0: कालीन दीर्घकालीन पीपीए अर्थात विद्युत खरिद सम्झौतामा सरकारले जोड़ दिनुपर्ने पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ बताउँछन्। आजको कान्तिपुर दैनिकमा नेपाली बिजुलीको सदाबहार बजार भारत बल्ला शीर्षकमा मुख्य खबर छापिएको छ।
1: ब्याङ्कमै थुप्रिय 9,500 मेगावटका आयोजना शीर्षकमा अभियान आर्थिक अभियान राष्ट्र दैनिकमा खबर छापिएको छ। सरकारले विकासका लागि आयोजना ब्याङ्कमा राखेका जलविद्युत आयोजनाको कुल क्षमता 9,457 मेगावट पुगेको छ, तर ती आयोजनाहरूलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट निजी क्षेत्र मार्फत विकासमा लैजाने काम सुस्त छ। सरकारले एकातिर नयाँ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पत्र जारी गर्न रोकेको छ भने अर्कोतिर आयोजना ब्याङ्कमा रहेका आयोजनालाई प्रतिस्पर्धाबाट निर्माणतर्फ लैजाने प्रक्रिया पनि अपेक्षित रूपमा अघि बढ़न सकेको छैन। यसले अध्ययन भएका हजारौं मेगावट क्षमताका आयोजना विकासमा जानुको सट्टा सरकारी सूचीमै सीमित हुने अवस्था सृजना गरेको छ।
0: इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। हरेक कामलाई डिजिटल मैत्री बनाउने अभियानसहित अगाडि बढ़िरहेको सरकारले आगामी 5 वर्षभित्र मुलुकभर उच्च गुणस्तरको ब्रोडब्याण्डको इन्टरनेट विस्तार गर्ने भएको छ। एकीकृत दूरसंचार नीति 2083 मसौदा सार्वजनिक गर्ने क्रममा नेपाल दूरसंचार प्राधिकरणले देशभर ब्रोडब्याण्ड इन्टरनेटको पहुँच बढ़ाउने, शुल्क घटाउने र डिजिटल नेपालको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ तीव्र गतिमा काम अगाडि बढ़ाएको जानकारी दिएको हो। मसौदामा न्यूनतम 50 एमबीपीएससम्मको ब्रोडब्याण्ड इन्टरनेट 80% जनसंख्यामा पुर्याउने उल्लेख गरिएको छ। सूचना तथा संचार क्षेत्रको दीर्घकालीन नीति 2059, दूरसंचार नीति 2060, ब्रोडब्याण्ड नीति 2071 र सूचना तथा संचार प्रविधि नीति 2072 एकीकृत गर्ने प्रस्ताव पनि त्यसमा गरिएको छ। यसै गरी सेटेलाइट नीति 2077, राष्ट्रिय साइबर सुरक्षा नीति 2080, दूर संचार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यांकन सम्बन्धी नीति 2080 र राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स नीति 2082 कार्यान्वयनलाई समेत सहज र प्रभावकारी बनाउने लक्ष्य उल्लेख गरिएको छ। त्यसका लागि सरकारले एकीकृत दूरसंचार नीति स्वीकृत गरेपछिको 10 वर्षमा 98% जनसंख्यामा उच्च गुणस्तरको ब्रोडब्याण्डको इन्टरनेट पुर्याउने लक्ष्य राखिएको छ। इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कंग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी सभापति शेरबहादुर देउवासँग भेट्न समय माग्दा समेत नपाएपछि दुई नेताबीच भेटवार्ता हुन सकेको छैन। दुई पक्षमा विभाजित कंग्रेसलाई एकता गराउन देउवा फर्के लगत्तै निर्णायक पहल हुने अपेक्षा कंग्रेस वृत्तमा थियो। देउवा फर्केको 10 दिन बितिसकेको छ। 28 साउनमा फर्किएका देउवासँग सभापति थापाले बिहिबारदेखि भेट्ने समय मागेका थिए तर आइतबारसम्म पनि पाएका छैनन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशन बिना बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरणको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिएका छन्।
1: जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरूका माग तत्काल पूरा नभए पुनः सड़क संघर्षमा उत्रने चेतावनी दिएका छन्। आइतबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै जेएनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेएनजी नेपाल संयुक्त संघर्ष समितिले आफूहरूका माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। यता जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा आगामी भदौ 23 गते स्मृति दिवस मनाउने घोषणा गरेका छन्।
2: बलात्कारपछि हत्या गरिएकी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 1 की 3 वर्षीय बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। गरिमाका बुबा मनोज चौधरीले कलैया उपमहानगरपालिका वडा नम्बर 14 पझा खोला किनारमा छोरीको अन्त्येष्टि गरेका हुन्। गृह मन्त्रालयमा शनिबार राति भएको तीन बुधे सहमतिपछि कलैया प्रादेशिक अस्पतालको शव गृहमा रहेको गरिमाको शवलाई उनका बुबा चौधरीले बुझेका थिए। गृह मन्त्रालयमा मध्यरातसम्म चलेको छलफलपछि सरकार र पीड़ित परिवारबीच तीन बुधे सहमति भएको थियो। सहमतिपछि सिमराको जनजीवन सामान्य बनेको छ।
1: पछिल्ला 4 महिनादेखि लगातार 2 खर्ब रूपैयाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भने 2 खर्ब रूपैयाँ भन्दा तल झरेको छ। गत चैतदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपैयाँ भन्दा बढ़ीको वस्तुमा साउनमा 1,87,44,36,00,00 रूपैयाँको वस्तु आएको हो।
2: सरकार फेरबदलको क्रम चलिरहँदा सुदूरपश्चिम प्रदेशसभाका 2/3 भन्दा बढ़ी प्रदेशसभा सदस्यले मन्त्री हुने अवसर पाइसकेका छन्। मन्त्री हुन बाँकी सांसद संख्या मात्र 9 रहेको छ। प्रजातन्त्र पुनर्वहालीपछि संघीय सरकारको अस्थिरताले विकासमा प्रतिकूल असर पारेको भन्दै संविधान सभाबाट बनेको नयाँ संविधानमा सरकारलाई स्थिर बनाउने प्रावधान राख्नुपर्ने आवाज चरको रूपमा उठेको थियो तर संघीय सरकारसँगै प्रदेश सरकार फेरबदल हुने अस्थिरताको चक्र भने उस्तै रहेको छ। सुदूरपश्चिममा मन्त्री बन्न अब 9 जना मात्रै बाँकी रहेका छन्।
1: अब शेयर बजार। गत साता धितोपत्र दोस्रो बजारमा 22,46,00,00,00 रूपियाँ भन्दा बढ़ीको 5,61,00,00,000 भन्दा बढ़ी कित्ता धितोपत्र कारोबार भएको छ। अघिल्लो साताको तुलनामा गत साता कुल कारोबार रकम 16.23% र 3.0% र कारोबार कित्ता 14.19% वृद्धि भएको हो।

0: एकमात्र डिटिएच सेवा डिस हो
1: डिस हो खुशीको कनेक्सन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि 7 जनाले उम्मेद्वारी दिएका छन्। नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले दोस्रो अनौपचारिक मतदान गरेको छ। महासचिव एन्टोनियो गुटेरेसको दोस्रो 5 वर्ष कार्यकाल आगामी डिसेम्बर 31 सकिँदैछ।
4: अब खेल र खेलाड़ीका खबर। 14 दक्षिण एसियाली खेलकुद साग आगामी चैत 3 साता पाकिस्तानमा हुने भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसिया ओलम्पिक काउन्सिल एनएसएओसीको बैठकले 14 साग 2083 साल चैत 20 28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो।
3: अब विचार विश्लेषणको पालो आजको कान्तिपुर दैनिकमा दलविहीन स्थानीय तह किन र कसरी शीर्षकमा सुशील बहादुर कार्की र किरण सिटौलाको संयुक्त लेख छापिएको छ। गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मुलुक मूल्य मान्यता ह्रास भएको आएको देखिएको छैन। हाम्रा छिमेकी मुलुकहरू र हाम्रो आफ्नै अभ्यासले पनि गैरदलीय निर्वाचन भएको अवस्थामा उम्मेद्वारहरूले दलको प्रचार गर्ने भन्दा स्थानीय मुद्दामा केन्द्रित हुन सक्ने सम्भावना बढ़ाउँछ। योग्यले बढ़ी अवसर पाउने, दलीय स्वार्थभन्दा सहकार्यले प्रश्रय पाउने तथा कार्ययोजना निर्माण र निर्णय कार्यान्वयन पनि छिटो छरितो हुने देखिन्छ। कुनै पनि प्रणाली आफैमा पूर्णत उत्कृष्ट सही वा गलत हुँदैनन्। संवैधानिक व्यवस्था र प्रणाली जस्तै यसको अभ्यास पनि ऐतिहासिक पृष्ठभूमि राजनैतिक र नैतिक चेत आचरण र संस्कारमा भर पर्ने गर्छ। गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मूल्य मान्यतामा ह्रास आएको देखिएको छैन। आजको कान्तिपुरमा छापिएको छ।
4: हरित अर्थतन्त्रको अपरिहार्यता शीर्षकमा जुनार बाबु बस्नेतको विचार गोर्खापत्रमा छापिएको छ। जैविक इन्धनका अति दोहनले कार्बन उत्सर्जन बढ़ेको छ, पृथ्वीको तापमान बढ़ाएको छ, फलस्वरूप जलवायुजन्य अप्रत्याशित प्रकोपमा बढ़ोत्तरी भएको छ। प्राकृतिक विनाश नगरी आर्थिक पूर्वाधार र भौतिक विकासको दिशा नलिने हो भने भावी दिन अझ बढ़ी चुनौतीपूर्ण हुने वैज्ञानिक निष्कर्षले हरित अर्थतन्त्रको महत्व रोजाई होइन अपरिहार्य बनाएको छ। विश्वभर अप्रत्याशित प्राकृतिक प्रकोपको जोखिम बढ़दै हरित अर्थतन्त्रले मात्र पर्यावरणीय जोखिम न्यूनीकरण सम्भव। जैविक इन्धनको विकल्पमा नवीकरणीय ऊर्जा अपरिहार्य। सन् 2045 शून्य कार्बन उत्सर्जन गर्ने नेपालको लक्ष्य। जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको अपरिहार्यता शीर्षकमा गोर्खापत्रमा छापिएको हो।
3: कृत्रिम बौद्धिकता एआई तीव्र रूपमा कक्षा कोठामा प्रवेश गरिरहँदा प्रविधिले शिक्षकको भूमिकालाई कमजोर नबनाई सिकाइमा कसरी सुधार ल्याउन सक्छ भन्ने प्रश्न उठ्न थालेको छ। ब्रिटिश काउन्सिलका एडटेक इनोभेसन प्रमुख डाक्टर एडम एडमेटले शैक्षिक प्रविधि शिक्षण तथा डिजिटल सिकाइ क्षेत्रमा 3 दशक भन्दा बढ़ी समयदेखि काम गर्दै आइरहेका छन्। उनका अनुसार एआईले प्रणाली सामग्री निर्माण प्रतिक्रिया प्रदान तथा सिकाईलाई व्यक्तिगत बनाउन सहयोग गर्न सक्छ, तर प्रभावकारी शिक्षणको केन्द्रमा रहेको मानवीय सम्बन्धलाई विस्थापित गर्न सक्दैन। हालै काठमाडौँ भ्रमणका क्रममा उनले एआईले शिक्षामा पार्ने प्रभाव यसको आलोचनात्मक
5: होइन। यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पार्थ्यो पनि।
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852055768।
10: साथै 9852055768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
12: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 MHz।
13: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
14: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
13: आज 2083 साल भदौ 8 गते सोमबार, अगस्त 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको द्वादशी तिथि।
14: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
13: सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी, धनकुटाको तरकारी बंगलादेश र भारतीय बजारमा किसान लखपति बन्दै।
14: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सुविधा बढ़ाउन सुझाव, लगानी व्यापार तथा आर्थिक सहकार्य विस्तारमा एनआरएनए संघ समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध।
13: संचालनमा आउँदै 10 प्रसारण लाइन, नाडाको प्राथमिकतामा स्वदेशी उत्पाद, वनस्पति तेलले निर्यात धान्दै व्यापार घाटाको खाडल भने अझै उस्तै।
14: गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 जना मजदूरको मृत्यु, बेलायतका प्रधानमन्त्रीको युक्रेन भ्रमणमा राजनैतिक चासो, क्यानाडालाई व्यापार युद्ध नगर्न अमेरिकाको चेतावनी।
13: र 14 दक्षिण एसियाली खेलकुद आगामी 20 चैतमा 28 खेल समावेश हुने, नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसाले बंगलादेशका 20 प्रशिक्षकलाई प्रशिक्षण दिने।
15: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: साझा खबरको सबैभन्दा शुरूमा जापानिज इन्सेफ्लाइटिसको जोखिम र त्यसका लागि स्वास्थ्य मन्त्रालयले लिएको सतर्कताको प्रसंग।
14: जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान संचालन गर्ने तयारी थालिएको छ। बालबालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्युदर उच्च भएको झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय गरिएको छ। झापामा संक्रमण हुनेको मृत्युदर 60% छ। शुरूमा झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाइने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
16: जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम अहिले हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 वटा जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनुपर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं त्यसै अनुसार लिएर जान्छौं। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 वर्ष उमेर समूहका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग, महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौं। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 1115 नम्बरको हटलाइन नम्बर छ।
17: यसैबीच पछिल्लो छ सातामा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्युदर हुने मन्त्रालयले जनाएको छ, जुन देशभरिमै सबैभन्दा उच्च रहेको छ। यसैबीच पछिल्लो समय झाडा पखलाको संक्रमण बढ़दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 सातामा झाडा पखलाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएको स्वास्थ्य संस्थाहरूले बताएका छन्। अब शिक्षाको प्रसंग, शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलनमा सरोकारवालाहरूले संविधानले नै व्यवस्था गरेको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयन हुनुपर्नेमा सुझाव दिएका छन्। 7 प्रदेशबाट सुझाव लिएर फर्किएको शिक्षा मन्त्रालयले हिजो काठमाण्डुमा सरोकारवालाको बीचमा छलफल चलाएको थियो। त्यहाँ पनि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको विषय उठाइएको छ। प्रदेश स्तरीय छलफलबाट फर्केका शिक्षाविद विद्यानाथ कोइरालाले त्यहाँका सुझाव सुनाउँदै सबै प्रदेशमा अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्नुपर्ने माग उठेको सुनाउनुभयो। संविधानले शिक्षालाई मौलिक हक राखेको छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले कक्षा 8 अनिवार्य सहित कक्षा 12 शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ। सरकारी तथ्याङ्क अनुसार नै 7.5 लाख बालबालिका विद्यालय भर्ना हुन नसकेर बाहिर छन्। कक्षा 8 पूरा नगरी विद्यालय छाड्ने प्रवृत्ति कायम छ भने निशुल्क शिक्षा कार्यान्वयन हुन सकिरहेको छैन। कुनै न कुनै शीर्षकमा सामुदायिक विद्यालयले नै विद्यार्थी अभिभावकसँग शुल्क लिँदै आएका छन्। प्रदेश स्तरमा शिक्षकका सेवा सुविधा, बाल विकास तह ईसीडीदेखि कक्षा 12 शिक्षकका व्यवस्थापन, विद्यालय संरचना, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, पाठ्यक्रम, विद्यालय व्यवस्थापन समितिका विषयमा सरोकारवालाहरूले कुरा उठाएको शिक्षाविद कोइरालाले बताउनुभयो। काठमाण्डुमा भएको छलफलमा स्थानीय तहका जनप्रतिनिधिहरूले पनि निशुल्क शिक्षा कार्यान्वयन हुनुपर्ने र विद्यालय शिक्षा पालिकाको एकल अधिकार भएको बताए। नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संविधानले नै व्यवस्था गरेको स्थानीय तहको एकल अधिकार र अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्न सुझाव दिनुभयो। संघ सरकारले आवश्यक शिक्षक दरबन्दी नदिए पनि कतिपय गाउँपालिका नगरपालिकाले निशुल्क शिक्षा लागू गरेको पनि उहाँले सुनाउनुभयो। स्थानीय तहले कक्षा 12 संचालन र व्यवस्थापन गर्न अधिकार पाएको जनाउँदै त्यसमा हस्तक्षेप नगर्न पनि ढुंगानाले सचेत गराउनुभयो। शिक्षा मन्त्री सशिन्त पोखरेलले भने 3 सरकारको तालमेल मिलाएर शिक्षा क्षेत्रलाई अगाडि बढ़ाउने समय आएको बताउनुभयो। जिम्मेवारीबाट भाग्न नमिल्ने भन्दै विद्यार्थीलाई केन्द्रमा राखेर विधेयक अघि बढ़न लागेको उहाँले बताउनुभयो। स्थानीय प्रदेश र संघीय सरकार बीचको समन्वय बढ़ाएर अघि बढ़ने पनि उहाँले प्रतिबद्धता जनाउनु भएको छ। विद्यालय शिक्षा विधेयक अघि बढ़ाउँदा सबै समस्या समाधान गर्न नसके पनि समस्याको सम्बोधन हुन सक्ने शिक्षा मन्त्री पोखरेलको भनाई छ। निजी विद्यालय संचालक, अभिभावक, विद्यार्थी, शिक्षक प्रतिनिधिले छलफलमा आफ्ना गुनासो र सरोकार सुनाएका छन्। एक दर्जन भन्दा बढ़ी विद्यार्थी प्रतिनिधिले शिक्षकको नीति निर्माणमा विद्यार्थीको यसलाई फेरि सुन्नुहोला एक दर्जन भन्दा बढ़ी विद्यार्थी प्रतिनिधिले शिक्षाका नीति निर्माणमा विद्यार्थीको सहभागिताको खोजी गरे भने पाठ्यक्रम समय सापेक्ष सुधार हुनुपर्ने, सीप र प्रविधिलाई प्रश्रय दिनुपर्नेमा पनि सरोकारवालाको जोड़ छ।
18: प्रमुख प्रतिपक्षी दल कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी पूर्ववत फैसलामा सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि बढ़ाउन राजनीतिक र प्राविधिक चुनौती देखिएका छन्। यस अवस्थामा मंगिरभित्र महाधिवेशन गर्नै पर्ने पार्टी विधानको बाध्यता सम्बोधन नहुने र यसले पार्टीकै वैधानिकतामाथि प्रश्न उठ्ने सम्भावित जोखिम बढ़ेको विज्ञले बताएका छन्। संविधान र राजनीतिक दलसँग सम्बन्धित ऐनले 6 म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित भएको देखिन्छ। 5 महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस विधानको बाध्यात्मक अवस्था छ। 14 महाधिवेशनको कार्यतालिका अनुसार आगामी मंगिरभित्र 15 महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने कांग्रेसलाई बाध्यता छ। तर 14 महाधिवेशन पक्षदलको माग अनुसार प्रक्रिया रोकिएर मंगिरभित्रै महाधिवेशन गर्न सहज हुने छैन। यस्तो अवस्थामा पुरानो लोकतान्त्रिक दल कांग्रेसको वैधानिकता नै अस्तित्वमै संकटमा पर्न सक्ने भन्दै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। कांग्रेस विधानको परिच्छेद 12 विविध अन्तर्गत पदावधि सम्बन्धी व्यवस्था गरिएको छ, जसमा प्रत्येक 4 वर्षमा महाधिवेशन हुने उल्लेख गरिएको छ। यस बीचमा गगन थापा नेतृत्वको कार्य समितिद्वारा आगामी सोह्र र उन्नाइस असोजमा 15 महाधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ भने आधिकारिकताको फैसला निस्ता पाएपछि मात्रै उत्साहित मात्रै अगाडि बढ्न भन्दै देवापक्षीय समूहले सर्वोच्चमा पुनः निवेदन दर्ता गर्ने प्रक्रियामा अगाडि बढ़ेको नेताहरूले बताएका छन्।
19: एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीको 24 साधारण सम्मेलन तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित तथा समावेशी समाजको लागि संचार माध्यम भन्ने मूल नारासहित शुरू हुन लागेको यो कार्यशाला 3 दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रमको आयोजना एआईबीडी र सामुदायिक रेडियो प्रसारक संघ अकोराबको संयुक्त तत्वावधानमा शुरू हुन लागेको छ र देश विदेशका विभिन्न विज्ञ तथा सरोकारवाला निकायले सहभागिता जनाउनेछन्। एआईले पछिल्लो समयमा प्रसारण क्षेत्रमा पारेको प्रभाव र यसको उपयोगिताको बारेमा पनि विभिन्न विषयमा छलफल हुनेछ भने आज पहिलो दिन विभिन्न 4 विषयमा सत्रहरू सञ्चालन हुनेछन्।
18: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा देश विदेशमा पुग्ने गरी तरकारी उत्पादन गर्ने किसानको आमदानी पनि राम्रो।
20: मैले सिद्धार्थ कृषि भण्डारकै नामबाट जाने हो, सिद्धार्थ कृषि भण्डारले नै भिसिटिएस बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश बंगलादेश पनि जान्छ।
19: लगानी व्यापार तथा आर्थिक सहकार्य विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध, सीमावर्ती शहरमा तारे होटलको लहर, 2.5 खर्ब लगानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
22: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
21: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
22: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
23: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
23: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
23: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
18: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
24: आँखा नाक का
0: निदान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352-5224-353
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
18: आजको कारोबारको पहिलो पृष्ठमा ताक्सु घाटमा बाढ़ीले बगाएको भेरी करिडोर 9 दिनपछि खुल्यो शीर्षकमा हेमन्त किसले सुर्खेतबाट खबर लेख्नु भएको छ भने मलेसिया कामदार पठाउन 25 कम्पनी छनौट सिन्डिकेट गर्न खोजिएको आशंका विवाद शुरू शीर्षकको खबर छ. नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट खड़ा गर्ने प्रयास गरिएको छ. मलेसियाले नेपालबाट श्रमिक लैजान हालै 25 वटा मात्रै म्यान पावर कम्पनी छनौट गरेपछि सिन्डिकेट गरिएको आशंका गरिएको हो. यही कारण विवाद शुरू भएको छ. मलेसियाको यो नीतिप्रति नेपाली म्यान पावर व्यवसायी र सरकार दुवैले विरोध समेत जनाएका छन्. यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले हिजो मलेसियाले छनौट गरेका कम्पनी मध्ये 2 वटा कम्पनीमा ताला पनि लगाएको छ. संघका अध्यक्ष डिग बहादुर खत्रीले पत्रकार सम्मेलन मार्फत सांकेतिक कार्यवाही प्रक्रिया शुरू गरेको समेत उहाँले जानकारी दिनुभएको छ. त्यस्तै भित्रपृष्ठमा 3,500 लिए टेलिमेडिसिन सेवा शीर्षकको खबर छ भने त्यस्तै गरी पर्यटन क्षेत्रमा करोड़ौं लगानी आर्थिक गतिविधि न्यून शीर्षकमा दोलखाको खबर प्रकाशित छ. कान्तिपुरको भित्रपृष्ठमा वनस्पति तेलले धानेको निर्यात व्यापार घाटाको खाडल उस्तै शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ. पछिल्ला 4 महिनादेखि लगातार 2 खर्ब रूपियाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पनि 2 खर्ब रूपियाँ भन्दा तल झरेको छ. गत चैत्रदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात भएकोमा साउनमा 1,87,44,36,00,000 रूपियाँको वस्तु आयात भएको छ. त्यस्तै नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन शीर्षकमा पनि सुरज कुँवरले खबर लेख्नु भएको छ.
24: सीमावर्ती शहरमा तारे होटलको लहर पाउने 2 खर्ब लगानी शीर्षकमा भित्री पन्नामा खबर छापिएको छ. भारतीय पर्यटक क्यासिनो धार्मिक पर्यटन डेस्टिनेशन वेडिङ व्यापारिक गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती शहरमा तारे होटल केन्द्रहरू बन्न लागेको बारेमा भवानी भट्टले महेन्द्रनगरबाट रंजना विसीले कैलाली रूपा गहतराजले नेपालगंज दिपेन्द्र बडुवालले भैरहवा नवीन पौडेलले प्रासीबाट शंकर आचार्यले वीरगंज र पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ. कोशीमा 12 वटा सञ्चालन छन् तारे होटल 6 वटा निर्माणाधीन छन्। अनुमानित लगानी 50 अर्ब रूपियाँ छ। रोजगारी करिब 2,000 दिने तयारी गरिएको छ. मध्य प्रदेशमा 8 वटा 4 र 3 तारे सञ्चालन छन्। एउटा 5 तारे र 2 4 तारे निर्माणाधीन अवस्थामा छन्। लुम्बिनी प्रदेशमा रूपन्देहीमा 25 वटा 4 र 5 तारे सञ्चालन छन्। 8 वटा निर्माणाधीन अवस्थामा छन् भने 1,25,000 रूपियाँ अनुमानित लगानी छ। 6,000 भन्दा बढ़ीलाई रोजगारी दिने भनिएको छ। सुदूरपश्चिममा 5 वटा तारे होटल छन्। 3.5 अर्ब रूपियाँ अनुमानित लगानी छ भने करिब 1,000 रोजगारी दिएको होटल संचालक संघ तथा व्यवसायीका कुराकानी आधारमा उल्लेख गरिएको छ. अर्को खबर नेपाली बिजुलीको सदाबहार बजार भारत बन्ला शीर्षकमा गोकर्ण अवस्थी र सीमा तामाङले लेख्नु भएको छ. आगामी 1 दशकमा भारतमा बिजुलीको माग दुब्बर हुने प्रक्षेपण छ. भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 मेगावाट पुग्नेछ. 2080 नेपाल र भारत बीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ. पूर्व उपाध्यक्ष इपान आशिष गर्गले संसार ऊर्जाका लागि जलविद्युत नै पर्खेर नबस्ने र हामीले उत्पादनमा तीव्रता दिनुपर्ने भनेर धारणा राख्नु भएको छ। 30-35 वर्षको अनुमति पत्र छ भनेर ढुक्क बस्ने अवस्था छैन, तर नेपाल कुम्भकर्ण जसरी सुतिरहेको छ यस संसार कहाँ पुगिसक्यो भनेर उहाँले टिप्पणी गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले भने सरकारले बिजुली व्यापारमा जोड़ नदिएको टिप्पणी गर्नुहुन्छ। उत्पादन क्षमता विस्तार नगरी विद्युत निर्यातको लक्ष्य पूरा गर्न नसकिने पनि उहाँले धारणा उल्लेख गर्नुभएको छ। फरार पक्राउको फर्जी तथ्याङ्क शीर्षकमा शिव पुरीले रौतहटबाट लेख्नु भएको छ। बाटामा जरिवाना असुली, कागजमा गिरफ्तारी शीर्षक दिइएको छ। बेजिङमा ह्युमनोइड रोबोटको भिडन्त, नेपाल भने कछुवा गतिमा शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। बेजिङमा दोस्रो विश्व ह्युमनोइड रोबोट गेम्सको रोमाञ्चक भिडन्त भइरहँदा चीनले विश्व रोबोट बजारमा 97% निर्यात हिस्सा ओगटेर आफ्नो एकाधिकार जमाएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बर्खायाममा बढ़ने विद्युत सहुलियत दरमा शीर्षकमा कोशी प्रदेश ब्यूरोबाट लेखिएको खबर छापिएको छ। उद्योग उत्पादन लागत घटाउने, विद्युत खपत बढ़ाउने र प्रणालीमा उपलब्ध अतिरिक्त विद्युतलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले विद्युत महसुललाई थप व्यावहारिक बनाउने विषयमा सरकारले काम गरिरहेको उल्लेख गरिएको छ। शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। नारायण काफ्रेले लेख्नु भएको हो। सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा, माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनैतिक प्रतिस्पर्धामा बन्दिश लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाइनु राजनैतिक अधिकार संकुचन हुने व्याख्या पनि सर्वोच्चले गरेको छ। राष्ट्रसंघको नयाँ महासचिवमा 7 प्रतिस्पर्धी शीर्षकमा पनि खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा आन्तरिक विवादले वैधानिकताकै संकटोन्मुख कांग्रेस शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। 5 वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस विधानको बाध्यात्मक व्यवस्था मंगिरमा सकिँदैछ। संविधान र राजनैतिक दल सम्बन्धी ऐनले 6 म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित बनेका छन्। बितेको 35 वर्षको हिसाब गर्ने होइन, अबको 35 वर्षको योजना ल्याउनुहोस् भनेर केन्द्रीय सदस्यहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भन्नुभएको बारेमा पनि खबर छापिएको छ। 12 वर्षमा पनि अलपत्र काठमाडौँ भ्यू टावर ठेकेदार बेपत्ता शीर्षकमा अर्को खबर छापिएको छ भने भित्रीपन्नामा दोहोरो विपदको मारमा जाजरकोट, भेरीका पहिरो पीड़ित 237 परिवारको बास स्कूल र टेन्टमा, जुनी चाँदे र नलगाटका 66 परिवार आफन्तको शरणमा पुगेको बारेमा रेशम बहादुर खड्काले जाजरकोटबाट लेख्नु भएको खबर छ। सत्ता साझेदार दल भित्रैको किचोलोले दबावमा बागमतीका मुख्यमन्त्री शीर्षकमा पोस्ट राज अधिकारीले लेख्नु भएको छ भने धान सिंचाईका लागि मोटर चलाउन खोज्दा लाग्यो करेन्ट। सिरहामा एकै दिन 3 मृत्यु भएको बारेमा मणिलाल विश्वकर्माले लहानबाट लेख्नु भएको छ।
3: साझा खबरमा अब विदेशका खबर। गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 मजदूरको मृत्यु भएको छ। थप 22 घाइते भएका छन्। घाइते मध्ये 6 अवस्था गम्भीर रहेको छ। भारी वर्षापछि सो क्षेत्रमा रहेको डम्पिङ क्षेत्रको फोहोरको थुप्रो भत्किएको थियो। घटनापछि जीवित व्यक्तिको खोजी तथा उद्धारका लागि सेना तथा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। बेलायतका प्रधानमन्त्री एन्डी वर्नहम पहिलो विदेश भ्रमणका क्रममा आज युक्रेनको राजधानी किव जाने हुनुभएको छ। युक्रेनको 35 स्वतन्त्रता दिवसका अवसरमा उहाँको भ्रमणलाई विश्व राजनीतिमा चासोका रूपमा हेरिएको छ। भ्रमणका क्रममा उहाँले बेलायत र फ्रान्सको पहलमा गठन गरिएको युक्रेन समर्थक राष्ट्रहरूको गठबन्धनको पहिलो बैठकको अध्यक्षता समेत गर्ने बताइएको छ। र ट्रम्प प्रशासनले क्यानाडालाई अमेरिका विरूद्ध व्यापार युद्ध जित्न खोज्नु मूर्खता हुने चेतावनी दिएको छ। व्यापार वार्ता असफल भएपछि करिब 20 अर्ब डलरका क्यानाडाली वस्तुमा अमेरिकामा 50% महसुल लागू भएको छ। यो अमेरिकामा क्यानाडाको निर्यातको 5.5% हो। क्यानाडाले सेप्टेम्बर 8 जवाफी महसुल लगाउने घोषणा गरेको छ भने अमेरिकी वाणिज्य मन्त्रीले यसले क्यानाडालाई विनाशकारी असर पार्ने बताउनु भएको छ।
24: साझा खबरमा अब खेल खबर। सात वर्षदेखि हुन नसकेको 14 दक्षिण एसियाली खेलकुद साखको नयाँ मिति घोषणा गरिएको छ। पाकिस्तानको इस्लामाबादमा भएको शनिबार र आइतबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल एनओसीको बैठकले प्रतियोगिता आगामी 20 28 चैतसम्म आयोजना हुने टुंगो लगाएको हो। सन् 2019 पाकिस्तानले नेपालबाट 14 संस्करण आयोजनाको झण्डा बोकेर गएको थियो। यो अवधिमा कोविड 19 साग आयोजना धकिलिएको थियो। भारत र पाकिस्तान बीचको आपसी टकरावका कारण प्रतियोगिता पूर्व निर्धारित समयमा हुन सकेन। यद्यपि भारतले साग भन्दा पनि अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामाथि ध्यान केन्द्रित गरेको पनि विभिन्न टीका टिप्पणीहरू हुने गरेका छन्। पाकिस्तानमै भएको बैठकले 14 सागमा विभिन्न 28 खेल समावेश गर्ने निर्णय पनि गरेको छ। 10 राष्ट्रिय खेलकुदको प्रारम्भिक छनौट पनि हुने जनाइएको छ। सिटी स्क्वायर मल सामा खुशीले 20 एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरूप नगद प्रदान गरेको छ। बंगलादेशको ढाकामा भएको 10 दक्षिण एसियाली कराती च्याम्पियनशीपमा पदक विजेता खेलाड़ीलाई सम्मान गरिएको छ। गत 15 19 जुलाईसम्म भएको प्रतियोगितामा मीनबहादुर तामाङले स्वर्ण जित्नु भएको थियो। यसैबीच नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसा खम्बुले बंगलादेशका 20 प्रशिक्षकहरूलाई प्रशिक्षण दिनुहुने भएको छ। विश्व विद्युचाल महासंघ फेडेले मुभमेन्ट इन रिफ्यूजी र हिमालयन चेस एकाडेमीको सहकार्यमा सञ्चालन गरिने एक साता लामो प्रशिक्षणमा सहभागी हुन मोनालिसा आइतबार बंगलादेश प्रस्थान गर्नुभएको छ। र अस्ट्रेलियाले पाउना टोली बंगलादेशलाई दोस्रो टेस्टको दोस्रो दिनमै इनिङ्स र 51 रनले हराएको छ। घरेलु मैदानमा अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो इनिङ्समा 94 रनमै अलआउट गर्दै टेस्ट सकिनु 3 दिन अगाडि नै जीत निकालेको हो।
5: पूर्वी नेपाल र भारत अनि बंगलादेशमा तरकारी पुर्याउने धनकुटाको उन्नतिको कथा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
24: साझा खबरमा अब तरकारीबाट समुन्नत धनकुटाको कुरा। गत आर्थिक वर्षमा धनकुटामा 1,57,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रूपियाँ भित्रिएको छ। पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी, विभिन्न परियोजना लगायतका कारण पनि तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्।
8: धनकुटाको छतर जोरपाटी गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले आधा जति त टन्की खेती गर्दै आउनु भएको छ। हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडे खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50,00,000 रूपियाँ आमदामी गर्दै आउनु भएको छ।
9: भनेको जस्तो मूल्य पाइँदैन, मूल्य पाएको खण्डमा चाहिँ 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
8: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 को घुमाउने पनि हो। 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन्। यहाँ वार्षिक 5,00,000-30,00,000 किसानको आमदामी छ। महालक्ष्मीका अगुवा किसान टहल बहादुर गुरुङ,
25: हामी 270-275 घरबाट अहिले विदेश जानेको मात्रा गर्दाखेरि मोटामोटी 15-20 जना भन्दा छैन सर। सबै युवाहरू जति यही लागेका छन् कृषिमा। तल्लो बेच्नेले पनि 5-6 लाख र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30 लाखसम्म बेच्छौँ सर। त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ। बजार अब राम्रो आउँदा, राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ।
8: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन्। छतर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा,
26: व्यक्तिवादी चिन्तनको अन्त गर्दै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रीकरण तर्फ छत्र जोरपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 वटा समूहहरूले यो यान्त्रीकरण

0: पशुपालन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ,
1: त्यहाँ जाने भनेको चाहिँ अब मैले सिद्धुवा कृषि भण्डारकै नामबाट जाने हो। सिद्धुवा कृषि भण्डारले नै भिसिडिएस बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ अब पश्चिम बङ्गाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश होइन बङ्गलादेश पनि जान्छ।
0: अघिल्लो आर्थिक वर्ष 2081-82 1,64,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। तरकारी उत्पादनको यो परिणाम कोशी पहाड़का भोजपुर 13 शङ्खुसभा जिल्लाको तुलनामा बढ़ी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा।
2: धरान धनकुटे रोड आयो, त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाखरीवास कृषि अनुसन्धान बस्यो अनि त्यो अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क। व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
0: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। गोपाल बराइली, सीआईएन रेडियो, धनकुटा एफएम, धनकुटा।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505041।

नेपाली विद्युतका लागि भारत सदाबहार बजार हुनेमा आशंका, नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्नु पर्ने विज्ञहरूको सुझाव। सर्वोच्च अदालतको निर्णय पर्खिरहेका देउबाद्वारा सभापति थापालाई भेट्न आलटाल, उपयुक्त समय मिलाएर भेट्न बोलाउने जवाफ। रौतहट प्रहरीले फरार व्यक्ति पक्राउको फर्जी तथ्याङ्क तयार पार्ने गरेको खुलासा, बाटोमा जरिवाना वसुली गरे पनि कागजमा भने गिरफ्तारी उल्लेख गर्ने प्रवृत्ति। इजरायलसँग सुरक्षा सम्झौताका लागि रोकिएको वार्ता छिट्टै शुरू हुने सिरियाको अपेक्षा। र 14 दक्षिण एसियाली खेलकुद आगामी चैत 20 देखि 28 गतेसम्म पाकिस्तानमा गर्ने निर्णय।

0: वाशिङ मसिन एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर जहारीका साथमा सुनिता र म श्रीकृष्ण। शुरू गरौं अहिले समयका प्रमुख प्रसंगबाट।
4: आगामी एक दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईएको ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 गिगावट पुग्नेछ। 2080 नेपाल र भारत बीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछन्। तर भारतलाई नेपाली बिजुलीको सदाभार बजार मान्न भने नेपाल ढुक्क हुने अवस्था छैन। कारण हो, भारतले बढ़दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य वायु जल विद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरूरी रहेको ऊर्जा क्षेत्रका जानकार बताउँछन्। भारतलाई 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरिसकेपछि पनि त्यस अनुसार भारत र बंगलादेशसँग मध्यकालीन दीर्घकालीन पीपीए विद्युत खरिद सम्झौतामा सरकारले जोड़ दिनुपर्ने पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ बताउँछन्। अब भारत वा बंगलादेशसँग आयोजना अनुसार 5 वर्ष 15 वर्ष र 25 वर्षको सम्झौता गर्न जोड़ दिनुपर्छ। उनले भने त्यसका लागि जलविद्युत आयोजना निर्माणदेखि अन्तर्देशीय प्रसारण लाइन विद्युत र विद्युत निर्यातका लागि बजार सुनिश्चित गर्न सरकार गम्भीर रूपमा अघि बढ़नुपर्छ। भारतको पछिल्लो ऊर्जा प्रक्षेपण हेर्दा आगामी दिनमा उसलाई वर्षायाममा खेर जाने वा अतिरिक्त विद्युत मात्रै आवश्यक पर्ने छैन। आवश्यक परेको समयमा उपलब्ध हुने भरपर्दो र प्रतिस्पर्धी मूल्यको विद्युत उसको प्राथमिकतामा पर्नेछ। जल विद्युत स्वच्छ ऊर्जा भएका कारण बजार हुने भए पनि दीर्घकालीन सम्झौता र उत्पादनमा जोड़ दिनुपर्ने लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्त बताउँछन्। जलविद्युतको बिजुली स्वच्छ हुन्छ, हामीले बजारलाई प्रतिस्पर्धी बनाउनुपर्छ। उनले भने विद्युत व्यापार गर्दा दुवै पक्षलाई लाभ हुने गरी सम्झौता गर्न सरकार अग्रसर हुनुपर्छ। भारतको जेनेरेशन एडिक्वेसी प्लान अनुसार सन् 2035-36 अधिकतम विद्युत माग 459 गिगावट पुग्नेछ। भारतमा 2024-25 अधिकतम विद्युत माग करिब 250.1 गिगावट थियो। बढ़दो माग पूरा गर्न भारतले त्यस अवधिसम्म कुल जड़ित विद्युत उत्पादन क्षमता 1,121 गिगावट पुर्याउने योजना बनाएको छ। गत जुलाईसम्म भारतको कुल जड़ित क्षमता करिब 552 गिगावट छ। भारतमा सौर्य ऊर्जाको विस्तार तीव्र छ। त्यहाँको सौर्य ऊर्जा क्षमता करिब 211 गिगावट पुगिसकेको छ। पछिल्लो एक वर्षमा मात्रै भारतले सौर्य ऊर्जाबाट 75 गिगावाट विद्युत उत्पादन क्षमता थपेको छ। तर सौर्य ऊर्जाको मुख्य कमजोरी उत्पादनको समय हो। राति उत्पादन हुँदैन भने बिहान र साँझ उत्पादन पनि सीमित हुन्छ। त्यसैले भारतले सौर्य ऊर्जासँगै ब्याट्री एनर्जी स्टोरेज सिस्टम र पम्प स्टोरेज परियोजनामा समेत लगानी बढ़ाइरहेको छ। भारतको 2035-36 योजनामा करिब 174 गिगावट ऊर्जा भण्डारण क्षमता आवश्यक पर्ने अनुमान गरिएको छ। यसको अर्थ भविष्यको भारतमा विद्युत उत्पादन क्षमता बढ़ाउनु मात्र पर्याप्त हुने छैन, आवश्यक परेको समयमा विद्युत उपलब्ध गराउन सक्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण हुनेछ। यहीँनिर नेपालको जल विद्युतले अवसर पाउन सक्छ। विशेष गरी जलाशयुक्त र अर्ध जलाशयुक्त आयोजनाले भारतमा माग उच्च भएको समयमा विद्युत आपूर्ति गर्न सक्छन्। सौर्य तथा वायु जस्ता स्रोतको उत्पादन घटेका बेला पनि जल विद्युतले प्रणालीलाई सन्तुलनमा राख्न सक्छ। भारत तीव्र गतिमा नवीकरण ऊर्जातर्फ गइरहेको छ, तर जल विद्युत आयोजनाको बिजुली लिन पनि भारत तयार छ। त्यसैले हामीले भारतको बजारलाई अहिले नै सुरक्षित बनाउनुपर्छ। गर्गले भने बिजुलीमा राजनीति गर्नुहुँदैन, विद्युत बिक्रीका लागि दीर्घकालीन सम्झौता गरी बजार सुनिश्चित गर्नुपर्छ। भारतको सन् 2035-36 वार्षिक विद्युत आवश्यकता 3,365 अर्ब युनिट पुग्ने प्रक्षेपण छ। त्यसको 1% मात्र विद्युत नेपालले उपलब्ध गराउन सके पनि करिब 33.65 अर्ब युनिट पुग्छ। औसत 50% प्लान्ट लोड फ्याक्टरमा 33.65 अर्ब युनिट विद्युत उत्पादन गर्न करिब 7,000 मेगावाट जडित क्षमता आवश्यक पर्छ। हाल नेपालमा करिब यति नै क्षमताका जलविद्युत आयोजना निर्माणाधीन छन्। भारतसँग भएको 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन भए पनि भारतको आगामी विद्युत प्रणालीमा नेपालको हिस्सा सानो हुनेछ।
3: कंग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी सभापति शेरबहादुर देउवासँग भेट्न समय माग्दा समेत नपाएपछि दुई नेताबीच भेटवार्ता हुन सकेको छैन। दुई पक्षमा विभाजित कंग्रेसलाई एकता गराउन देउवा फर्किए लगत्तै निर्णायक पहल हुने अपेक्षा कंग्रेस वृत्तमा थियो। देउवा फर्किएको 10 दिन बितिसकेको छ। 28 सालमा फर्किएका देउवासँग सभापति थापाले बिहिबारदेखि भेट्ने समय मागेका थिए, तर हिजोसम्म पनि पाएका छैनन्। देउवाका स्वकीय सचिव भानु देउवा मार्फत थापाले मागेको बताइएको छ। भेट्न गएका नेताहरूले सोद्धा देउवाले चाँडै भेट्ने जवाफ दिएको नेताहरूको भनाइ छ। देउवाका पूर्व स्वकीय सचिव समेत रहेका डडेलधुराका कंग्रेस नेता कर्ण मल्लले देउवाको भनाइ उद्धृत गर्दै भने, बोलाउँछु भनेर खबर गरेको छु, बोलाउँदिन भनेको छैन, एक दुई दिनमा समय मिलाएर बोलाउँछु। भेट्न जाने धेरैसो नेताहरूले देउवालाई अभिभावकको भूमिका निर्वाह गर्दै पार्टी एकताका लागि निर्णायक पहल गर्न सुझाउँदै आएका छन्। पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई अदालतको निर्णयको प्रतीक्षा गर्नुभन्दा आपसी सम्वादबाट मिलाउन उनीहरूको जोड छ। मल्ल भन्छन्, सबैसँग छलफल गरेर पार्टीलाई एकताबद्ध बनाउन र 15 महाधिवेशनमा सबैको अभिभावक भएर उपस्थित हुन मैले पनि आग्रह गरेको छु, उहाँले पनि एकताका लागि प्रयत्न गरिएको छु भनेर भन्नुभएको छ। तर अदालतबाट तत्कालीन देउवा नेतृत्वकै केन्द्रीय कार्य समितिले वैधानिकता पाउनेमा देउवा आशावादी रहेको उनी निकट नेताहरूको भनाइ छ। निवेशनका पूर्व अध्यक्ष समेत रहेका नेता नैन्द्र सिंह महरले सर्वोच्चमा विचाराधीन पुनरावलोकन सम्बन्धी मुद्दाको निर्णय पर्खने मनस्थितिमा देउवा रहेको बताए। पार्टी एकताको प्रयासमा मध्यमार्गी भूमिका खेलिरहेका महरले हिजो बिहान भेट्दा देउवाले अदालतको फैसला आएपछि मात्रै पार्टी एकताका लागि पहल गर्ने आशयको अभिव्यक्ति दिएका थिए। पुनरावलोकनको आदेश दिएपछि पार्टीको आसन्न 15 महाधिवेशनको तालिका रोक्न माग राख्दै देउवा र पूर्ण बहादुर खड्का पक्ष फेरि अदालतमा जाने तयारीमा छन्। शुक्रबार दुवै नेताले वारिस मार्फत रिट दायर गराउन पठाएका थिए, तर सर्वोच्चले प्राविधिक कारण देखाएर फर्काएपछि आज पुनः रिट लिएर जाने तयारीमा देउवा पक्ष रहेको छ।
4: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
5: कान्तिपुर सविस्तार।
4: रौतहट प्रहरीले फरार आरोपी पक्राउ गरेको भन्दै सार्वजनिक गरेका विवरणमध्ये अधिकांशलाई अदालतमा उपस्थित नगराई बाटो पसल वा घरमै जरिवाना असुलेर छाडेको पाइएको छ। जरिवाना तिरेका व्यक्तिलाई पक्राउ गरिएको भन्दै प्रचार गर्दा उनीहरूको प्रतिष्ठामा आँच पुगेको र कानूनी प्रक्रिया उल्लंघन भएको भन्दै अदालतका अधिकारी तथा पूर्व प्रहरी अधिकारीहरूले आपत्ति जनाएका छन्। कार्य सम्पादन मूल्यांकनमा संख्या बढ़ाउने स्वार्थले यस्तो प्रवृत्ति बढ़ेको आरोप लागे पनि प्रहरीले यसलाई जरिवाना तिर्ने सुविधा दिएको दावी गरेको छ। कान्तिपुर कर्मी शिवपुरीले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
6: जिल्ला प्रहरी कार्यालय रौतहटले श्रावण 26मा 9 जना फरार आरोपीलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति जारी गर्यो। तर जिल्ला अदालत गौरको तहसील फाटका नायब सुब्बा रविकान्त चौधरीका अनुसार त्यस दिन प्रहरीले 3 दिन फरार आरोपीलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 जनालाई प्रहरीले अदालत बाहिरै जरिवाना असुलेर छोडेको पाइएको छ। चौधरीले कान्तिपुरसँग भने पक्राउ परेका भनिएका अन्य 6 जना कैदी

0: अर्का विवेक घिसिङकी दिदी लक्ष्मीले चाहिँ अहिलेसम्म रसिद नपाएको बताइन्। जरिवाना नतिरेपछि उनी फरार सूचीमा देखिए, तर विवेक केही समय यता भारतमा छन्। प्रहरीले सोधखोज गरेपछि दिदी लक्ष्मीले जरिवाना बापतको रकम तिरिदिइन्, तर उनले रसिद पाएकी छैनन्। तर प्रहरीले 19 जेठमा विवेक सहित 26 जना फरार अभियुक्तलाई समातेको भन्दै विज्ञप्ति जारी गरेको थियो। चन्द्रपुर 4 का वडाध्यक्ष रवि राणा मगर पनि विवेक लामो समयदेखि गाउँमा नरहेको बताउँछन्। उनले सो रकम चन्द्र निगाहपुर चोक स्थित एक क्याफेमा जिल्ला प्रहरीबाट खटिएको टोलीलाई 19 जेठमा नगद बुझाएको बताए। फरार पक्राउको सूचीमा परेका अधिकांश चेक अनादर मुद्दाका व्यक्ति देखिन्छन्। जिल्ला प्रहरी कार्यालय गौरका अनुसार गएको आर्थिक वर्षमा चेक अनादर मुद्दामा जरिवाना परेर फरारको सूचीमा 188 जना परेका छन्। उनीहरूलाई पक्राउ गरी 2,05,920 रूपियाँ असुलेको डीएसपी वसन्त गौतमको दावी छ। उनीहरू आफ्नो कारोबार बिग्रिएका कारण कानूनी झमेलामा परेको बताउँछन्। जरिवाना बुझाइसकेपछि आफूलाई पक्राउ गरिएको र जिल्ला अदालतमा बुझाइएको भन्दै विज्ञप्ति जारी हुँदा उनीहरू थप अपमानित भएको गुनासो गर्छन्। चेक अनादर मुद्दामा चन्द्रपुर 5 का ओम गिरीसित जिल्ला प्रहरी गौरबाट खटिएको टोलीले फोन गरेर बोलाएर बाटोबाटै 500 जरिवाना लिएको थियो। जेठ 18 गते उनीसित जरिवाना बापतको रकम बाटोमै असुलेको प्रहरीले भोलिपल्ट फरार पक्राउ भनेर विज्ञप्ति जारी गरेकामा उनी आपत्ति जनाउँछन्। अदालतको फैसला कार्यान्वयन खटिएको एक प्रहरी जवानले घरमै गएर रकम असुल्ने गरेको स्वीकारे, तर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सीताराम रिजालको दावी चाहिँ भिन्न छ। उनले कान्तिपुरसँग भने 1,000-2,000 रूपियाँ जरिवाना भएकाहरू फरारको सूचीमा रहे पनि उनीहरूलाई सम्पर्कमा ल्याएर सहजीकरण मात्रै गरिएको हो, फरारको सूचीमा रहेकाहरूलाई पक्राउ गरेर अदालतमा नै बुझाउने हो। अदालतबाट कैद वा जरिवाना ठहर भई वर्षौंदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउनु प्रहरीको कानूनी दायित्व भए पनि कार्य सम्पादन मूल्यांकनमा अंक बढ़ाउन र संचार माध्यममा काम गरेको देखाउन फरार पक्राउको तथ्याङ्क बढ़ाउने गरिएको नेपाल प्रहरीका पूर्व डीआईजी केशव अधिकारी बताउँछन्। फरार प्रतिवादीलाई पक्राउ गर्नुको साटो उनीहरूलाई पाएक पर्ने स्थान वा प्रहरी कार्यालयमा बोलाई जरिवानाको रकम उठाउने र पक्राउ गरी अदालत दाखिला गरिएको विवरण सार्वजनिक गर्ने गरिएको उनले बताए। अदालतबाट कैद वा जरिवाना ठहर भई फरार सूचीमा रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रक्रिया पूरा गरी जिल्ला अदालतमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ, तर जिल्ला प्रहरीले कानूनी प्रक्रियालाई लत्याउँदै फरार भएकाहरूको 3 पुस्ते विवरण बोकेर पाएक पर्ने बजार पसल बाटोमै पुग्ने जरिवाना असुल्ने र त्यसलाई फरार पक्राउका रूपमा प्रस्तुत गर्ने गरेको पाइएको हो। प्रहरी प्रधान कार्यालय वा प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रमुखहरूको कार्य सम्पादन मूल्यांकन गर्दा कति फरार पक्राउ परे र कति जरिवाना असुल भयो भन्ने तथ्याङ्कलाई पनि आधार बनाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन्। काम गरेको देखाउँदा प्रहरी प्रधान कार्यालयबाट फिल्डमा खटिएकादेखि प्रमुखसम्म मूल्यांकनमा समेटिने गर्छन्। वास्तविक खोजी र अनुसन्धान गर्नुको साटो गाउँबाट नागरिकबाट जरिवाना असुली गरेर पक्राउको संख्या बढ़ाउनु उनीहरूका लागि सजिलो बाटो बनेको देखिन्छ। यसैका आधारमा प्रहरीले यस महिना यतिजना फरार पक्राउ यति जरिवाना असुल भन्दै नियमित रूपमा प्रेस विज्ञप्ति जारी गर्ने गरेको छ। सर्वसाधारण र संचार माध्यमलाई प्रहरी निकै सक्रिय छ भन्ने देखाउन यस्तो विवरण सार्वजनिक गर्ने गरिएको हुन सक्ने अधिवक्ता विपिन गौतम बताउँछन्। अदालतको फैसला कार्यान्वयन गर्ने विधि र प्रक्रिया भए पनि प्रहरी आफै न्यायाधीश र असुलीकर्ता बनेर घरमै लेनदेन मिलाउँदा न्यायिक प्रक्रियाको अस्तित्व नै जोखिममा पर्ने गौतमले बताए।
1: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।

0: कान्तिपुरजारीमा अब बाँकी प्रसंग शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलनमा सरकारवालाहरूले संविधानले नै व्यवस्था गरेको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयन हुनुपर्नेमा जोड़ दिएका छन्। साथ उत्तर प्रदेशबाट सुझाव लिएर फर्किएको शिक्षा मन्त्रालयले हिजो काठमाण्डुमा सरकारवाला बीच पनि छलफल गरेको छ। यहाँ पनि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको विषय उठेको थियो। प्रदेश स्तरीय छलफलबाट फर्किएका शिक्षाविद विद्यनाथ कोइरालाले त्यहाँका सुझावहरू सुनाउँदै सबै प्रदेशमा अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्नुपर्ने माग उठेको जनाए। संविधानले शिक्षालाई मौलिक हकमा राखेको छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले कक्षा 8 सम्म अनिवार्य सहित कक्षा 12 सम्मको शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ। सरकारी तथ्याङ्क अनुसार नै 7.5 लाख बालबालिका विद्यालय भर्ना हुन नसकेर बाहिरै छन्। कक्षा 8 पूरा नगरी विद्यालय छाड्ने प्रवृत्ति कायमै छ भने निशुल्क शिक्षा कार्यान्वयन हुन सकिरहेको छैन। कुनै न कुनै शीर्षकमा सामुदायिक विद्यालयले नै विद्यार्थी अभिभावकसँग शुल्क लिँदै आएका छन्। प्रदेश स्तरमा शिक्षकका सेवा सुविधा बाल विकास त ईसीडीदेखि कक्षा 12 सम्मका शिक्षकका व्यवस्थापन विद्यालय संरचना भौतिक पूर्वाधार शैक्षिक गुणस्तर पाठ्यक्रम विद्यालय व्यवस्थापन समितिका विषयमा सरकारवालाहरूले कुरा उठाएको शिक्षाविद कोराले जनाए। नेपाल शिक्षक महासंघले शिक्षक हक हितसहित तत्काल शिक्षा ऐन जारी गर्न सरकारलाई दबाव दिँदै आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ। दुर्गम जिल्लाबाट विद्यालय भवन लगायत भौतिक र शैक्षिक पूर्वाधारमा लगानी बढ़ाउनु पर्ने सुझाव सरकारवालाहरूले दिएका छन्। स्थानीय तहले कक्षा 12 सम्मको संचालन र व्यवस्थापन गर्न अधिकार पाएको जनाउँदै त्यसमा हस्तक्षेप नगर्न ढुंगनाले आग्रह गरेका छन्।
1: सत्ता समीकरण मिलाउन खोजिएको लुम्बिनी प्रदेश सरकार विस्तारमै विवादमा परेको छ। नेकपाबाट 3 जना पूर्व माओवादीलाई मन्त्री बनाउन तयारी भएपछि पूर्व नागरिक उन्मुक्ति र नेकपा समाजवादीबाट नेकपामा समाहित प्रदेशसभा सदस्य असन्तुष्ट बनेका छन्। उनीहरूले आफूलाई विश्वासको मतका लागि मात्र प्रयोग गरिएको भन्दै विद्रोहको चेतावनी दिएका हुन्। आज नयाँ मन्त्रीलाई शपथ ग्रहण तयारी भइरहँदा मन्त्रालय संख्या बढ़दै गएको भन्दै प्रमुख प्रतिपक्षले पनि विरोध जनाएको छ। थप विवरणसहित बुटवल सहकर्मी घनश्याम गौतमले तयार पारेको एक सामग्री।
2: लुम्बिनी प्रदेशमा सरकार विस्तारको शुरूमै विवाद बढ़ेको छ। सत्ता साझेदारीमा रहेका एमाले र नेकपाबाटै मन्त्री चयनमा असन्तुष्टि बढ़ेको हो। नेकपाबाट 3 मन्त्रीका लागि नाम सिफारिश भएपछि तत्कालीन नागरिक उन्मुक्ति र नेकपा समाजवादीका प्रदेशसभा सदस्यहरू असन्तुष्ट बनेका छन्। 3 सदस्य रहेको नागरिक उन्मुक्ति र 1 सदस्य रहेको नेकपा समाजवादी नेकपामा समाहित भएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार शपथ ग्रहण गराउने गरी थप मन्त्री र जिम्मेवारी हेरफेरको विवरण प्रदेश प्रमुख कृष्ण बहादुर घरते समक्ष पठाएका छन्। त्यही अनुसार सोमबार नयाँ मन्त्रीको शपथ गराउने तयारी छ। मुख्यमन्त्री निकट स्रोतका अनुसार नेकपाबाट दाङका इन्द्रजित थारू, आर्थिक मामिला तथा योजना, रोल्पाका दिपेन्द्रपूर्ण स्वास्थ्य र बर्दियाकी कृष्णा कुष्मा थारू कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्ने टुङ्गो लागेको छ। मन्त्री बन्न लागेका 3 जना पूर्व माओवादी हुन्। थारू र पुनः पूर्व मन्त्री हुन्। एमाले नेकपा गठबन्धन बनेपछि पूर्व नागरिक उन्मुक्ति र समाजवादीलाई सरकारमा सहभागी गराउने गरी सहमति भए पनि आफूहरूलाई विश्वासको मत लिने प्रयोजनका लागि मात्र प्रयोग गरिएको भन्दै प्रतिपक्षको कुर्सी माग गरेका छन्। पूर्व नागरिक उन्मुक्तिकी प्रदेशसभा सदस्य नरमाया ढकालले आफूहरूलाई विश्वासको मतका लागि मात्र प्रयोग गरिएका विद्रोहको तयारी गरिरहेको जानकारी दिइन्। गोप्य रूपमा गोप्य कोठामै बसेर मन्त्रीको नाम सिफारिश गरियो रे हामीलाई अहिलेसम्म पनि जानकारी दिइएको छैन। उनले भनिन् बाहिर चलेको हल्ला अनुसार 3 जना नै पूर्व माओवादीलाई सिफारिश गरिएकाले हामी विद्रोहको तयारीमा छौ। उनले आफूहरूलाई विश्वासको मतका लागि संख्या पुर्याउन मात्र प्रयोग गरिएकाले सभामुखसँग प्रतिपक्षका लागि कुर्सीको व्यवस्था गरिदिन माग गरिएको बताइन्। मन्त्रालय बाँडफाँटको सहमति अनुसार एमालेलाई मुख्यमन्त्री, भौतिक पूर्वाधार, सामाजिक विकास, वन वातावरण तथा पर्यटन मन्त्रालय, नेकपालाई आर्थिक मामिला तथा योजना, स्वास्थ्य र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, 5 सदस्य रहेको जसपा नेपाललाई शहरी विकास, खानेपानी, ऊर्जा, जलस्रोत तथा सिंचाइ र आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय दिइएको छ। जसपा नेपालबाट रूपन्देहीका सन्तोष कुमार पाण्डे शहरी विकास, खानेपानी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अहिर र बाँकेका भण्डारीलाल अहिर आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्री बन्ने भएका छन्। नेकपाबाट मन्त्रालय र मन्त्रीको टुङ्गो लागेसँगै एमालेका मन्त्रीको पनि जिम्मेवारी हेरफेर गरिएको छ। स्रोतका अनुसार एमालेबाट चेतनारायण आचार्य मुख्यमन्त्री, रत्नबहादुर खत्री भौतिक पूर्वाधार, रामजी घिमिरे सामाजिक विकास र तुलसी प्रसाद चौधरी वन वातावरण तथा पर्यटन मन्त्री बन्ने भएका छन्। एमालेबाटै अहिलेसम्म शहरी विकास मन्त्री रहेका गुल्मीका दिल्लीराज भूषाललाई बिना विभागीय मन्त्री बनाएर राख्ने तयारी छ। प्रदेश सरकारले नीति तथा कार्यक्रममा 8 मन्त्रालय मात्र राख्ने निर्णय गरे पनि सरकारले मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउँदासम्म 10 मन्त्रालय पुगेका छन्। सरकारका प्रवक्ता समेत रहेका स्वास्थ्य मन्त्री रामजी घिमिरेले मन्त्रालय थप नहुने तर तत्कालको व्यवस्थापनका लागि जिम्मेवारी हेरफेर गर्न लागि बताए। उनले भने सरकारको निर्णय अनुसार मन्त्रालय नहुने हो, सोमबार शपथ ग्रहण गराउने तयारी छ, त्यसपछि सबै टुङ्गो लाग्छ, बिना विभागीय मन्त्रालय केही समयका लागि मात्र रहने उनको भनाइ छ। प्रमुख प्रतिपक्षी दलका नेता दिल्ली बहादुर चौधरीले सत्ता टेकाउनका लागि सरकारको नीति तथा कार्यक्रम विपरीत मन्त्रालय संख्या थप गर्नुले राम्रो सन्देश नजाने बताए। उनले भने मैले त विश्वासको मत दिने बैठकमै मन्त्रालय किन 8 बाट 9 गराइयो भनी जवाफ मागेको थिए, अहिले त झन 9 बाट पनि बढ़ेर 10 सदस्यीय मन्त्री परिषद बनाइन लागेको सुन्दैछ, त्यो अत्यन्तै गलत छ। मन्त्रालयको स्पष्ट विवरण आएपछि संख्या वृद्धिको कारण माग गर्ने उनले बताए।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

खाँदोजारीमा अब आर्थिक समाचार। पछिल्ला चार महिनादेखि लगातार 2 खर्ब रूपियाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भने 2 खर्ब रूपियाँ भन्दा तल झरेको छ। गत चैतदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात भएकोमा साउनमा 1,87,44,36,00,000 रूपियाँ वस्तु आएको हो। निर्यातमा भने उल्लेखनीय सुधार देखिएको छ। साउनमा नेपालबाट 38,70,41,46,00,000 रूपियाँको वस्तु निर्यात भएको छ।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। सिरियाले इजरायलसँग सुरक्षा सम्झौताका लागि रोकिएको वार्ता छिट्टै शुरू हुने अपेक्षा गरेको छ। सिरियाका विदेश मन्त्री असाद अल सैवानीले इजरायलले सिरियाली भूमिबाट आफ्ना सेना फिर्ता लैजानुपर्ने बताएका छन्। उनका अनुसार अहिले सिरियाको प्राथमिकता इजरायली आक्रमण रोक्नु हो। उनले त्यसका लागि दुवै पक्षबीच विश्वास निर्माण आवश्यक रहेको पनि बताएका छन्। इरान युद्ध शुरू भएपछि सिरिया र इजरायल बीचको वार्ता रोकिएको थियो। पछिल्लो समय इजरायलले सिरियाली सैन्य अखाडामा आक्रमण गरेपछि दुई देश बीचको सम्पर्क समेत रोकिएको छ। सिरियाले कूटनीति र शान्तिको पक्षमा आफूले हात बढ़ाइरहेको जनाएको छ।
3: कान्तिपुरमा अब खेल समाचार। 14 दक्षिण एसियाली खेलकुद साग आगामी चैत 20 28 गतेसम्म पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको
4: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
7: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
9: खादबारीको लागि पाथीबरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीबरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
9: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीबरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
10: पाथीबरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
11: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
5: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295562001, 97449922720।
7: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा। सम्पर्क 98525060177।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77-75।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843-47-262,
5: 9010-55-55-85
3: र वाट्सएप नम्बर 9520-28-646।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
8: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 9841-52-504, 9841-26-987 र 9520-51-906।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: शंखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ शंखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 9842226667।
11: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852026580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी एक, शंखुवा सभा।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 029590155।
1: More style, more design. Total Tailors.
3: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sonkwasuba, 95.5 MHz.
1: ओहो लु नमस्कार है सर.
2: ओहो लु नमस्कार है सर. नमस्कार.
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि.
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो.
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ.
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला.
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ.
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ.
3: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो.
1: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 029590155.
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स.
5: आयो सबको घर घरमा.
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा.
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz.
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा. सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली. सम्पर्कका लागि 98 4 32 57 841 र 029562 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्. रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ.
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन.
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ.
8: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ.
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी

0: बाङ्गो टिङ्गो दाँत मिलाइने
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611665, 98421552504, 98421926987 र 98520519906।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520555768।
8: साथै 98520557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
10: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
10: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
11: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
11: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
10: थप जानकारीको लागि 029562061
11: 029570315
10: र 98520607
11: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
11: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
11: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
11: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
11: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन भीम गदाइली।
11: सम्पर्क 029140084 र 98040045827।
12: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000902062।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 सङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
15: नमस्कार है वडा अध्यक्षज्यू।
16: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी बाँदै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
15: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
18: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
19: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
20: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
22: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
23: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
24: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 98-5-60-177।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, इस्टिङ दिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिङ दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0295-62201, 97-4-22-520।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
3: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आजको तपाईँको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। कार्यक्रमको शुरूआती चरणमा छु। कार्यक्रमलाई तपाईँ फोन गरेर सुसज्जित बनाउँदै गर्नुहोला। म ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउँछु। पञ्चाङ्ग अनि ग्रहको आशीर्वाद।

0: आज मिति 2083 साल आज भदौ 8 गते आज सोमबार तदनुसार ईस्वी सन् 2026 रहेको छ। आज अगस्त 24 तारिक नेपाल सम्मत 1146 गुल्लाथ्व रौद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण शुक्ल पक्ष। आज श्रावण शुक्ल पक्षको आज परम पवित्र पावन दिन रहेको छ। आज सूर्योदयमा द्वादशी रहेको छ। साक्षी घटी यानि अहोरात्र आज द्वादशी रहनेछ। पूर्व साढा नक्षत्र 38 घड़ी 49 पला 21 बजे 11 महीनेसम्म पृथ्वी गाड़ी घड़ी 18 पला बबकरण 27 घड़ी 52 पला आज आनन्द युगमा उत्पात युग रहेको छ। आजको दिनमानको समय 32 घड़ी 11 पला बिहान सूर्योदय 5 बजेर 39 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6 बजेर 32 मिनटमा रहनेछ। आज वैद्यव्योवय आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। अब यो जानकारी सहित ग्रह गोचरको पालो रहेको छ। ग्रह गोचरमा यतिखेर सूर्य सिंह राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर धनु राशिमा रहेका छन् भने मंगल ग्रह यतिखेर मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्क राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देखिन्छ। आज जन्मिने सम्पूर्ण जातकको लागि धनुराशि रहनेछ। रात्रिको 4 बजेर 47 मिनटसम्म भोलि बिहान उठ्दा हामीलाई चन्द्रमाले राशि परिवर्तन गरेर भोलि बिहानको समयमा भने मकर राशिमा प्रवेश गर्दै हुनुहुन्छ। अब यो जानकारी सहित कार्यक्रममा रहेर ग्रह गोचर पनि तपाईँलाई जानकारी गराए। अबको दिनमा तपाईँको यो दिन विशेष गरी कसरी व्यतीत हुन्छ, तपाईँका ग्रह गोचर पछि आजको राशिफलले कसरी तपाईँको दिनलाई निर्माण गरिरहेको छ, फली ज्योतिषहरूले तपाईँको दिनलाई कसरी आजको दिन साथ दिने अथवा कसरी तपाईँको दिनलाई चाहिँ अगाडि बढ़ाउने खालको कामहरू गरिरहेको छ भन्ने कुरामा हामी ढिला नगरिकन अबको क्रममा भने प्रस्तुत गर्छौं तपाईँका राशिले के भन्छ, तपाईँका मेषारी बार राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि राम्रो दिन छ। आजको दिनमा वैदेशिक कामको लागि शुभ गर्नुहोला। स्वास्थ्यमा सुधार हुनेछ। कर्म सफल बन्दै जाने योग छ। पशु चौपाएर कृषि व्यवसायमा मनज्ञ धनार्जन गर्न सकिने खालका सम्भावना छन्। तर यात्रा नगर्नुहोला। आफ्नै घर परिवारसँग रमाएर बस्नुहोला। आजको दिन सुखद बन्ने योग छ। लामो दूरीको यात्राहरूबाट सहज हुनेछ। मान सम्मानमा पनि वृद्धि रहनुका साथ साथमा पारिवारिक भ्रमण आजको दिनमा सुखद बन्दै जाने योग छ। प्रेम सम्बन्धीका सम्बन्धहरूले आजको दिनमा धेरै कुरामा सहज पार्नेछ। अचानक पुराना मित्रहरूसँग भेटघाट हुने सौभाग्य प्राप्त रहन्छ। कर्कट राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहन्छ भने आँटेका ताकेका कामहरूबाट पनि सफल हुने योगहरू देख्न सकिन्छ। छैटौं ग्रह भएकाले खानपिनमा स्वास्थ्यमा समस्या हुने भएकाले खानपिनमा विशेष ध्यान नदिए अलिकति खर्चिलो दिन पनि बन्न सक्नेछ। सोचेका कामहरू परिपूर्ण हुने योग छ। राजकीय सम्मान प्राप्त रहन्छ। आजको दिनमा तपाईँको राशिमा सूर्य स्वगृह भएर बस्नु, बुध आफ्नै साथमा बसेर बुध इत्यादि राजयोग बनाउँदै गर्दा आजको दिनमा विशेष गरी पञ्चम स्थानको चन्द्रमा पनि हुनु सन्तान पक्षबाट पनि नयाँ र खुशीका कुराहरू सुन्न पाइनेछ। आजको दिन हर्षित मुद्रामा दिन व्यतीत रहने संकेत छ। सूर्यका कामहरू अलिकति केही कुराहरूमा अधुरो हुन सक्छ। मन खिन्नता रहनेछ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ। मान सम्मानमा वृद्धि रहन्छ। आँटेका ताकेका कामहरूबाट पनि सहज राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9845 97658, 9142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मन हल्का रहनेछ, खेलकुदका क्षेत्रमा मन जान सक्छ, सांगीतिक रुचि वृद्धि रहनेछ। आजको दिनमा अचानक छोटो यात्रा तर असत्य अर्थपूर्ण यात्रा रहनेछ। सोच परिवर्तन हुन सक्छ, आजको दिनमा नयाँ कामको थालनी हुन सक्ने सम्भावनाको योग छ। राजनैतिक अवस्थाहरू सुधार भएर जाने वृश्चिक राशिमा संकेत छ। सबैले तपाईँको प्रशंसा गर्छन्, अतिथिको रूपमा कसैले स्वागत गर्छन्, स्वादिष्ट मिष्टान्न भोजनको अवसर प्राप्त रहन्छ। काममा भने एकदमै सफलतापूर्ण यात्राहरू रहनेछन्। अलिकति बाह्रौं चन्द्रमा मनमा धेरै चिन्ताहरू लाग्न सक्छ। पारिवारिक चिन्तन अथवा आर्थिक चिन्तनले सताउन सक्छ, दिन नमिठो रहन सक्छ। मिठो दिन बनाउन अथवा सकारात्मक दिन बनाउनको लागि ओम चन्द्रमसे नमः मन्त्र जप गर्नु, त्यसमा पनि धनस्थानमा आउँछ। आज धन कारोबारहरू बिग्रिन सक्छ। व्यापार बिजनेस गर्दै हुनुहुन्छ, सामान्यतया हिसाबमा एकदमै ध्यान दिनु पर्ने योग छ। साढे सातको शनि भए पनि आजको दिन असाध्य सुखद बन्दै जान सक्ने सम्भावना छ। तपाईँको लागि नसोचेका सफलताहरू प्राप्त रहन्छन्, आफ्नो पारिवारिक आशीर्वाद पनि प्राप्त रहन्छ। मेलमिलापमा गरिएका कामबाट सकारात्मक हुने योग रहेको छ, दिन सफल बन्नेछ। तपाईँको काम असाध्य रूपमा चर्चित रहनेछ, काम सबैले प्रशंसा गर्न लायकको हुन सक्ने योग छ। आजको दिन सुखद बन्ने योग छ। आजको दिनमा गरिएका हरेक कामहरूले तपाईँलाई भोलिका दिनमा दीर्घकालीन रूपमा फाइदा दिने सम्भावना छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9845 97658 9142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

हजुर, कार्यक्रम जोतेस धरपड़को व्यवसायमा तपाईँहरूलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। आज एउटा तपाईँहरूसँग सल्लाह गर्नु पर्यो, महत्वपूर्ण कुरा छ है। आज कार्यक्रम सुन्दै हुनुहुन्छ, कतै कोही पनि नजानुहोला, एकदमै धेरै महत्वपूर्ण कुरा भन्छु। मैले धेरैचोटि तपाईँहरूलाई के भन्ने गर्छु भने, अष्टम स्थानमा चन्द्रमा बस्नु एकदम अशुभ मानिन्छ भन्छु मैले, होइन? धेरैले प्रश्न उठाउनुहुन्छ के, अब अलिक कम कम पढाइ भएको गुरुहरूले कहाँ लेखा छ, के लेखा छ भन्नुहुन्छ। म आज तपाईँहरूलाई कुरा, हिजो पनि म एकजनासँग एकदमै धेरै कुराकानी गरेँ, त्यो घरमा लगभग तीनजना व्यक्तिको हामीले चिना, मान्छे मृत्यु भएको मान्छेको चिनाएरौँ रिसर्च गर्नको लागि। हिजो हामीले तीनटै मान्छेको चाहिँ अष्टम स्थानमा चन्द्रमा परेको प्रमाण पाइयो, यो हाम्रो यता रिसर्चको विषय हो। आज मैले लघु जातकमको एउटा श्लोक पढ्छु म तपाईँलाई है। सश्रेष्ठमे पि चन्द्र सद्यो मरणाय पाप सन्दृष्ट अष्टाभिः शुभ दृष्टो हो वर्षे मिश्रेष्ठ धर धन। एउटा श्लोक छ यो लघु जातकममा, यो बालारिष्ट योग अध्यायमा पर्छ यो श्लोक। अब यसको अर्थ म तपाईँलाई भनिदिन्छु। यदि बालकस्य जन्मकुण्डल्यां चन्द्रमा षष्ठे वा अष्टमे स्थान स्थित, यदि कुनै पनि जातक बालकको अथवा बालिकाको, जो पनि हो जातक भनेको जन्म लिनेवालाको, जन्मकुण्डल्यां जन्मकुण्डलीमा चन्द्रमा चन्द्रमा षष्ठे वा अष्टमे स्थाने षष्ठौं स्थानमा अथवा रोगस्थानमा वा अष्टम स्थानमा स्थित स्थिर रहेको छ के, चन्द्रमा स्यात् पाप ग्रहे, त्यसमा पाप ग्रहले पनि दृष्टस्थ भवती दृष्टि गरेको छ भनी त झन, जस्तै पाप ग्रह भनेको शनि राहु केतु मंगल होइन इत्यादि, अब कहिलेकाहीँ सूर्यलाई पनि सूर्यको पोजिसन हेरेर अलिकति क्रूर ग्रह भन्छ, त्यसलाई पापी नै भन्नु भनेको राम्रो ग्रह होइन, सौम्य ग्रह होइन नि त, त्यस्ता गरेर दृष्टि गरेको छ भने होइन, तर्हि तस्य जातकस्य शीघ्रं मरणं भविष्यति, त्यस्तो अवस्थामा त्यस जातकको शीघ्रं मरणं भविष्यति, मृत्यु हुन सक्ने सम्भावना बढी हुन्छ। यदि षष्ठाष्टमस्त चन्द्रमा छैटौं वा अष्टम स्थानको चन्द्रमालाई पाप ग्रहले न दृष्ट, पाप ग्रहले देखेको छैन भने, जस्तै सौम्य ग्रहेण होइन पाप ग्रहले देखेको छैन, सौम्य ग्रहेण, सौम्य भनेको शुभ ग्रहहरूले दृष्टो भवती दृष्टि गरेको छ, सौम्य भनेको बृहस्पति शुक्र बुध, अब बुध पनि फेरि कहिलेकाहीँ जुनसँग बस्छ त्यसकै फल दिन्छ भन्छन् फेरि होइन, त्यसलाई मान्न सकिएन, बृहस्पति र शुक्र चाहिँ पक्का हो, चन्द्रमा त आफै सौम्य ग्रह आफ्नै ठाउँमा अष्टम स्थानमा गएर बसिहाल्यो, दृष्टो भवती तरहि जातकस्य शुभ ग्रहले दृष्टि गरेको छ भने पनि अष्टमे वर्षे मरणम भविष्यति, अष्टम वर्षमा उसको ठूलो कालखण्ड आउँछ अरे, मरणम भविष्यति, भविष्यति इति चेत हुन सक्ने सम्भावना, भविष्यति हुन सक्छ, मर्न सक्छन्, मर्छ भनेको छैन शास्त्रले, मर्न सक्छन् होइन, यदि चन्द्रमा षष्ठे वा अष्टमे स्थाने स्थित सौम्य ग्रहेण पाप ग्रहेण त दृष्टो भवति, शुभ ग्रहले पनि देखेको छ अशुभ ग्रहले पनि देखेको छ, तर्हि जातकस्य त्यस जातकको चतुर्थे वर्षे मरणम भविष्यति, जन्मबाट चतुर्थ वर्षमा अशुभ हुन सक्छ। उक्तञ्च लघुजातके, यो लघुजातक भनेको छ षष्ठेष्टमे पि चन्द्र सद्यो मरणाय पाप सन्दृष्ट अष्टाभि शुभ दृष्टो वर्षे मिश्रेष तदर्धेन। यदि हि जन्म लग्न पश्चात पापग्रही द्वितीय स्थाने लग्नाधिपति पापग्रह संयुत पापगृह स्थित पापग्रह दृष्टो वा भवति शतग्रहो लग्नात् सप्तमे स्थाने स्थित स्यात् चेत् जातकस्य एक मास अभ्यन्तर मरणम भविष्यति, राम्रो एकै मृत महिनामा मृत्यु हुन्छ। कोही कोही मान्छेहरू चाहिँ एकदम जन्मेको एक महिनामा कसैको मृत्यु भइहाल्छ भने यहाँ शास्त्रले के भनिदियो भने,
यदि जन्म लग्न पश्चात पापग्रही जितस्थाने लग्नाधिपति पापग्रही लग्नमा पनि पापग्रह बस्यो, लग्नलाई पनि पापग्रहले देख्यो, अष्टम स्थानमा चन्द्रमा बस्नु, अष्टम स्थानमा गएर अशुभ ग्रह दृष्टि गर्नु भने त एकै महिना मृत्यु हुन्छ भनिदियो अरे। यस्तो छ समस्या। यदि चक्रस्य पूर्वार्धे सर्वे पापग्रह सिद्धासु तथा च वृश्चिक लग्ने वा कीट लग्ने जातकम जातस्ता स्यात् तर्हि तस्य निश्चितम मरण भविष्यति। राम राम। वृश्चिक लग्नवाला, कर्कट लग्नवाला पनि त्यस्तो व्यक्तिको फेरि चन्द्रमा आठौं छ भने झनै धेरै चाँडो, किनभने वृश्चिक उसको आफ्नो निज ग्रहको ठाउँ रह्यो, अनि कर्कट लग्न भनेको आफ्नो स्वामी ग्रह भन्छ, चन्द्रमा झनै अशुभ हुन्छ भन्ने खोजे होला। यदि हि चन्द्रमा लग्न सित स्यात् सप्तमे स्थाने पाप ग्रह स्यु तर्हि जातक मरणम भविष्यति। अब लग्नमा चन्द्रमा छ, सप्तम स्थानबाट पाप ग्रहले लग्नमा देख्यो भने पनि मान्छेको अलिकति राम्रो हुँदो रहेनछ। यो लघु जातकमा भएका श्लोक मैले पढिरहेको छु, श्लोकको अर्थ लाग्यो है। यदि हि आदित्य ग्रहण काले सूर्यो लग्नस्थो भवति तस्मिन्नेव स्थाने शनिस्तरस्य पापग्रहस्य स्यात् अष्टमे स्थाने मंगलस्थ भवति तर्हि जातक तस्य मातुस्य स्वच्छघातेन मरणं सम्भाव्यते। हेर्नु यहाँ, आदित्य ग्रहण काले सूर्य ग्रहण कालमा सूर्यो लग्नस्थ भवति, सूर्य ग्रहण युग लाग्यो, लग्नमा चाहिँ बसेर त्यसमा पनि फेरि शनि सँगसँगै भएर बस्यो, अनि अष्टम स्थानमा गएर मंगल छ, त्यस्तो चाहिँ जातकको आमालाई स्वच्छघातद्वारा मरण गराउँछ भनेर लेखिदियो। एकदम धेरै कुराहरू छन् यहाँ है। अश्वमे वा केन्द्रस्यपि पापग्रह स्थाहासु चन्द्रमा च क्षीण लग्ने सतीस्य जन्म भवति चेत् जातक स्मरणम भविष्यति। हेर्नु अब यहाँ, अष्टम स्थानमा वा केन्द्रमा पनि पापग्रह सहित भएको चन्द्रमा छ, तर क्षीण लग्नेवाला चन्द्रमा भनेको एकदम चन्द्रमाको डिग्री अनुसार भर पर्छ, तपाईँलाई अलिकति कुरो बुझ्नुहुन्न। चन्द्रमाको डिग्री अनुसारको चन्द्रमा छ भने पनि त्यस्तो मान्छेको पनि मृत्यु हुन सक्ने सम्भावना हुन्छ है। त्यस कारणले गर्दा अलिकति यो तपाईँहरूले के बुझ्नु पर्यो भने, अब यस्तो व्यक्तिलाई, अब तपाईँलाई मैले अप्ठ्यारो मात्रै पार्दै त भएन, यसको चाहिँ भङ्ग गर्ने योग, यसको उपाय के छ त, अरिष्टात् अभिज्ञाय आयुर्नश्यति। अरिष्टात् अभिज्ञाय, मेरो जन्म कुण्डलीमा अरिष्ट छ, अकाल मृत्यु छ भन्ने कुरा तपाईँलाई थाहा भएन भने आयु नश्यति, आयु जान्छ, सकिन्छ, मरिन्छ। तर अरिष्टभङ्ग प्रकाशम मानकिरण युक्तो हो बलवान गुरु लग्नस्थ सम्पूर्णान्य अरिष्टानि विनाशयति। त्यसको लग्नमा, जसको मान्छेको आठौं चन्द्रमा हुँदाहुँदै पनि लग्नमा चाहिँ बृहस्पति बलवान भएर उच्च भएर बसेको छ, लग्नाधिपति स्वगृह भएर बसेको छ, लग्न पनि त्यत्तिकै बलवान छ भने फेरि अलिकति मरिसी हाल्दैन है भनौँ, फेरि शास्त्रले अलिकति आस्था देखायो नि होइन। यथा त्रिशूलधारी महादेवाय भक्तिपूर्वकम् कृतः एक प्रणाम समस्त महापापानि नाशयन्ति उक्तञ्च लौदातके। जसरी भगवान शिवलाई हामीले उपासना गर्दा, शिवको स्वरूपलाई हनुमन्तको उपासना गर्दा मान्छेको आयु वृद्धि हुन्छ, त्यसै गरी लग्नमा भएको बृहस्पतिले मान्छेलाई आयु वृद्धि गराइदिन्छ भने फेरि सर्वा निमान त्रिर्बल स्फुर दश जुर सुन्जालो लग्न सुत प्रसमसित सुरसा राज मन्त्री एको बहूनि दुरितानि सुदुस्तराणि वक्त्या प्रयुक्त इव सूलधर प्रणाम। लग्नेशो बलवान सन् केन्द्रस्थो हो शुभग्रही दृष्टो भवेत् अशुभ ग्रह दृष्टि शून्यश्च भवति एवं स्थितहि सर्वे मृत्यु योगाः विनश्यति सद्गुणैः सहित शूर पारित लक्ष्मीस्त प्राप्त्यम दीर्घायुर्भवति। अब लग्नमा बलवान ग्रह केन्द्रहरूमा पनि धेरै, केन्द्र भनेको एक चार सात र दस, यो भावमा चाहिँ शुभ ग्रहहरू बस्यो भने, अति शुभ ग्रहलाई पनि अर्को शुभ ग्रहले दृष्टि गर्यो भने, त्यस्तो खण्डमा चाहिँ अलिकति फेरि अशुभ योगहरू कम हुन्छन् भन्थ्यो, कम हुन्छन् भनौ, पुरै ठ्याक्कै हुँदैन भनौ। फेरि एकम स्थित सर्वे मृत्यु योगा विनश्यति सद्गुणे सहित शुर पारजित लक्ष्मी स प्राप्त
प्यह त्यस्तो अवस्थामा चाहिँ उस्तो व्यक्तिको लग्नहरू हेरेर केन्द्रवर्ती ग्रहहरू हेरेर तपाईँहरूलाई थाहा भएन अथवा थाहा पाइसकेपछि उपायहरू गर्नुभयो भने के हुन्छ तपाईँहरूले चाहिँ आयु वृद्धि हुन्छ लक्ष्मी च प्राप्यम लक्ष्मी पनि भनेको पैसा पनि कमाउन सक्नुहुन्छ दीर्घम आयुर्भवती दीर्घजीवी पनि हुन सक्छन् है अब लग्नाधिपोति बलवान सुमेर ज्येष्ठ केन्द्र स्थित शुभ खगे रवलोक्यमान मृत्युम विधूय विदधाति सुदीर्घमायो शारदम गुणेर बहुभीरुर जितया च लक्ष्म्या के छ भने लग्नस्थ गुरु सर्वेपि अरिष्टम प्रशमयति लग्नमा भएको बृहस्पतिले धेरै कुराको अशुभलाई अरिष्टलाई शान्त गर्छ है लग्नस्थ बलिले भवति चेत शुभ दृष्टै सती केन्द्रस्थोपि सन् अरिष्टम नश्यति लग्नमा बृहस्पति बलवान हुनु त्यही बृहस्पतिलाई पनि फेरि शुक्र चन्द्रमा जस्ता सौम्य ग्रहले दृष्टि गर्नु अलिअलि अरिष्टलाई पनि नाश गरिदिन्छ है यस्तै यस्तै खालको कुराहरू मैले तपाईँलाई आज थोरै यो मलाई धेरैको दिनदेखि भन्दै भन्दै भन्दै आउनु परेको थियो मैले यो हामीले बाह्र कक्षामा एघार कक्षामा र बाह्र कक्षामा पढेको लघु जातकमका विशेष श्लोकहरूलाई हामीले यहाँ तपाईँलाई बतायौं दुईटा कुरा यो हामीले नेपाल संस्कृत विश्वविद्यालयबाट अथवा चाहिँ सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट जसले ज्योतिष पढ्नु भएको छ एघार कक्षा बाह्र कक्षामा पढ्नुपर्ने श्लोक हो यो हामीले उबेला पढेको है आज म त्यसलाई तपाईँहरूलाई सभ्य कुराहरू केलाएर यसलाई मैले संस्कृतमा पनि उल्था गरिदिएँ श्लोक पनि बताइदिएँ नेपालीमा पनि अर्थ लगाइदिएँ अब अरू जिम्मा तपाईँको त्यही भएर सकभर घरमा रुद्री पूजा लाउनु सकभर हनुमान चालिसा पाठ गर्नु सकभर हनुमानजीको भक्त बन्नु आयु वृद्धि हुन्छ मैले भनेको भनेछु तपाईँलाई हो कि न अब कसको छैन आफ्नोमा छ सबैले घरमा कसैको कसैको हुन सक्छ घर परिवारमा कम्तीमा एक वर्षमा रुद्राभिषेक अनिवार्य रूपमा घरमा गर्नु पर्यो

0: यति मात्रै बालिदिनुहोस् थोरै, दिनभरि बाल्नु पर्दैन, यति थोरै घिउ हालेर तपाईँको अझ राम्रो भयो। हनुमान चालिसा पाठ गर्ने, यसो धुप बाटीको धुप देखाउने होइन, अनि हनुमानजीलाई चाहिँ उपासना गर्ने, हनुमानजीको नाममा जय जयकार लाउने, शिवको नाममा जय जयकार लाउने, विष्णुको नाममा जय जयकार लाउने, आयु वृद्धि हुन्छ, कर्म राम्रो हुन्छ होइन, कसको छ छैन आफन्तमा छ क्या, हुनेले थाहा हुनेले अनिवार्य रूपमा गर्नै पर्यो होइन, भोलि केही अशुभ नहोस् भनेर, छैन भने पनि गर्नु, अझ धेरै आयु लामा वृद्धि हुन्छ होइन। मान्छेलाई यसरी यो ग्रहले कहिलेकाहीँ संकेतहरू गरेका हुन्छन्। मैले धेरैचोटि भन्ने गरेका छु, अष्टम स्थानमा चाहिँ विशेष डेन्जर हुन्छ, त्यही भएको कारणले गर्दा मैले तपाईँहरूलाई हनुमान चालिसा पाठ गर्नु भन्छु, र थाहा नहुनेले पनि हनुमान चालिसा धेरै पर्दैन। मैले धेरै हनुमान चालिसा बाँडे, त्यो बाँड्ने क्रममा धेरै गाली पनि खाइँदो रहेछ क्या, किनभने अब सामाजिक क्षेत्रमा काम गर्दाखेरि गाली खानु स्वाभाविकै जस्तो लाग्नु थाल्यो आजभोलि। अब एकतिर लगाएर चाहिँ एकजनालाई सयवटा हनुमान चालिसा बाँड्नु छ भनेर दियो, उहाँले अब आफ्नो मान्छे दिनु छ कि हुन्छ, मलाई पुगेन, ए फलानालाई मात्र दियो गुरुले चाहिँ, फलानालाई चाहिँ आफ्नो भक्त बनायो, हामीलाई भक्त गर्न, यस्ता खालका धेरै कुराहरू सुनेपछि अहिले अन्तिममा हामीले यो काम पनि राम्रो होइन रहेछ। यो सबैलाई कि अब संसारलाई चाहिँ हामीले एकट्ठा गर्न सक्नु पर्यो, त्यो पनि सम्भव हुँदैन होइन। त्यसो भएको हुँदा अब धेरै पनि पर्दैन, 50-60 रुपियाँमा धेरै पऱ्यो, 100 रुपियाँमा अलि मोटो आउन सक्छ होइन। अब त्यो तपाईँहरूले किनेर पनि पढ्न सक्ने खालको पुस्तक भएकाले हामीले यसलाई अहिले छोडेका छौँ। र अर्को कुरो भन्छु, हनुमान चालिसाको पुस्तक तपाईँले अरूलाई दान गर्नुहुँदा पनि तपाईँको आयु वृद्धि हुन्छ, स्वास्थ्यलाई सुधार पनि हुन्छ है। यति चाहिँ भने मैले तपाईँहरूलाई कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु, म हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृतिको बारेमा धेरैभन्दा धेरै जानकारी दिने प्रयास गर्छु। थोरै एकैछिन लिन्छु विश्राम, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453-97-698-92-142-73-6001।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष धर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हामी हाम्रो आफ्नो बारेमा विशेष विशेष जानकारीहरू र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 1 तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेको छ। यतिखेर अब अघि हामीले केही बाला राष्ट्र युग अध्यायको हामीले केही कुराहरू चर्चा गर्यौं। बालकको अरिष्टको योगहरूलाई थोरै मात्र जानकारी गर्नु, धेरैवटा श्लोक छ यस्ता हामीसँग, तर तपाईँहरूलाई सबै कुरा त सम्भव पनि नहुने। हामीले यी सबै कुराहरू चाहिँ युट्युबमा राख्ने भनेर धेरै वर्षौंदेखि हामीले जमर्क गरेका छौं, अलिकति समय भने मिलिरहेको छैन। अब हामी त्यसलाई पनि एकदमै आजभोलिको जमानामा सबैले युट्युबमा फेसबुकमा खोजिरहनु भएको छ, हामीलाई थाहा छ, धेरै म्यासेज आउँछन् यो तपाईँले बोलेका शब्दहरूलाई युट्युबमा राखिदिनु पर्यो भन्नुभएको छ, तर त्यो गर्नलाई अलिकति सबै कुरालाई तयारी गर्नुपर्ने भएकाले अलिकति समय निरन्तरता दिन नसकिने हो कि भन्ने कुराले हामी अलिकति चिन्तित भइरहेका छौं। यतिखेर हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भएछ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरूको लागि कोही जिज्ञासु आउनु भएको छ, उहाँलाई स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? डोल प्रसाद जोशी बझाङ जिल्लाबाट बोल्दै हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ डोल प्रसादजी यतिखेर? साइपाल एफएम। कहाँनिर पर्यो घर ठ्याक्कै? है, अनि कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ कि कहिलेकाहीँ मात्रै हो?
1: दैनिक हो गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो काकाको बारेमा हेर्न चाहन्छु।
0: काका कहाँ हुनुहुन्छ अहिले?
1: काका बाहिर हुनुहुन्छ, काठमाडौँ हुनुहुन्छ।
0: काठमाडौँ हुनुहुन्छ, त्यहाँ काकीहरू कहाँ हुनुहुन्छ?
1: हजुर,
0: ए काकाको बिहे भएको छैन भनेपछि तपाईँसँग चिना छ कि केही साल महिना गते समय लेख्नु भएको छ?
1: साल महिना गते समय हो, चिना छैन।
0: लु भनिदिनु त, साल महिना गते समय
1: 2055 साल भदौ महिना 28 गते आइतबार बेलुका 7:45
0: 7:45 बेलुका बासा भन्दा आछन् तम्रोतिर होइन त?
1: हजुर,
0: बासा भन्दा आछन्। जान्ने हो त म तम्रो भाषा? जान्दछु कि नै?
1: जान्दछौ।
0: झिक्कै कि अलिअलि?
1: झिक्कै जान्दा।
0: धन्यवाद। 55 सालको भदौको 28 गते तम्रो काकाको जन्म भएको छ, 7:45 बासा होइन? मृगशिरा नक्षत्रको तेस्रो पाउबाट कमल प्रसाद नाम जोर छ, मिथुन राशि हुन्छ। के नाम हेर्ने गर्नु भएको छ अरे, थाहा छ कि? बामनले नरनको दिन जुराएको नाम अथवा चिठामा लेखेको नाम के छ त्यो पनि थाहा छैन? अनि त्यही भएर थाहा नहुने मान्छेले फोन नगर्नु भन्ने कारण त्यही हो। तपाईँहरू मान्नुहुन्न? कमल नाम आउँछ, लग्नमा बृहस्पति छ, त्यो पनि स्वगृही छ, असाध्य राम्रो छ। धनस्थानमा शनि, पैसा असाध्य अशुभ छ, पैसा कमाउनै सक्दैनन् है। अब यो मान्छेको मंगल विद्यास्थानमा निज भएर बसेको छ, पढाइले उन्नति प्रगति हुँदैन। काल सर्पयोग परेको छ, काल सर्पले धेरै कुरामा सताएको छ। शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने कामहरू गर्नु होला। अहिले त्यस्तो अरिष्ट ग्रहहरू छैनन्, घरमा अलिकति काल सर्पयोगहरूको शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। मैले के भने, ग्रहहरू राम्रा छन्, शान्तिहरू गर्नु, पूजापाठ गर्नु, पठाइदिनु। कुण्डलीमा अलिकति ग्रहहरू थोरै बिग्रिएका छन्, राम्रै हुन्छ, राम्रोसँग गर्नु होला। अलिकति पैसा कमाउने कुरोमा अलिक गाह्रै छ मान्छेलाई। मैले फेरि पनि भने त पैसा कमाउने कुरोमा अलिक गाह्रै पर्छ यस्तो मान्छेलाई, किनकि धनस्थानमा शनि निज भएर बसेको छ, धनस्थानको मालिक मंगल गएर निज भएर विद्यास्थानमा गएर बसेको छ, पढाइमा पनि राम्रो भएन, विद्यामा के अरे सम्पत्तिमा पनि राम्रो भएन। भन्न खोजेको अलिकति ग्रहहरू दोषयुक्त छन्, विशेष गरी ग्रहका शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त। सूर्य ग्रहण यो कालसर्प यो शान्तिहरू गर्नुपर्छ, कालसर्पले धेरै कुरामा बिग्रिएको छ। मैले भने नि कालसर्प योगहरू परेका छन्, सबै कुराको शान्ति गरेपछि राम्रो हुन्छ। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहने नै छ र हामीसँग भएका विशेष विशेष जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर? अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले?
2: रेडियो त गुरु म त सनातन गुरु नेटवर्कबाट अनलाइनबाट सुनिरहेको छु।
0: कुन गाउँमा हुनुहुन्छ तपाईँ ठ्याक्कै आज भन्नु त?
2: बजाङको बुङ्गल नगरपालिका साथ यतातिर सेरोतेरो फेम लाग्थ्यो तर अनलाइनमा चाहिँ रेडियो सुन्छ।
0: ए लु भन्नु त अहिले साल महिना गते समय कसको हेर्नुहुन्छ?
2: आज मेरो छोराको हेर्नु पर्यो गुरु।
0: हजुर
2: 2083 साल साउन महिनाको 4 गते सोमबार दिउँसोको दिल्लीतिर दिउँसो भन्दा पनि 5:47 ठ्याक्क
0: 5:47 बासा भन्दा छ नि तपाईँतिर होइन भन्नुपर्ने हो।
2: हजुर
0: बासा भन्दा छ नि तपाईँतिर?
2: बासा भन्नुको गुरु यहाँ त
0: तम्रोमा जे भन्नुपर्ने हो तपाईँलाई जे थाहा छ तहै भन्नुपर्ने हो त, म पनि तम्रो भाषा त जान्ने हो त होइन? 2083 कुन जिल्लामा भयो तम्रो चेलाको जन्म चाहिँ? बझाङ जिल्लामै भएको। 83 साल श्रावणको 4 गते अस्ति भर्खरै होइन, एक महिना बल्ल पुरा भयो नि। अनि तपाईँको चेलाको नाम चाहिँ ठबाट ठकुर अथवा ठक कुमार नाम आउँछ, के नाम राख्नु भएको छ अस्ति पण्डितजीले? नारायण गर्नुभयो कि भएन?
2: नारायण त्यतिको नाम चाहिँ के राख्नु पर्ला गुरु भनेर मैले मेसेज गरेको थिएँ वाट्सएपमा, ठाकुरै राखेको छु नाम त।
0: ए भनेपछि मैले नाम जुराइदिएँ।
2: हजुर हजुर।
0: अनि त्यहाँको पण्डितजीले नाम के हुन्छ भनेर पहिला सोध्नु पर्थ्यो नि, के नाम जुराउनु हुन्थ्यो गुरुबाले?
2: यताको गुरुबाहरूले पनि ठबाट नै आउँछ तर भन्नुभएको थियो, अब खासै नाम ठबाट गुरुलाई नआएर त्यसै अल्कनुभक्त भयो त्यहाँका गुरुहरू।
0: ए जेस्तो नाम राख्न गाह्रो भएको थियो, मैले ठाकुर नाम राख्दै कन्याराशि हुन्छ, यो तपाईँको चेलाको लागि राम्रै छ, त्यस्तो नराम्रो ग्रहहरू छैनन्। अहिले संकटा भन्ने ग्रह छ 8 वर्षसम्म र चन्द्रमा पनि चलिरहेको छ, चन्द्रमा चल्नु संकटा चल्नु अलिकति स्वास्थ्यमा बाधाहरू हुने खालका योग हुन, अरू त्यस्तो नराम्रो छैन, पढाइ लेखाई उन्नति प्रगति सबै कुरामा राम्रो छ, आत्तिनु पर्ने ग्रहहरू छैन है त। आठ वर्षसम्म संकटा छ, 6 वर्ष 8 महिनासम्म चन्द्रमा छ, चन्द्रमाले चिसोको काम गर्छ, भनेको बच्चालाई निमोनियाहरू हुने टाइफाइडहरू हुनुहुने हुन सक्छ, संकटाले घर परिवारमा अलि अशुभ गराउँछ, बाबालाई पनि पिर्ने खालको योग छ, भनेको बाबा पिर्ने त होइन, संकटाले कहिलेकाहीँ बुवालाई पनि अशुभ गराइदिन्छ, खर्चहरू धेरै भइदिन सक्छ, बुवाको कारोबारहरू बुवाको विवाहहरू एकदम ध्यान दिनुहोला, समग्रमा चिना राम्रो हो। अहिले संकटा चन्द्रमाको शान्तिहरू यसो कहिलेकाहीँ अब अहिले गर्न मिलेन, 6 महिना पछाडि यसो कहिलेकाहीँ शान्तिहरू गर्नु, अहिले आत्तिनु पर्दैन। यो साल नआतिनु, 2084 सालको वैशाखको महिनामा मजाले शान्ति गराउनु राम्रो हुन्छ है त। वास्तुहरूको लागि ठिकै छ, त्यसो नराम्रो योगहरू तपाईँको यहाँ देखेको छैन, आतिनु पर्दैन है।
2: अनि फेरि भविष्यमा पढाउँदाखेरि कस्तो छ, राम्रो छ कि कस्तो, के पढाउँदा राम्रो होला भविष्यमा?
0: अब यो बल्ला बच्चा जन्मेको छ, अहिलेको लागि राम्रो छ, पछि फेरि तपाईँलाई मलाई फोन गर्नु होला, अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने तपाईँलाई प्रयास गरिरहेका छौं। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। भूत भविष्य अनि धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा गरिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँहरूलाई चिना हेर्छौ, धेरैले हामीलाई भन्ने गर्नुहुन्छ चिनाहरू मिलेन भने के हेर्ने होइन। यो नेपाल संस्कृत विश्वविद्यालयले हस्तरेखाको थोरै कुराहरूलाई यसपालिबाट समेटेको भन्ने खबर आएको छ। केही कुराहरूमा हस्तरेखाको बारेमा अथवा निधारको बारेमा अथवा चाहिँ छातीहरूको बारेमा पनि अथवा रौँहरूको बारेमा पनि केही कुराहरू शास्त्रमा भएका कुराहरूलाई 12 कक्षामा पढ्ने खालको विषयलाई समेटेको कुराहरू छ। तर हस्तरेखाबाटै सबै संसारै चाहिँ नहुने है, अनि यो सामुद्रिक शास्त्रहरूमा भएका शास्त्रमा अलिकति उद्धृत गरेकाहरूलाई विशेष गरी 12 कक्षामा समेटेर पढाइ भइरहेको अवस्थाहरू हामीलाई जानकारी प्राप्त भएको छ। हाम्रो पाला पनि कम कम थियो, अब आजभोलि अलिकति हस्तरेखाहरूलाई अनि मान्छेलाई चाहिँ अनुहारहरू हेरेर भन्ने कुराहरूलाई अलिअलि शास्त्रले जुन व्याख्या गरेको छ त्यो व्याख्या गरेकोमा थोरै यसो अलिअलि सहजताको लागि गरेको छ है। अब हामीले सामुद्रिक शास्त्र अनुसार सप्तसाराहरू होइन, सप्तसाराहरू के हुन् भनेर हामीले पढ्दाखेरि सातवटा साराहरूको लक्षणहरू पनि हामीले पढ्ने गरेका थियौं। त्यसमा अहिले विशेष गरी मान्छेको अनुहार हेरेर अथवा हात हेरेर पनि केही कुराहरूमा अलिकति पढ्न अथवा जान्न सकुन् भनेर चाहिँ जुन सामुद्रिक शास्त्रमा भएका कुराहरूलाई शास्त्र विश्वविद्यालयले पनि त्यसमा एड गरेको छ अथवा थपेको छ भन्ने कुरामा जानकारी प्राप्त भएको छ। यो खुसीको कुरा हो, तर यसमा अझ गहिरेर पढ्न सक्यो भने होइन धेरै कुरामा राम्रो हुन्छ। अब यसको बारेमा म तपाईँहरूलाई अझ थप तपाईँहरूलाई जानकारी गराउने प्रयास गर्छु। आजको लागि यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, म उहाँलाई फेरि पनि स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता यतिखेर? अलिकति आवाज सानो आइरहेको छ, ठुलो आवाजमा बोलिदिनु है त।
3: मकवानपुरबाट
0: हजुरको शुभ नाम फेरि आवाज गइहाल्यो
3: हजुर।
0: अहिले तपाईँ जुन हिसाबमा हजुर भन्नुभएको हो त्यसै गरी बोल्नु न, हजुरको नाम के हो?
3: मेरो कृष्ण आचार्य।
0: कृष्ण आचार्य, कहाँनिर पर्यो तपाईँको मकवानपुरमा घर? हजुरको आवाजै आएन हजुर, घरि तपाईँ बोल्नुहुन्छ, घरि तपाईँ बोल्नुहुन्न, अलि ठुलो स्वरमा तपाईँले कानमा त्यस्तो भन्दै थिए, के भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइसकेछ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष चर्चा र परिचर्चाहरू हामी गर्ने एउटा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग जोडिएका छौं। हामी तपाईँहरूसँग भएका विशेष विशेष कुराकानी अनि धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष गरी चर्चा र परिचर्चाहरूको बारेमा हामी जानकारी दिने प्रयासमा छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू गर्ने प्रयास गर्छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? यमुनाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ यतिखेर? छोराको बारेमा, छोराको साल महिना गते समय भनिदिनु त।
4: 2082 साल साउन महिनाको 7 गते,
0: बुधबार
4: बेलुकाको 11:52
0: 11:52 बेलुका। कुन जिल्लामा भयो जन्म?
4: खोटाङ टेममा।
0: तपाईँको छोरा कि छोरी हो?
4: छोरा।
0: छोरा, छोराको नाम के सब नाम आउँछ? मिथुन राशि हुन्छ है। नामकरण गर्नुहुन्छ कि हुँदैन गुरुबार बोलाएर? नाम राख्नु भएन भने केशव नाम राख्नु होला, चिना बनाउँदाखेरि धेरै कुरामा ख्याल गर्नुहोला। तपाईँको छोराको लागि केशव नाम मेष राशि हुन्छ, लग्नमा मेष लग्न मान्छे एकदम खरौ स्वभावको हुन्छ रे, एकदम कडा होइन। अहिले त्यस्तो नराम्रो कुराहरू छैन, राम्रै छन्। एउटा अङ्गारक युग भन्ने युग परेको छ, सामान्य विद्यामा अलिक कमजोरी हुन सक्छ। विद्यालाई राम्रो गर्न मंगलबारको दिन घर परिवारमा सधैँभरि तपाईँले चाहिँ लसुन प्याज माछा मासु नखाने अहिलेदेखि बानी गर्नुभयो भने छोराको लागि नराम्रो छैन, राम्रै हुन्छ। आत्तिनु पर्दैन, धेरै कुरामा राम्रो छ है त। अरू केही छ? आमा बुवासँगको सम्बन्ध, बाबु आमाको सम्बन्ध सबै कुरामा राम्रो छ। यसलाई अलि पछि गएर कालसर्पयुग पनि परेको छ, कालसर्पयुगको पनि शान्ति गर्नुपर्छ। कहिले काहीँ राति झस्किने तर्सिने हुन सक्छ, त्यसमा आत्तिनु पर्दैन। अहिले सामान्य अङ्गारक युगको शान्तिहरू गराउनु, त्योभन्दा पनि अझ मंगलबारको दिन चाहिँ विशेष व्रतहरू बस्नु होला, अरू कुरामा नआत्तिनु। कालसर्पयुगहरू पनि परेको छ, यसले गर्दा कहिले काहीँ घर परिवारमा सामान्य झगडा हुन सक्छ, त्यस्तो अशुभ छैन है। नौ अङ्क राम्रो हुन्छ सबैभन्दा तपाईँको यो छोराको लागि। रातो सेतो रङ राम्रो हुन्छ, दक्षिण पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूलाई हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू हामी तपाईँसँग गर्ने प्रयासमा छौं र हामी लामो समयदेखि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। फेसबुकमा तपाईँ हामीसँग भेटघाट गर्नको लागि फेसबुकमा हामीलाई फलो गर्नु भएको छैन भने लक्ष्मण सुवेदी 333 सर्च गरेर फेसबुकमा पनि हामीसँग साथी बन्न सक्नुहुन्छ र हामीलाई फलो पनि गर्न सक्नुहुन्छ। फलो गरिसकेपछि हाम्रा विभिन्न ज्योतिषका कुराहरू हामी तपाईँलाई ल्याउने तयारीमा छौं, त्यो कुराहरू पनि थाहा पाउँदै गर्नुहुन्छ। युट्युबमा पनि लक्ष्मण सुवेदी 333 सर्च गर्नुभयो भने हामीलाई तपाईँले भेट्न सक्नुहुनेछ। त्यस्तै गरेर इन्स्टा भनौँ तपाईँले चाहिँ होइन टिकटकहरूमा पनि हामीलाई फलो गर्दै हामीसँग जोडिन सक्नुहुनेछ भने हाम्रो एनटिसीको नम्बर छ 98453 97658 9845399768। यो नम्बरमा तपाईँहरूले चाहिँ वाट्सएप गर्न सक्नुहुन्छ। वाट्सएप यसमा तपाईँले जोइन गरेर हामीसँग वाट्सएपबाट पनि धेरैभन्दा धेरै कुराहरू जानकारी लिन सक्नुहुन्छ। है अलिकति कार्यव्यस्तता धेरै हुने भएकाले समय कहिलेकाहीँ अपुरो हुन सक्छ। हामीसँग निरन्तर जोडिने प्रयास गर्नुभयो भने पक्कै पनि तपाईँहरूलाई राम्रो हुन सक्छ। आज हामीले तपाईँहरूलाई फेरि पनि जानकारी गराउनुपर्छ, हामीले तपाईँहरूको लागि धेरैभन्दा धेरै कुराहरूको जानकारी दिइरहेका छौं। 12 गते शुक्रबार ऋषि तर्पणी रक्षाबन्धन जनै पूर्णिमा लेखेको छ पञ्चाङ्गमा, तर पूर्णिमाको व्रत चाहिँ 11 गते बिहिबारको दिन पूर्णिमा व्रत बस्ने, अनि त्यस दिन पूर्णिमा व्रत बसेर भोलिपल्ट जनै फेर्ने अथवा हातमा राखी बाँध्ने, रक्षाबन्धन बाँध्ने भनौँ, रक्षाबन्धनहरू बाँध्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ। है जनै पूर्णिमाको बारेमा जानकारी गरायौं। हामीले प्रत्यक्ष रूपमा कुराकानी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयासमा लागिरहेका छौं। निरन्तर हामी तपाईसँग अगाडि बढ़िरहनेछौ र तपाईसँग भएका विभिन्न कुराहरूको हामी दिनैभरि तपाईँलाई दिउँसोको समयमा तपाईँलाई मेरो प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा म लागिरहेको छु। कार्यक्रमको समय अब अवधिभर तपाईँहरूले पनि फोन गरेर आफ्नो चिनाहरू सक्नुहुन्छ भने दिउँसोको समयमा पनि तपाईँहरूले हामीसँग रहेर चिनाहरू हेर्ने, चिनाहरू बनाउनको लागि फोन गर्ने, आफ्नो ग्रह शान्तिहरूको लागि सम्पर्क गर्ने पनि गर्न सक्नुहुनेछ। र तपाईँले कार्यक्रम भन्दा अरू बेला दिउँसोको समयमा पनि तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी भएर तपाईँ र मेरो प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारीबाट हामी तपाईँसँग जोडिएका छौं र जोडिने पनि प्रतिबद्धता गर्दै आजको लागि कार्यक्रमको लगभग अन्तिम भागमा आइसकेका छौं। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरंगबाट रहनेछ। तबसम्मको लागि भने अघि दिनुहोस्, तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय जय श्री कृष्ण, जय जय श्री राधे।
5: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98520-55768।
11: साथै 98520-55768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
14: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न
15: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
16: दिस इज रेडियो सङ्खुवा सभा 95.5 MHz।
17: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
18: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
17: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
18: हाम्रा सेवाहरू:
17: दाँत नदुखाइ खोल्ने,
18: दाँत भर्ने, दाँतको आकृति गर्ने,
17: दाँतको एक्सरे सुविधा,
18: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
17: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
18: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
17: ध्यान दिनै पर्ने कुरा:
18: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
17: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
13: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
19: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ, हुलास भई अरू किन खोज्ने?

नमस्कार, कानपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे बोलाइएको छ। आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह आज काठमाडौँ फर्किने भएका छन्। निजी भ्रमणमा मुस्ताङ पुगेका उनी 3 दिनपछि आज काठमाडौँ फर्किन लागेका हुन्। गत शुक्रबार स्थल मार्गबाट पोखरा हुँदै मुक्तिनाथ मन्दिरको दर्शन गरेर काममा फर्किन लागेको उनको सचिवालयले जनाएको छ। हिजो मुस्ताङबाट फर्किएर पोखरामा बास बसेका प्रधानमन्त्री शाह सहितको परिवार आज काठमाडौँ प्रस्थान गरेको बताइएको हो। निजी भ्रमणका क्रममा 3 दिनसम्म गण्डकी प्रदेशमा रहेका शाहले कुनै औपचारिक भेटघाट नगरेको सुरक्षा स्रोतको भनाइ छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने तयारी गरेका छन्। भदौ 4 गते नियुक्त भएका उनले दिउँसो 1 बजे विश्वासको मत लिने कार्यतालिका छ। नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहितको समर्थनमा 63 जनाको समर्थनमा थापा एमालेका तर्फबाट मुख्यमन्त्री भएका हुन्। पार्टी निर्णय विपरीत थापा मगरलाई समर्थन गरेको भन्दै राप्रपाले आफ्ना दलका नेता उद्धव थापा सहित 3 जनालाई पार्टी सदस्य र प्रदेश सभा सदस्यबाट कार्यवाही गरेपछि मुख्यमन्त्री थापा मगर संकटमा परेका हुन्। राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने हिजै व्हिप जारी गरिसकेको छ। त्यस्तै राप्रपाले आज पार्टी निर्णय विपरीत मन्त्री बनेका 3 जनालाई पदबाट बर्खास्त गर्न बागमती प्रदेशका सभामुख र निर्वाचन आयोगमा पत्र पठाउने समेत जनाएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन्। कार्कीले आज दिउँसो 2 बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन्। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच भएको 3 बुधे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ भएको थियो। त्यसअगाडि नेपाली कंग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो। कंग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्कीले आज विश्वासको मत लिने तयारी भएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए। यसअघि मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले पहिलो पटक 2081 वैशाख 31 गते विश्वासको मत लिएका थिए। एमाले र तत्कालीन माओवादी बीचको गठबन्धन टुटेर कंग्रेससँग गठबन्धन गरेपछि मुख्यमन्त्री कार्कीले 2081 असोज 2 गते दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यहाँ उनलाई विश्वासको मत लिन कुनै सकस देखिएको थिएन। 92 सदस्यीय प्रदेशसभामा एमालेका 40 र नेकपाका 17 सांसद छन्।

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।

0: ग्लास भए अरू किन खोज्ने?
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो।
3: अविरल वर्षा, बाढ़ी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। आज बिहान 6:15 बजेसम्मको विवरण अनुसार विभिन्न स्थानमा सड़क पूर्ण तथा आंशिक रूपमा अवरूद्ध भएका हुन्। कोशी प्रदेशमा मध्य पहाड़ी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ भने झापा ताप्रेजुङ सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका राजमार्गहरूमा पनि बाढ़ी र पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदलिरहे बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदलिरहनेछ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ। यस्तै गरी आजै राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण बढ़दै गएको छ। स्वास्थ्य सेवा विभागका अनुसार देशभर संक्रमितको संख्या बढ़दै गएको। परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 80 जना जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन्। कपिलवस्तु स्थित सीमा नाका कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अवैध लागू औषध चरस र अफिमसहित 5 महिलालाई पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका 2 पुरानो बसपार्कबाट हिजो साँझतिर भारततर्फ गइरहेका उनीहरूलाई लागू औषधसहित पक्राउ गरिएको हो। उनीहरूमध्ये 3 जनाबाट 15 किलो भन्दा बढ़ी लागू औषध बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रूपेन्द्र कुमार सिंहले बताएका छन्। पक्राउ परेकामाथि लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाइएको छ। अफ्रिकी मुलुक गिनियाको राजधानी कोनाक्री स्थित सबैभन्दा ठूलो फोहोर भण्डार केन्द्रमा फोहोरको पहिरो गएपछि कम्तीमा 30 जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण दार एस सलाम क्षेत्रमा फोहोरको थुप्रो खसेको हो, जसले गर्दा वरपरका टहराहरू पुरिएका थिए। सो घटनामा अन्य 6 जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अधिकारीहरूका अनुसार फोहोरको पहिरोमा पुरिएका मानिसहरूको खोजी तथा उद्धार कार्यका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
3: खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
4: खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू: 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान: नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98656860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
5: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860-9640-00
9: र 9819-32-76-75।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 9843-47-262,
10: 9010-55-55-85
6: र वाट्सएप नम्बर 9852028-6 46।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422667।
4: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
4: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 0927-62-061,
3: 0295-70-315
2: र 98-520-60-177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
5: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 0295-60-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ संखुवा सभा।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार।
7: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 9865349444
9: र 0295901155।
10: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
11: यू आर लिसनिंग टू रेडियो फॉर द सेंचुरी ब्रॉडकास्टिंग लाइव ऑन 95.5 मेगाहर्ट्ज ऑन एयर ऑनलाइन। दिस इज रेडियो संखुवासभा 95.5 मेगाहर्ट्ज।

संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
3: 029570315
2: र 98520761177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575267, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँचबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुरी चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुरी चामल ₹1425 प्रति बोरा, स्टिम दिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँचबारी संखुवा सभा। सम्पर्क नम्बर 029562001, 97492522।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, संखुवा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852519906।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 9743846084।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा चेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा चेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पाठ पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 9843347262,
8: 9010555580
4: र वाट्सएप नम्बर 9852028646। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
4: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
8: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
10: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी साथ नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
11: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
12: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपासात नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
13: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
14: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू:
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानदारी 1, संखुवा सभा।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
18: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
17: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
18: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
17: सम्पर्क नम्बर 98306940000
18: र 98193675।
19: आयो सबको घर घर मा।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air, online.
21: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संख सभा 95.5 मेगाहर्ज।
1: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, पङ्खुवा सभा।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98 4 33 47 262,
6: 98 10 55 55 85
7: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
11: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: सरप्राइज जेनी, यो गहना कस्तो छ?
13: यस्तो पनि गहना लाउँछन्?
12: अनि यो
13: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
12: नरिसाउ न, अर्को पनि ल्याएको छु।

0: ल हेर त यो कस्तो छ?
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, सम्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली, 98520-58-344 र 029-560-248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, सम्कुवा सभा।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421-52504, 98421-26987 र 98520-51906।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य: अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, इस्किम जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्किम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97449222।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: तीन गुना बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

0: कंग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो। कंग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्कीले आज विश्वासको मत लिने तयारी भएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए। यसअघि मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले पहिलो पटक 2081 वैशाख 31 गते विश्वासको मत लिएका थिए। एमाले र तत्कालीन माओवादी बीचको गठबन्धन टुटेर कंग्रेससँग गठबन्धन गरेपछि मुख्यमन्त्री कार्कीले 2081 असोज 2 गते दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यहाँ उनलाई विश्वासको मत लिन कुनै सकस देखिँदैन। 92 सदस्यीय प्रदेशसभामा एमालेका 40 र नेकपाका 17 सांसद छन्।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्। सभापति थापाले आज बिहान सामाजिक सञ्जाल मार्फत 2073 सालमा गठन भएको उच्च स्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन विलम्ब नगरी सार्वजनिक गर्न माग गरेका हुन्। उनले प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्य तथ्य बाहिर आउन नसक्दा पीड़ितहरू न्याय पाउनबाट वञ्चित भएको उल्लेख गरेका छन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा सत्य जाने र न्याय पाउने नागरिकको अधिकार कुण्ठित भएको उनको भनाई छ। 2073 असोजमा मधेस तथा थरूहट आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी र मानव अधिकार उल्लंघनका घटना छानबिन गर्न लाल आयोग गठन गरिएको थियो।
0: पछिल्लो समय लगातार उकालो लागेको सुनको भाव आज पनि बढ़ेको छ। आज सुनको मूल्य तोलामा 3200 रूपियाँले बढ़ेको हो। भाव बढ़ेसँगै सुन तोलाको 322,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यो सँगै पछिल्ला चार दिनमा सुन तोलामा 18,600 रूपियाँ बढ़िसकेको छ, तर चाँदीको मूल्य भने घटेको छ। हिजो तोलामा 10 रूपियाँ घटेको चाँदीको भाव आज पनि तोलामा 10 रूपियाँ घटेर तोलाको 4,965 रूपियाँ कायम भएको महासंघले जनाएको छ।
1: लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस रोगको संक्रमण बढ़दै गएको छ। स्वास्थ्य सेवा विभागका अनुसार देशभर संक्रमितको संख्या बढ़दै गएको हो। परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 80 जना जापानिज इन्सेफ्लाइटिसका बिरामी देखिएका छन्। विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामी मध्ये 86% जापानिज इन्सेफ्लाइटिस रोग विरूद्धको जेई खोप नलगाएको जनाएको छ। यसै गरी हालसम्म संक्रमित मध्ये 21 जनाको मृत्यु भइसकेको छ। मृतक सबैले जेई खोप नलगाएको महाशाखाको भनाइ छ। संक्रमणबाट मृत्यु हुनेको संख्या बढ़िरहेकाले सतर्क र सुरक्षित रहन आग्रह गरिएको छ।
0: कपिलवस्तु स्थित सीमानाका कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अवैध लागू औषध चरेस र अफिम सहित 5 महिलालाई पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका 2 पुरानो बस पार्कबाट हिजो साँझतिर भारततर्फ गइरहेका उनीहरूलाई लागू औषध सहित पक्राउ गरिएको हो। उनीहरू मध्ये 3 जनाबाट 15 किलो भन्दा बढ़ी लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्र कुमार सिंहले बताएका छन्। पक्राउ परेकामाथि लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाइयो।
2: निसन्तान दम्पतिहरूका लागि खुसीको खबर, भारतको सबैभन्दा ठूलो आईभीएफ चेन इन्दिरा आईभीएफ अब तपाईँ हाम्रो शहर काठमाडौँमा। निसन्तानता र टेस्ट ट्युब बेबी सम्बन्धी निशुल्क परामर्शको लागि हाम्रो चिफ आईभीएफ स्पेसलिस्टसँग परामर्श लिनुहोस्। इन्दिरा आईभीएफ पानी पोखरी काठमाडौँ, फोन 59 71 269।

0: कारण दार एस सलाम क्षेत्रमा फोहोरको थुप्रो खसेको हो, जसले गर्दा वरपरका तहराहरू पुरिएका थिए। सो घटनामा अन्य छ जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अधिकारीका अनुसार फोहोरको पहिरोमा पुरिएका मानिसहरूको खोजी तथा उद्धार कार्यका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। घटनापछि प्रधानमन्त्री उमाडो उरी वहाले सो क्षेत्रको भ्रमण गरेका छन्। उद्धार कार्यमा सामेल भएका उनले घाइतेहरूको चिकित्सा सेवा सुनिश्चित गर्न र पीड़ितहरूलाई सहयोग गर्ने वाचा गरेका छन्।
1: काठमाडौँमा अब खेल समाचार। अस्ट्रेलियामा जारी टप 20 सिरिजमा नेपाल एले आज होबर्ट हुरिकेन्स एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ। खेल डार्विनस्थित मारारा ओभलमा नेपाली समय अनुसार दिउँसो 3:15 शुरू हुनेछ। आफ्नो तेस्रो खेल खेल्दै गरेको नेपाल ए पहिलो जितको लक्ष्यमा हुनेछ। यसअघि नेपाल एले आयोजक नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेट र बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटको हार बिहोरेको थियो। होबर्ट पनि पहिलो जितको खोजीमा मैदान उत्रनेछ। उसले पनि यसअघिका 2 खेलमा पराजय भोगेको छ। साथै कान्तिपुर आरको यो बुलेटिन अहिले यहीँ सकिन्छ। दीपशिखा र म श्रीकृष्ण बिदा हुन्छौ। नमस्कार।

ब्रेकपछि खानेको डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकी मुलुक गिनियाको राजधानी कोनाक्री स्थित सबैभन्दा ठूलो फोहोर भण्डार केन्द्रमा फोहोरको पहिरो गएपछि कम्तीमा 30 जनाको मृत्यु भएको छ। भारी वर्षा

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, संकुआ सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9820-59-801, जनक पौडेली, 9850-58-344 र 029-560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, संकुआ सभा। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852-29-47, 9800-90-0062।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 9852-55-768, 9852-55-768।
0: साथै 9852-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नमस्कार वडाध्यक्षज्यू।
8: नमस्ते, नमस्ते, के भन्नु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: त्यस्तो के कुरा थियो?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
8: यो मेरो सुट त। हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खाँदबारी बन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
1: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 9842-82-776।
2: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: आयो सबको घर घर मायो।
13: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
17: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
17: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्रे।
17: सम्पर्क 98 4 33 47 262,
16: 98 10 55 55 85
17: र वाट्सएप नम्बर 98 5 20 28 6 46।
18: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
19: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
18: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
19: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
18: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
19: ए ल ल, सँगै जाउँ न भाइ।
16: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
17: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
16: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
17: सम्पर्क नम्बर 98 60 96 40 00
16: र 98 19 32 77 75।
20: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
21: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
20: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
21: हाम्रा सेवाहरू
20: दाँत नदुखाई खोल्ने,
21: दाँत भर्ने, दाँतको आसुति गर्ने,
20: दाँतको एक्सरे सुविधा,
21: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
20: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
21: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
20: ध्यान दिनै पर्ने कुरा,
21: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
20: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
17: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेलछेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।
16: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
17: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
16: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
16: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
17: दाँत खोल्ने, दाँत सफा गर्ने,
16: दाँतको एक्सरे गर्ने,
17: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
16: झिक्न मिल्ने आरपीडी लगाइने,
17: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422 6667।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
4: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
4: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
5: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
4: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
5: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
5: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
5: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
4: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
5: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
4: थप जानकारीको लागि 029562061,
5: 029573315
4: र 98520601177।
5: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी संखुवा सभा।
6: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
7: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
10: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन। सेलिब्रेटिङ द हिस्ट्री एन्ड फ्युचर अफ शङ्खुवास्पा रेडियो शङ्खुवास्पा 95.5।

0: 95.5 मेगाहर्ज।
1: रेडियो सङ्खुवा सबको
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए

0: 94210881 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी 1 सङ्खुवा सभा।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429801,
2: जनक पौडेली 98520358344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98105555580
5: र वाट्सएप नम्बर 98520286646।
4: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल।
4: सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98606940000
2: र 98192376475।

0: मैं महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इंजिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाकबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029562560, 99522160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, संखुवा सभा।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 029551165, 98421-52564, 98421-26987 र 98520-51906।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
17: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादवारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
20: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
20: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
19: प्रोप्राइटर लक्ष्मी काफ्ले,
20: सम्पर्क 9843347262,
19: 9810555580
20: र व्हाट्सएप नम्बर 9852286646।
21: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
22: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
23: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी, सम्पर्क नम्बर 9852557668, 9852557668।
24: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: This is Radio Songkhuasabha 95.5 MHz.
1: आयो सबको घर घर
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवासभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवासभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
7: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु

0: गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 9843447260,
1: 9810555580
0: र वाट्सएप नम्बर 9852286646। सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842549801, जनक पौडेली 9852558344 र 0295602048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946000
5: र 9819327775।
6: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल,
7: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843418049।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा

0: खोप लग्दा हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सङ्खुवा सभा।

0: present.
1: Can we go on a date? सुन्नुहोस् न, एउटा कुरा भन्नु थियो।
2: ओए, तँलाई मन पराउँछु के? बुझिनस्?
3: अच्छा, यसरी नै हुन्छ र? अलि सुरिलो भाकामा भने पो भेना पट्टिनु हुन्छ त।
1: अनि मलाई गाउन कहाँ आउँछ के नि?
3: टेन्सन नलिनु क्या, मैले भाका त मिलाइदिइहाल्छु नि। हजुरले टिकटकमा जस्तो मुख चलाइदिनु न।
4: के को हल्ला हो?
3: अनलाइन क्लास, अनलाइन क्लास।
4: ल ल।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नाचुङ्गा सुरुङ मार्ग आजदेखि 9 सिटसम्मका निजी गाड़ीलाई पनि प्रयोग खुल्ला, तत्कालका लागि शुल्क नलाग्ने। बारामा प्रहरीले किशोरसँग लिएको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि प्रश्न, एकजना प्रहरी पक्राउ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन प्रेस काउन्सिलको आग्रह। मानव वन्यजन्तु द्वन्दको समाधान स्थानीय स्तरमै खोजिनु पर्नेमा सरकारवालाको जोड़। राहतभन्दा बीमा कार्यक्रमलाई प्राथमिकता दिन वन मन्त्रालयको सुझाव। हर्मुज जलमार्गबाट चल्ने जहाजहरूसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित, मध्यपूर्वको तनाव थप बढ़न सक्ने। र टप इन टी20 श्रृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नागढुङ्गा सुरुङ मार्गमा आजदेखि 9 सिटसम्मका निजी गाड़ीलाई पनि आवागमन खुल्ला गरिएको छ। आपतकालीन गाड़ीलाई मात्र खुल्ला रहेको यो सुरुङमा बिहान 9 देखि बेलुका 6 बजीसम्म लागि कार, जीप र भ्यानलाई परीक्षणको रूपमा चल्न दिइएको हो। सुरुङ मार्ग सुरक्षा युनिटका अनुसार अहिलेका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने गर्जुधारामा रहेको फ्लाइओभर पनि सञ्चालनमा ल्याइएको छ। सुरुङभित्र अधिकतम गति प्रति घण्टा 40 किलोमिटर तोकिएको छ। ओभरटेक गर्न र गाड़ी रोक्न पाइँदैन। पैदल यात्री, दुई पाङ्रे र प्रज्वलनशील पदार्थ बोक्ने गाड़ीले भने सुरुङ मार्गमा प्रवेश पाउने छैनन्। झण्डै 29 अर्ब रूपियाँको लागतमा निर्मित 2.68 किलोमिटर लामो यो मुख्य सुरुङको गएको साउन 11 गते उद्घाटन गरिएको थियो। एक हप्ताको परीक्षण र चालकहरूको अनुभव विश्लेषणपछि अरू गाड़ीलाई पनि क्रमशः प्रवेश दिने तयारी छ। नियमित सञ्चालनपछि भने गाड़ीको प्रकार अनुसार निश्चित शुल्क तोकिनेछ। बारामा एक बालिकाको बलात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एकजना प्रहरी पक्राउ परेका छन्। किशोरको बयान चलिरहेका बेलामा बयान कक्षमा खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धानका क्रममा एक प्रहरीलाई पक्राउ गरेको हो। भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने खुलाएका छन्। प्रहरीले गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो। भिडियो कसरी र कसको संलग्नतामा बाहिर गयो भन्ने बारेमा छानबिन भइरहेको र दोषीमाथि कार्यवाही गर्ने मधेस प्रदेश प्रहरीका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो। व्यक्ति गोपनीयता सम्बन्धी ऐन 2075 अनुसार अदालतमा अभियोग पत्र दायर नभएसम्म अनुसन्धानका क्रममा रहेका आरोपीको पहिचान वा बयान सार्वजनिक गर्न पाइँदैन। यसैबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाउनु गलत भएको बताउनु भएको छ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानून बमोजिम सजाय हुनुपर्ने तर न्यायको प्रक्रिया उल्लंघन गर्न नहुने उल्लेख गर्नुभएको छ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमै समाधान खोज्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हात्ती र बाँदर जस्ता वन्यजन्तुको व्यवहार वातावरण अनुसार छिटो परिवर्तन हुने भएकाले यसको समाधान पनि स्थानीय स्तरमै खोजिनुपर्ने बताउनुभयो। झन्झटिलो राहत प्रणाली सुधारेर बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड़ छ। 2060 सालमा 7 वटा वन्यजन्तुको क्षति बापत 1 लाखबाट शुरू गरेको राहत दायरालाई अहिले 17 वटा पुर्याएको भए पनि र राहत प्रक्रिया झन्झटिलो भएको भन्दै उहाँले अब बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर सह अस्तित्व कायम गर्नुपर्ने बताउनुभयो। बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक ओम छेत्रीले सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त हुनुपर्ने बताउनुभयो। वन्यजन्तुका कारण किसानले बाल नालीको क्षतिसँगै मानसिक तनाव र बसाई सराईको जोखिम समेत भोग्नु परेको उल्लेख गर्दै उहाँले किसानको जीविकोपार्जन र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन बीच सन्तुलन मिलाउनु पर्ने धारणा राख्नुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। दुवैजनाले वारिस मार्फत अदालतमा रिट निवेदन दिनुभएको हो। कांग्रेस केन्द्रीय समितिले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यस विरूद्ध देउवा र खड्काले रिट पेश गर्नुभएको हो। विशेष महाधिवेशन बारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो। त्यसैले यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने देउवा र खड्का लगायत संस्थापन इतर पक्षको भनाइ छ। अहिले रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ। भएको पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333-493-555

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उदयपुरको बेलका नगरपालिका नम्बर 5 जहडामा स्कूल बस अटो ठोकिँदा 3 जनाको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। बिहान 9:45 समयमा सुपाडेबाट लालबजारतर्फ गुडिरहेको अटो र विपरीत दिशामा गुडिरहेको सफल आदर्श इंग्लिश बोर्डिङ स्कूलको बस एक आपसमा ठोकिएका प्रहरीले जनाएको छ। दुर्घटनामा अटोमा सवार 5 जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गोपा अस्पताल लगिएको थियो। उपचार क्रममा अटो चालक बेलका नगरपालिका 5 का 28 वर्षका इन्द्र थापा, 34 वर्षकी इन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। इरानको संसदले होर्मुज जलमार्ग हुँदै जाने व्यापारिक जहाजहरूसँग शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले हिजो यस सम्बन्धी मस्यौदा कानूनलाई पारित गरेको इरानी संचार माध्यमले जनाएका छन्। यस विषयमा इरानी संसदमा गएको मार्च महिनादेखि छलफल शुरू भएको थियो। यद्यपि इरानले तत्कालै यो शुल्क असुल्न भने पाउने छैन। यो नियम पूर्ण रूपमा लागू हुनका लागि अझै सम्पूर्ण संसदमा भोटिङ भई पारित हुने पर्नेछ र त्यसपछि इरानको सर्वोच्च निकाय गार्जियन काउन्सिलले यसलाई अनुमोदन गर्नुपर्ने थप प्रक्रिया बाँकी नै छ। प्रस्तावित कानून अनुसार इरानले जलयात्रा सुरक्षा र वातावरणीय सेवा उपलब्ध गराए बापत यो शुल्क लिन लागेको हो। इरानको यो कदमले विश्व तेल बजारमा ठूलो हलचल ल्याउन सक्ने अनुमान छ। विश्वको झण्डै 20% कच्चा तेलको व्यापार यही हर्मुज मार्ग भएर हुने गर्दछ। यदि यो शुल्क लागू भयो भने कच्चा तेलको ढुवानी लागत बढ्नेछ, जसकारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य महँगो हुने जोखिम बढ़ेको छ। यस्तै अहिले मध्य पूर्वमा द्वन्द्व चर्किरहेको बेला इरानको यो निर्णयले क्षेत्रीय तनाव झनै बढ़ाउने विश्लेषकहरूले बताएका छन्। पश्चिमा राष्ट्रहरूले यसलाई इरानको रणनीतिक दबावको रूपमा लिएका छन्। यसले अन्तर्राष्ट्रिय जल यातायातको स्वतन्त्रतामाथि चुनौती थप्दै समग्र मध्यपूर्वको सुरक्षा अवस्थालाई थप जटिल बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ। अब खेल खबर। नेपाल ए टोलीले अस्ट्रेलियामा जारी टप इन टी20 श्रृंखलामा आज तेस्रो खेल खेल्दैछ। नेपाल र होबर्ट हुरिकेन्स एकाडेमी बीचको खेल डार्विनमा रहेको मरारा क्रिकेट मैदानमा अहिले 3:15 बजे शुरू हुनेछ। प्रतियोगितामा नेपाल ए र होबर्ट हुरिकेन्स एकाडेमी दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुवै टोलीले यसअघि खेलेका 2-2 वटा खेल गुमाएका छन् र अंक विहीन छन्। नेपाल एले प्रतियोगिताको पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले हारेको थियो। दोस्रो खेलमा भने नेपाल ए बंगलादेश हाई पर्फर्मेन्स 11सँग 9 विकेटले पराजित भयो। नेपाल ए 9 टोली सहभागी प्रतियोगिताको अंक तालिकाको पुच्छारमा छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सुरुङ मार्ग आजदेखि 9 सम्मका निजी गाड़ीलाई पनि प्रयोग खुल्ला, तत्कालका लागि शुल्क नलाग्ने। 12 प्रहरीले किशोरसँग लिएको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि प्रश्न, एकजना प्रहरी पक्राउ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन प्रेस काउन्सिलको आग्रह। मानव वन्यजन्तु द्वन्दको समाधान स्थानीय स्तरमै खोजिनु पर्नेमा सरकारवालाको जोड़, राहतभन्दा बीमा कार्यक्रमलाई प्राथमिकता दिन वन मन्त्रालयको सुझाव। हर्मुज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित, मध्यपूर्वको तनाव थप बढ़न सक्ने। र टप इन टी20 श्रृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
3: NBL अटो लोन।
5: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
10: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानले प्रदर्शन गरेका छन्। देशभरका कुखुरा पालक किसानले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने र लागत जोखिम तथा लगानीका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने उनीहरूको माग छ। भारतबाट भइरहेको कुखुरा र चल्ला तस्करी सरकारले नियन्त्रण गर्न नसक्दा आफूहरूले न्यूनतम बजार मूल्य समेत पाउन नसकेको कुखुरा पालक किसानको गुनासो छ। किसानका समस्या, गुनासो र सुझाव सुन्न छुट्टै आयोग तथा संयन्त्र गठन गर्नुपर्ने, देशभरका किसानले दैनिक वास्तविक बजार मूल्य थाहा पाउने पारदर्शी सूचना प्रणाली लागू गर्नुपर्ने आन्दोलनरत कुखुरा पालक किसानको माग छ। प्रहरीले चोरीको स्कूटर र यात्रुको ल्यापटप सहित एकजना राइड शेयरिङ चालकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार झापाको दमकका 39 वर्षका सरोज खनाल पक्राउ परेका हुन्। नक्सालबाट भक्तपुरसम्म जाने क्रममा एक यात्रुले ल्यापटप रहेको झोला स्कूटरमै बिर्सिएपछि चालक खनाल सम्पर्कविहीन भएका थिए। यात्रुको निवेदनका आधारमा खोजी गर्दा प्रहरीले उनलाई नयाँ बस पार्कको एक होटलबाट पक्राउ गरेको हो। अनुसन्धानका क्रममा खनालले अर्कै व्यक्तिको आईडी प्रयोग गरेर राइड शेयरिङ चलाउँदै आएको र उनले प्रयोग गरेको स्कूटर समेत गएको असार 23 गते गोङ्गोबाट चोरी भएको खुलेको छ। यसअघि फेला परेको अर्को एक चोरीको मोटरसाइकलमा समेत खनालको नागरिकता भेटिएकाले उनी गाड़ी चोरी धन्दामा लामो समयदेखि संलग्न रहेको प्रहरीको अनुमान छ। पशुपतिनाथ मन्दिरमा चन्द्रमास अनुसार साउन महिनाको अन्तिम सोमबार, साउन शुक्ल पक्षको अन्तिम सोमबारको विशेष पूजा सम्पन्न भएको छ। कोषले तोकेको दक्षिणाको रसिद काटेर 325 जना भक्तजनहरूले पशुपतिनाथको विशेष पूजा गरेका हुन्। चन्द्रमास अनुसार अन्तिम सोमबार भएकाले बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको बाक्लो उपस्थिति र घुइँचो लागेको छ। बोलबम यात्रीहरू राति 2 बजेदेखि नै लाममा बसेका थिए भने मन्दिरका चारै ढोका राति 4 बजे खुलिएको थियो। पशुपति क्षेत्र विकास कोषका अनुसार सनातन संस्कृतिमा चाडपर्व चन्द्रमास अनुसार मनाइने भएकाले पनि आज पनि सौर मास अनुसार का सोमबार जस्तै ठूलो संख्यामा भक्तजनहरू दर्शन तथा पूजा आराधनाका लागि पुगेका हुन्। र ललितपुरमा रहेको किस टिचिङ हस्पिटल र भारतको मेधान्त गुरूग्रामको संयुक्त आयोजनामा बाल चिकित्सा, शल्य चिकित्सा तथा बाल युरोलोजी सम्बन्धी विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बाल बालिकामा देखिने जटिल शल्य तथा युरोलोजिकल समस्या, आधुनिक उपचार पद्धति र जटिल अवस्थाको व्यवस्थापन बारे दुवै देशका चिकित्सक बीच ज्ञान तथा अनुभव आदान प्रदान गरेको किस अस्पतालले जनाएको छ। कार्यक्रममा मेधान्तका बाल शल्य चिकित्सक डाक्टर सन्दीप कुमार सिन्हाले बाल बालिकाको स्वास्थ्य समस्याको समय पहिचान, सही निदान र आधुनिक उपचार पद्धतिको प्रयोग महत्वपूर्ण हुने बताउनु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सुरुङ मार्ग आजदेखि 9 सिटसम्मका

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खादवारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98 60 96 40 00
6: र 98 19 32 76 75। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
6: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू:
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98420226।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू:
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आरसुटी गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट
9: रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
7: ध्यान दिनै पर्ने कुरा।
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
5: पाथिपरा डेन्टल, खादबारी नगरपालिका एक, हातलाग ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नंबर 0295 62 320 र 98 420 50 541।
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, शंखुवा सभा। सम्पर्क 98 50 60 177।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 0295 60 400 र 98 520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, शंखुवा सभा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी, शंखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य: अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिङ दिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिङ दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल, खादबारी, शंखुवा सभा। सम्पर्क नम्बर 0295 62 201 97 4 29 22 5 20।
11: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295 75 267, मोबाइल नम्बर 98 55 86 460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: अम्बो नि यो चौरा गाउँ त साह्रै राम्रो रहेछ हौ साइला।
1: हो त नि है,
2: यति राम्रो गाउँको सोल्टिनीहरू झन् कति राम्रो राम्रो होला है
1: बाजे। नाच्ने ठाउँ यतै हो।
2: हो बाबु।
3: लु जेठा बलगर है, ससुराली चौरा गाउँ नै बनाउनु पर्छ।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843-47-262,
5: 9810-55-55-85
3: र वाट्सएप नम्बर 9520-28-646।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको नबुढा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432578041 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5।

0: अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
1: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
2: सम्पर्क 029140084 र 98040045827। सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
4: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420059801।
7: जनक पौडेली, 98520558344 र 029560248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा व्यावसायिक तालिम पश्चात स्वावलम्बन तर्फ अग्रसर भूतपूर्व सैनिकहरूको सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपालको औपचारिक भ्रमण सकेर भदौ 3 गते स्वदेश फिर्ता हुनुभएको छ। जनरल सेठ प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको निमन्त्रणामा 4 दिने भ्रमणको लागि साउन 31 गते नेपाल आउनुभएको थियो। भ्रमणको क्रममा भदौ 1 गते उहाँलाई सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान गर्नुभएको थियो। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो। नेपाल भारत बीचको सांस्कृतिक धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ। दर्जनी चिन्ह प्रदान कार्यक्रम पश्चात सम्माननीय राष्ट्रपतिसँग भारतीय स्थल सेनाध्यक्षले शिष्टाचार भेट समेत गर्नुभएको थियो। नेपाल भ्रमणको क्रममा जनरल सेठले भदौ 1 गते नै थुडीखेल स्थित सैनिक मंचमा रहेको वीर स्मारकमा पुष्पगुच्छ चढ़ाई वीर सैनिकहरूप्रति श्रद्धांजलि अर्पण गर्नुभएको थियो। साथै उहाँले जंगी अड्डा परिसरमा सम्मान गारद निरीक्षण गर्नुका साथै वृक्षारोपण समेत गर्नुभएको थियो। सो दौरान उहाँले नेपाली सेनालाई सहयोग स्वरूप अत्यावश्यक औषधि र विद्युतीय सवारी साधन हस्तान्तरण गर्नुभयो। सोही दिन प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल र जनरल धीरज सेठबीच शिष्टाचार भेटवार्ता समेत भएको छ। भेटवार्ताका क्रममा उहाँहरूबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस्तै जनरल धीरज सेठले भदौ 2 गते सम्माननीय प्रधानमन्त्री एवं रक्षा मन्त्री श्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुभएको छ। सोही दिन उहाँले शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण समेत गर्नुभएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका प्राविधिक सहायक रथी श्री विश्वबन्धु पहाड़ीलाई भदौ 3 गते जंगी अड्डामा दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। सोही अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति हुनुभएकी प्राविधिक प्रमुख सेनानी डाक्टर श्री इन्दिरा आचार्यलाई समेत दर्जनी चिन्ह प्रदान गर्नुभयो। गोरखबहादुर गण र रूरू भैरवदल गणबाट खटिएको टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका 6 जुरीखेत स्थित हेटौडा कुलेखानी काठमाडौँ सड़क खण्डमा स्कर्पियो दुर्घटनामा परेका 6 जनाको भदौ 2 गते उद्धार गरेको छ। काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको स्कर्पियो सड़कबाट करिब 60 मिटर तल खसेर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका माननीय मुख्य न्यायाधीश श्री गोकर्ण डागी तथा लक्ष्मी बडु, रितेन्द्र बडु र रीता बडुलाई उद्धार गरी थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत वीरेन्द्र अस्पताल छाउनी पुर्याइएको थियो। त्यस्तै दुर्घटनामा घाइते भएका छुनीलाल चौधरी र दशरथ चन्दलाई उद्धार गरी जिल्ला अस्पताल हेटौडा पठाइएको थियो। यस्तै शुक्लाफाट राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणसिंहदल गण अन्तर्गतका सुरक्षा पोस्टहरूबाट खटिएको टोलीले निकुञ्ज इलाकामा हराएकी एक महिलाको साउन 30 गते उद्धार गरेको छ। टोलीले बेलडाँडी गाउँपालिका 1 दोकट्टाकी 55 वर्षीय सगुनी ओखेडालाई निकुञ्जको कोर इलाका बयलघारीमा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेकी 2 महिलालाई भदौ 4 गते हवाई उद्धार गरेको छ। बेसले कालीकोट जिल्ला त्रिवेणी गाउँपालिका 7 23 वर्षीय विनिता प्याकुरेल र बजाङ जिल्ला साइपाल गाउँपालिका 2 35 वर्षीय ऋतु बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। भवानीदल गणबाट खटिएको टोलीले जाजरकोट जिल्ला भेरी नगरपालिका 2 रिसाङ तथा आसपासका इलाकामा गएको पहिरोबाट प्रभावितहरूको खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। साउन 30 गतेबाट परेको अविरल वर्षाको कारण रिसाङ, फारूला, राउटे रहे, चिसापानी, झ्यालीखेत र वडा नम्बर 3 स्याला इलाकामा गएको पहिरोबाट प्रभावितहरूलाई सैनिक टोली घटना लगत्तै परिचालन भई खोज तथा उद्धार गरेको हो। सो क्रममा पहिरोमा परि घाइते भएका 11 जनालाई प्राथमिक उपचार गरी जिल्ला अस्पताल बाग्राकोट पुर्याएको थियो। उद्धारको दौरान चारवटा शव संकलन गरिएको थियो भने पहिरोबाट प्रभावित 339 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा खोज तथा उद्धार कार्य गर्नुका साथै प्रभावितको घरबाट सामानहरू सुरक्षित स्थानमा सार्न समेत सहयोग गरेको थियो। यस्तै गणले पहिरोबाट प्रभावित भई त्रिभुवन आधारभूत विद्यालयमा अस्थायी रूपमा बसिरहेका 251 जनालाई भदौ 6 गते नजिकैको चौरमा व्यवस्थापन गरी स्थानान्तरण गरेको छ। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले रोल्पा नगरपालिका 4 स्थित लिबाङ गुरूङ गाउँमा भदौ 6 गते गएको पहिरोले अवरूद्ध भएको सड़क खुलाएको छ। गणले स्थानीयको सहयोगमा अवरूद्ध सड़क खुलाएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेकोस राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा ललितपुरको इमाडोलमा साउन 25 देखि 30 गतेसम्म सञ्चालन भएको 14 पुष्पलाल मेमोरियल रैंकिङ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशीपमा त्रिभुवन आर्मी क्लबका खेलाड़ीहरूले 12 पदक जितेका छन्। प्रतियोगितामा क्लबमा आबद्ध खेलाड़ीहरूले 3 स्वर्ण 3 रजत र 6 काँस्य गरी 12 पदक जितेका हुन्। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: दरखास्त आह्वान।
0: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको अधिकृत क्याडेट पद सहायक सेनानी उपसेनानीका लागि खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: भर्ना छनौट केन्द्रहरू।
0: केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भु काठमाडौँ।
2: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी।
0: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी।
2: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर।
0: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की।
2: मध्य पश्चिम प्रितना हेडक्वार्टर बुटवल रूपन्देही।
0: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत
2: र सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली रहेका छन्।
0: दरखास्त पेश गर्ने मिति
2: साउन 29 देखि भदौ 18 गतेसम्म सामान्य दस्तुर तिरेर वा भदौ 19 गतेदेखि 25 गतेसम्म दोब्बर दस्तुर तिरेर vacancy.nepalarmy.mil.np अनलाइन फारम भरी आफूलाई पाइक पर्ने भर्ना छनौट केन्द्रहरूमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
0: उमेरको हद
2: प्रमाण पत्र तह वा SLC कक्षा 12 वा 16 को हकमा 18 वर्ष पूरा भए 21 वर्ष ननागेको
0: स्नातक तह वा 16 को शैक्षिक योग्यता को हकमा 18 वर्ष पूरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ। त्यस्तै बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको हुनुपर्नेछ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा गई जोइन नेपाली आर्मीमा वा साउन 29 गतेको गोर्खा पत्र हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 FM रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ व्यावसायिक तालिम पश्चात स्वावलम्बन तर्फ अग्रसर भूतपूर्व सैनिकहरूको सफलता सम्बन्धी रेडियो सामग्री।
3: पेशागत रूपमा दक्ष सैनिकले मात्र आफ्ना जिम्मेवारी र सैनिक मिशनहरू पूरा गर्न सक्छन्। त्यसैले हरेक सैनिकलाई सेवा प्रवेशदेखि सेवानिवृत्त नभइन्जेलसम्म विभिन्न पेशागत तालिम दिई दक्षता अभिवृद्धि गरिन्छ। सेवाकालमा दिइने सैनिक तालिमहरूले सैनिकलाई शारीरिक तथा मानसिक रूपमा चुस्त बनाउन अनि आफ्नो सैनिक जिम्मेवारी पूरा गर्न सक्षम बनाउँछ।
4: यस क्रममा सैनिक प्रकृतिका तालिमले संस्थागत उद्देश्य पूर्तिमा सहयोग पुर्याए पनि सबै सैनिक तालिमहरू सेवानिवृत्त जीवनमा काम नलाग्न पनि सक्छन्। तसर्थ सेवानिवृत्त भएपछिको सामाजिक जीवन र उद्यमशीलता बारे धेरै सैनिकहरूले चिन्ता र चासो व्यक्त गर्ने गरेको पाइन्छ।
3: सैनिकहरूको यही चिन्ता र चासोलाई सम्बोधन गर्दै नेपाली सेनाले अवकाश हुने योजनामा रहेका आफ्ना सैनिकहरूलाई विभिन्न व्यावसायिक तालिम दिँदै आएको छ। यसका लागि काठमाडौँमा व्यावसायिक तालिम केन्द्र र लमजुङमा नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र स्थापना भएका छन्। त्यहाँबाट प्रशिक्षित सैनिकहरूले सेवानिवृत्त भएपछि स्वदेशमै व्यवसाय सञ्चालन गरी आफू स्वरोजगार बन्दै अरूलाई समेत रोजगार दिँदै आएका छन्।
4: यही पृष्ठभूमिमा आजको कार्यक्रममा हामी नेपाली सेनाबाट दिइने व्यावसायिक तालिम र कल्याणकारी कोषबाट दिइने सहुलियतपूर्ण कर्जाको सदुपयोग गर्दै विभिन्न व्यवसाय सञ्चालन गरिरहनु भएका केही अवकाश प्राप्त सैनिकहरूको व्यावसायिक अनुभव प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ
3: म प्राविधिक सहसेनानी सुजाता बस्नेत
4: र म प्राविधिक सुवेदार शोभा विष्ट।
3: सैनिक कल्याणकारी कोषको दिगोपन तथा सेवा सुविधा विस्तार गर्ने योजना अनुरूप नेपाली सेनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभीटीबाट सम्बन्धन प्राप्त गरी दुईवटा प्रमुख व्यावसायिक तालिम केन्द्र सञ्चालन गर्दै आएको छ।
4: विक्रम सम्बत 2070 स्थापित नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्यूट त्रिपुरेश्वरबाट निर्माण तथा प्राविधिक क्षेत्रका तालिम प्रदान गरिन्छ भने विक्रम सम्बत 2076 लमजुङको बेसी शहरमा स्थापित नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रले कृषि तथा पशुधन उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ। यस्ता केन्द्रहरू किन स्थापना गरिएका हुन् त? व्यावसायिक तालिम इन्स्टिच्यूट त्रिपुरेश्वरका केन्द्रपति महासेनानी श्री ध्रुव पण्डित।
5: यस तालिम केन्द्रको उद्देश्य नेपाली सेनामा लामो समयसम्म सेवारत अवकाश प्राप्त गर्नु, पूर्व अवकाश भए पश्चात पनि जीवन उपयोगी आर्थिक तथा सामाजिक गतिविधिहरूमा प्रत्यक्ष रूपमा संलग्न भए अनुशासित मर्यादित योगदानकारी र आयमूलक क्रियाकलापहरूमा सक्रिय रूपले समयको सदुपयोग गरी सहज र सम्मानजनक जीवनयापन लाइभलिहुड गर्न सकोस् र अन्य अनावश्यक गतिविधिहरूमा संलग्न नहोस् भन्ने अभिप्रायका साथ नेपाली सेनाद्वारा यस तालिम केन्द्र मार्फत सैनिक कल्याणकारी बजेटबाट सञ्चालित यस हिताधिकारी पदि तथा अन्य दर्जाहरू केन्द्रित कार्यक्रमहरू विभिन्न टेटका तालिमहरू वार्षिक क्यालेण्डर बनाई हामीले सञ्चालन गर्दै आइरहेका छौं।
3: महासेनानी श्री पण्डितले भन्नुभए झै सैनिकहरूलाई अवकाशपछि स्वरोजगार र आत्मनिर्भर बनाउन व्यावसायिक तालिम इन्स्टिच्यूटहरू स्थापना भएका हुन्। काठमाडौँ स्थित तालिम केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढ़ी माग भएका तालिमहरू बिल्डिङ इलेक्ट्रिसियन, जुनियर प्लम्बर, कन्स्ट्रक्सन कार्पेन्टर, बिल्डिङ पेन्टर, मेसन, ब्रिकलेयर, वेल्डर र जनरल कुक जस्ता तालिम दिने गरेको छ।
4: त्यस्तै लमजुङ स्थित नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको पशु फार्ममा गाई, कुखुरा, बाख्रा, बंगुर तथा माछा पालन र कृषि फार्ममा ग्रीन हाउस, तरकारी फलफूल र अन्न बाली सम्बन्धी ज्ञान र सिप प्रदान गर्ने गरिएको छ।
3: आधुनिक पाठ्यक्रम, अनुशासित वातावरण, सैद्धान्तिक तथा प्रयोगत्मक कक्षा, हप्तेवारी परीक्षण, वास्तविक क्षेत्रानुकूल कार्यभ्यास र अनुभवी प्रशिक्षकहरूको मार्गदर्शन उक्त तालिम केन्द्रहरूको विशेषता बनेको छ। यसका अतिरिक्त केन्द्रहरूबाट प्रशिक्षण लिएका सैनिकहरूलाई सिटीभीटीबाट सिप परीक्षण गरी प्रमाणपत्र र लाइसेन्स दिइने गरेकोले यहाँ प्रशिक्षित सैनिकहरू विभिन्न क्षेत्रमा योग्य हुने गरेका छन्। राष्ट्रिय सिप परीक्षण समितिका उपनिर्देशक श्री सुशील कुमार श्रेष्ठ।
6: नेपाली सेनाले जुन व्यावसायिक तालिम केन्द्र मार्फत आफ्ना जवानहरूलाई जुन तालिम दिनुहुन्छ त्यसको हामीले सिप प्रमाणीकरण गर्छौं। जुन चाहिँ तालिम दिएपछि जस्तो लेभल वानको हो भने 390 घण्टाको तालिम यहाँबाट दिनुहुन्छ, त्यसलाई हामीले कतिको सिप छ भनेर त्यसको प्रमाणीकरण गर्नलाई हामीले एउटा स्किल टेस्ट भन्ने सिप प्रमाणीकरण गर्छौं। जुन परीक्षा लिन्छौं त्यसमा पास भएकोलाई हामीले राष्ट्रिय सिप परीक्षण समितिले प्रमाणपत्र र एउटा लाइसेन्स कार्ड हामी उपलब्ध गराउँछौ, जसले गर्दा उहाँलाई भोलि बाहिर काम गर्दाखेरि म यो काम गर्न सक्ने मान्छे हुँ, दक्ष मान्छे हुँ भनेर गर्न सक्छ। जुन चाहिँ नेपालमा मात्रै होइन त्यो कार्डको विदेशमा समेत उहाँले प्रयोग गर्न सक्नुहुन्छ।
4: यसरी तालिम सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र र लाइसेन्स प्राप्त गर्नेमा नेपाली सेनाको व्यावसायिक तालिम इन्स्टिच्यूटबाट 4,481 जना र कृषि तथा पशुपालन तालिम केन्द्रबाट 368 जना सैनिकहरू रहेका छन्। तालिम लिएकाहरूमध्ये कैयौंले आफ्नै व्यवसाय सञ्चालन गरी अन्य व्यक्तिहरूलाई रोजगारी समेत दिइरहेका छन्।
3: सैनिक सेवाबाट अवकाशपछि आफ्नै गाउँमा उद्यम गर्नेहरू मध्येको एक हुनुहुन्छ हुद्दा इन्द्रजीत बुछे। अवकाश प्राप्त विक्रमसम्म 2065 अवकाश हुनुभएका उहाँले बर्दिया बाँसकडी नगरपालिका 6 बाँसकडीमा कृषि फार्म र इन्द्रजीत साइकल स्टोर खोल्नु भएको छ। सुरुमा कल्याणकारी बोर्डबाट 2 लाख रूपियाँ ऋण लिएर शुरू गरेको व्यवसाय हाल 50 लाख भन्दा बढ़ी लगानी पुगिसकेको छ भने उहाँले 5 जना स्थानीयलाई रोजगारी समेत दिइरहनु भएको छ।
7: नेपाली सेनाको पेन्सनबाट आएको 1 लाखबाट शुरू गरेर फेरि त्यही नेपाली सेनाले 15 लाख सहुलियत ऋणमा पैसा पाए त्यसबाट सञ्चालन गरिरहेको छु। दुःख नगरी सुख हुँदैन भन्ने कुरा मलाई सेनाले सिकाएको थियो। त्यही फलस्वरूप नै म आज सफल भएको आफूलाई ठान्छु। सफल आजै भएको छैन, आजै गर्नु छ धेरै मैले। त्यही पनि मैले आफ्नो बाल बच्चालाई नेपाली सेनाले दिएको शिक्षालाई सदुपयोग गर्दै पाल्न सफल भएको छु भन्ने आफूलाई अनुभव भइरहेको छ। मैले नेपाली सेनाबाट पाएको सिपलाई गाउँ घरमा आएर पनि सदुपयोग गर्न सकेको बापत मैले भैँसी फार्म पनि सञ्चालन गरिरहेछु। त्यहाँ पनि 2-3 जनालाई रोजगारी दिइरहेछु। यहाँ पनि 3 जना रोजगारी, 5 जना त मबाट रोजगारी नै पाइरहेछन्। त्यो अलावा पनि साइकल लिए बापत पनि खुसी नै छन्। अरूभन्दा सहुलियतमा दिइरहेछु, गरिरहेछु। त्यो 15-16 वर्ष भयो मेरो काम प्रति सेवा ग्राहकहरू पनि खुसी नै छन्। उहाँहरू म प्रति सद्भाव राख्छन्, माया राख्छन्, मेरो कामलाई प्रशंसा गरिरहेछन्।
4: सैनिक कल्याणकारी कोषबाट प्राप्त हुने सस्तो ब्याज दरको कर्जा र व्यावसायिक प्रशिक्षणले भूतपूर्व सैनिकहरूलाई व्यवसाय सञ्चालन गर्न सहयोग पुगेको छ। यो सफलताले अवकाश प्राप्त सैनिकलाई मात्र खुशी दिएको छैन, उनीहरूले सञ्चालन गरेको व्यवसायमा स्थानीयले समेत रोजगार पाउनु थप खुशीको विषय हो। हुद्दा इन्द्रजित बुचे अवकाश प्राप्तले सञ्चालन गरेको साइकल स्टोरमा विगत 14 वर्षदेखि काम गर्दै आउनुभएका स्थानीय सुरेश थारू।
8: लगभग भयो 14 वर्ष जति मलाई इन्द्रजित सरले दिएको तलब घर चलाउन पुगिहाल्छ। म एकदमै खुसी छु, म इन्द्रजित सरसँग काम गर्न पाउँदा एकदम खुसी छु।
3: अवकाश प्राप्त सैनिकहरूले सञ्चालन गरेको व्यवसायले स्थानीय आवश्यकतालाई मात्रै पूरा गरेको छैन, स्थान विशेषमा उपलब्ध साधन स्रोत र उत्पादनलाई समेत अर्थतन्त्रसँग जोडेको छ। यस्तै उदाहरण हुनुहुन्छ दोलखा चरीकोटका जमदार दीपक भुजेल अवकाश प्राप्त।
4: उहाँले अवकाशपछि गाउँ फर्किएर काष्ठकला र निर्माण सम्बन्धी कार्य गरिरहनु भएको छ। यस्तो व्यवसाय सञ्चालन गर्ने सोच आउनुमा उहाँ आफ्नो गाउँठाउँमा उत्पादन भई खेर गइरहेको काठको सदुपयोग होस् भन्ने आफ्नो चाहनालाई आफूले लिएको कार्पेन्टर तालिमले सजिलो बनाएको ठान्नुहुन्छ।
8: कार्पेन्टर तालिम गरेको मलाई चाहिँ कार्पेन्टर सम्बन्धी चाहिँ अलि राम्रो हुन्छ कि भनेर मैले चाहिँ कार्पेन्टर तालिम रोजेको हो। गाइड छोड्नु भन्दा पहिला नै हामीले यस्तो सिपमूलक तालिम सिकाएर भोलि पछि गएर घरमा गएर चाहिँ केही गरेर खान्छ भनेर हामीले यो तालिम सिकाएको हो। यो तालिमले चाहिँ हामीले धेरै राम्रो काम गरिरहेको छ। त्यही तालिम गर्दाखेरि चाहिँ मैले अहिले गाउँमा आएर दोलखा चरीकोट भीमेश्वर नगरपालिका ओनम सहपाटी खोलामा विशाल फर्निचर राख्न सक्छ। सुरुमा चाहिँ मैले त्यही 10-12 लाखबाट चाहिँ सुरु गरेँ। अहिले चाहिँ 30-35 लाख चाहिँ हाराहारीमा कारोबार भइरहेको छ, काम भइरहेको छ। त्यसबाट 8-10 जनाले चाहिँ दैनिक रूपमा चाहिँ रोजगार पाइराख्नु भएको छ। हाम्रो नेपालमा नै अब केही गर्छु भन्यो भने यो पेसाबाट हाम्रो यो कार्पेन्टर काम गरेर महिनामा 70-80 हजार कमाउन सकिन्छ।
3: जमदार दीपक भुजेल जस्तै स्वदेशमा नै केही गर्छु भन्नेहरूका लागि अर्को उदाहरण हुनुहुन्छ दाङका हुद्दा दुर्गालाल बीएम अवकाश प्राप्त। विक्रमसम्म 2079 अवकाश लिनुभएका उहाँले सेवामै रहँदा 2077 सालमा कार्पेन्टर तालिम लिनुभएको थियो। उक्त तालिमले नै आज उहाँलाई अवकाशपछि व्यवसाय सञ्चालन गर्ने बलियो आधार दिएको छ। बिना लगानी प्राप्त गरेको सिपबाट आफ्नै गाउँमा परिवारको साथमा बसी बाल बालिकाको पढ़ाई र घरायसी खर्च सहजै जुटाउन सकिने उहाँको अनुभव छ। बुद्धा दुर्गालाल बीएम अवकाश प्राप्त।
9: गाउँघरतिरै विभिन्न झ्यालहरू ढोकाहरू यिनी जोड्ने अथवा त्यहाँ फुग्लेकाहरूलाई मरामत गर्नेहरू त्यसपछि नयाँ बनाउने यस्तै कामहरू भइरहेको छ। यस्तै गरिरहेको छु मैले अहिले मेरो घरको गुजारा राम्रोसँग चलिरहेको छ। वैदेशिक रोजगार जानलाई पनि अब आफ्नो घर परिवारदेखि टाढा हुनुपर्ने अवस्था आयो। त्यसपछि त्यहाँ गएर पनि हामीले घरमै बसेर कमाउने जति पनि नकमाइने जस्तो अवस्था भएको कारणले मैले त्यसैलाई चाहिँ निरन्तरता दिएको छु। आफ्नो छुट्टै फर्निचर नखोले तापनि मैले गाउँघर मैले पाइरहेको छ कामहरू। मलाई एकदम चाहिँ मेरो घर परिवार अनि आफ्नो बच्चाहरूलाई पठन पाठन र आफ्नो घरेसी खर्च मैले यहीबाट गुजारा गरिरहेको छु। मैले 1 रुपियाँ खर्च नगरिकन आफ्नो हातमा चाहिँ सिपलाई चाहिँ सिक्न पाएँ, यसमा चाहिँ म एकदम चाहिँ आभारी।
4: सैनिक सेवामा रहँदा सिकेको सिपले अवकाशपछि आय आर्जनसँगै सामाजिक सेवाको अवसर समेत दिलाएको पाइन्छ। यो प्रसंग 18 वर्ष नेपाली सेनामा सेवा गरी अवकाश लिनुभएका जमदार गोपाल महरासँग मिल्दछ।
3: सैनिक सेवाबाट अवकाश हुनुअघि लिएको प्लम्बिङ तालिमको कारण महरालाई अवकाशपछि के गर्ने भन्ने चिन्ता कहिले भएन। अहिले उहाँ आफ्नै गाउँ रोल्पाको खानेपानी तथा ढल व्यवस्थापन समितिमा काम गरेर सामाजिक सेवामा जोडिन पाउनु र अरूलाई पनि सिप सिकाउन पाउनुलाई सेनाले सिकाएको प्लम्बिङ तालिमको दिन ठान्नुहुन्छ।
10: प्लम्बर तालिम गरिदिन अवकाश हुनुभन्दा अगाडि सोही सिटले मलाई अहिले अवकाश प्राप्तपछि मैले यही प्लम्बिङ काम गरेको हुँदा उही सिटले गर्दा मैले अहिले बजार क्षेत्रमा खानेपानीको एउटा समिति छ, त्यो समितिमा चाहिँ मैले प्लम्बिङको काम गरेर मैले त्यसरी नै आफ्नो गाउँ घरमा चाहिँ मैले त्यसरी रोजगार गरेको छु। त्यो सिकेको सिप चाहिँ मैले अहिले आएर आफ्नो जीवनमा अनि प्रयोग गर्न पाएँ। म अहिले आफ्नो परिवारभन्दा टाढा नरही अनि सेवाको जुन कार्य जागिर खाँदा वा डिजाइन घरभन्दा बाहिर अन्यत्र जिल्लामा चाहिएको हुँदा चाहिँ घरबाट टाढा एक्लै बसिन्थ्यो भने अहिले सेवा प्रसिद्धिको मलाई चाहिँ यो जुन अहिले रोजगार छ म आफ्नै ठाउँमा आफ्नै घरमै बसेर जागिर खान पाएको छु। यो अवसरले मलाई नेपाली सेनाले तालिम नरिएको भए सम्भव हुन्थेन होला। म नेपाली सेनालाई धन्यवाद दिन चाहन्छु।
4: नेपाली सेनाले दिएको व्यावसायिक तालिमकै जगमा अवकाशपछि सफल व्यवसाय सञ्चालन गर्ने सैनिकहरूको संख्या निकै ठूलो छ भने व्यावसायिक तालिमप्रति सैनिकहरूको आकर्षण समेत बढ्दो छ। नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्यूट त्रिपुरेश्वरमा हाल 275 जना र लमजुङ स्थित तालिम केन्द्रमा 121 जना सफल दर्जाले विभिन्न व्यावसायिक तालिम गरिरहेका छन्। तालिम प्रतिको आकर्षण र भावी योजनाबारे तालिमरत शिक्षार्थीहरूको बनाई यस्तो छ।
11: सुबेदार सुभाष बोरा, मेरो जागिर अहिले 22 वर्ष पूरा भएर 23 वर्षमा हिँडिरहेको छ। म चाहिँ यो व्यावसायिक तालिम केन्द्रमा इलेक्ट्रिसियन तालिम चुज गरेर आएको। यो इलेक्ट्रिसियन चुज गर्न कारण जागिरको अवधि पश्चात पनि आफै चाहिँ सक्षम हुनको लागि आफ्नो घरेसी शान्तिना कामहरू पनि आफै सहज रूपमा काम गर्न सकिन्छ। स्वरोजगारको व्यवस्था चाहिँ यसले गर्दछ। यसले गर्दाखेरि हामीलाई धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
12: केन्द्रीय एमएसको प्राविधिक हुँदा रेखा राणा, मेरो जागिर अवधि 20 पूरा भएर 21 रनिङ हुँदैछ। म चाहिँ यो नेपाली सेना व्यावसायिक तालिम केन्द्रको कुक तालिम गर्न आएको छु। कुक तालिम विशेष गरी मलाई चाहिँ अवकाशपछि बाहिर गएर केही गर्न सक्छु कि भन्ने उद्देश्यले चाहिँ यो कुक तालिम गरौं भन्ने इच्छा जागेर मैले केही गर्न सकुला भन्ने इच्छाले म कुक तालिम गर्न आएको हुँ। नेपाली सेनाले यो सिप सिक्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
13: उत्तर पश्चिम पिताना सैनिक प्रहरी देवबहादुर राणा मगर, मेरो चाहिँ कार्पेन्टर ट्रेड हो। नेपाली सेनाले यो अहिले एउटा सहुलियतको रूपमा र अवकाशपछि भोलि आफ्नो व्यवसाय केही गरेर आफ्नो जीवनलाई चाहिँ उजगार बनाउन सकिन्छ भन्ने हेतुले दिनुभएको भन्ने मैले बुझेपछि मलाई पनि एकदम भित्रै आत्मादेखिको यो तालिम गर्नु इच्छुक थिएँ र यो चोटि चाहिँ मैले यो तालिम गर्ने एउटा सुवर्ण मौका पाएँ। अवकाश पछाडि चाहिँ गएपछि एउटा सानो व्यावसायिक रूपमा आफूले यसलाई बढाउँदै लिएर गयो भने ठुलो ठुलो काठको एउटा उद्योगसम्म बन्न सकिन्छ कि भन्ने आशा पनि राखेको छु।
3: यसरी सेवामा रहँदै सेनाले सकल दर्जालाई दिने व्यावसायिक तालिम र सहुलियतपूर्ण ऋण सुविधा जस्ता कार्यक्रमहरू अवकाशपछि सैनिकहरूलाई व्यवसाय सञ्चालन गर्न आँट दिने महत्वपूर्ण ऊर्जा बनेका छन्। तुलसीपुर उपमहानगरपालिका 6 दाङका हुद्दा होताराम आचार्य अवकाश प्राप्त सानो पुँजीबाट व्यवसाय सञ्चालन गरी सफल हुनुभएका एक सैनिक हुनुहुन्छ। उहाँले आफ्नै जन्मथलो दाङको त्रिशक्ति टोलमा 2069 सालमा राप्ती भूजा उद्योग सञ्चालन गर्दै व्यावसायिक यात्रा शुरू गर्नुभएको थियो।
14: नेपालमै गर्ने भन्ने कुरा हो, अब गर्ने यसो सोच्यो, अब आफूसँग पैसा त्यति आर्थिक जो धेरै थिएन, सबैभन्दा सानो स्केलमा के गर्ने त भन्दाखेरि चाहिँ अब लड्डु भुजा बनाउने, भुजा त्यो प्याकिङ गर्ने, खाजा साजा भुट्ने भन्ने कुरो पहिले त्यसरी सुरु गरियो। गर्दै गर्दै अहिले त्यसलाई त्यो अलिअलि बढाउँदै बढाउँदै गएको हो। पहिले सुरु गर्दा 3-4 लाख रुपियाँ थियो होला मसँग सुरु गर्ने बेला, पछि त्यसमा 1-2 वर्ष पछि फेरि 3 लाख रुपियाँ हामीलाई नेपाली सेनाको त्यो कल्याणकारी कोषबाट फेरि सहयोग मिलेको थियो न्यूनतम उसको ब्याजमा। 25-26 जना छन् ब्याज, सबै उहाँहरू खुसी हुन्छ।
4: सानो पुँजीबाट शुरू गर्नुभएको हुद्दा होताराम आचार्य अवकाश प्राप्तको व्यवसाय हाल 5 करोड पुँजी बराबरको भएको छ भने यहाँ रोजगार प्राप्त गरेका अरू 25 जनाको खुशीको कारण समेत बनेको छ। राप्ती भूजा उद्योगमा कार्यरत कर्मचारी सीमा चौधरी,
15: यति धेरैजनालाई सरले स्वरोजगार भएर बस्ने दिने मौका दिनुभएको छ। धेरैजना हुनुहुन्छ यहाँ काम गर्ने, हामी स्टाफहरू पनि 12-13 जना छौँ, अनि काम गर्ने दिदीहरू पनि 7 जना गरेर 15 जना हुनुहुन्छ त्यहाँ दिदीहरू पनि त्यहाँ दिदी पनि काम गरिराख्नु भएको छ, काम चलिरहेको थियो, एकदमै सफल नै भएको छ, म पढिरहेको छु, म आफ्नो खर्चदेखि लिएर कलेजहरू पनि तिर्न एकदम सहज भइरहेको छ, यहाँ काम गरेदेखि नै घरबाट माग्नु पनि परेको छैन, आफ्नै खुट्टामा उभिएर पढि पनि रहेको छु, एकदमै खुसी छु म यहाँ काम गरेर। स्वरोजगार भन्ने मौका दिनुभयो, यही बसेर केही गर्छु भन्ने पनि भयो, आफूलाई आफ्नै खुट्टामा उभिरहेको छु भन्ने भएर आफूलाई प्राउड फिल पनि हुन्छ। म धन्यवाद पनि भन्न चाहन्छु एकदमै धेरै।
16: अवकाश प्राप्त सैनिक उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रवर्तन गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन, ब्रान्डिङ गर्न र बजारीकरणमा समेत नेपाली सेनाले सहजीकरण गर्दै आएको छ। यसैको एक दृष्टान्त बनेको छ हरेक शनिबार जंगी अड्डा स्थित नेपाली सेना सुपथ मूल्य क्यान्टिनमा लाग्ने हाट बजार। यो हाट बजारले नेपाली सेनाका बहालवाला सैनिकहरूको परिवार तथा अवकाशप्राप्त सैनिकहरूको उत्पादनलाई बजारीकरणमा सहयोग गरेको छ। नेपाली सेना सुपथ मूल्य क्यान्टिनका प्रबन्धक महासेनानी श्री जितेन्द्र जङ कार्की अवकाश प्राप्त।
17: यसको मुख्य उद्देश्य चाहिँ नेपाली सेनामा कार्यरत भई भूभू भएका सम्पूर्ण सकल दर्जाले उनका उत्पादनहरूले एउटा उचित बजार पाउन्, विशेष गरी आफ्नै मात्र व्यक्तिगत उत्पादन भएका चिजहरूमा धेरै व्यावसायिक रूपमा जान नसकेको हुँदा हाम्रा भूभूहरू प्यान्ट भाटमा दर्ता नभएको हुँदाखेरि एउटा बजारको समस्या अड्कालो देखिएको र यी कुराहरूलाई चाहिँ व्यवस्थित गर्न शुरूमा यो एउटा पाइलट प्रोजेक्टको रूपमा काठमाडौँमा हाट बजार सञ्चालन गर्ने र यसमा बढी भूभूहरूद्वारा उत्पादित र उनीहरू कुनै संस्था फर्ममा दर्ता नभएकाहरूलाई चाहिँ एउटा उचित बजारको व्यवस्था गर्ने उद्देश्यका साथ यो खडा भएको हो। यसको प्रत्यक्ष फाइदा नभए नि अप्रत्यक्ष फाइदा चाहिँ भूभूहरूलाई बजार चिन्न, फर्ममा दर्ता हुन, यो उत्पादन सम्बन्धी नीति नियम कानूनहरू बुझ्नलाई एउटा खुड्किलोको रूपमा चाहिँ काम गरेको छ।
4: लामो सैनिक जीवनपछि सामाजिक जीवनमा फर्किएर सफल व्यवसाय सञ्चालन गर्न सजिलो छैन। यही कठिनाईलाई दृष्टिगत गरी व्यावसायिक सोच र सिप विकास गर्न नेपाली सेनाले व्यावसायिक तालिमको अवधारणा ल्याएको हो, जस अनुरूप व्यावसायिक तालिम लिएका सैनिकहरू आफू मात्रै सफल भएका छैनन्, परिवार र समाजका लागि समेत स्वदेशी माटोमै अवसर खोज्न सकिन्छ भन्ने प्रेरणाका स्रोत बनिरहेका छन्। यस्तै प्रेरणा बन्नु भएको छ भक्तपुर चाङ्गुनारायण नगरपालिका आठ सरस्वती थानका जमादार दत्तु प्रसाद तिमलसिना अवकाश प्राप्त।
16: 2067 सालदेखि 2 करोड़ लगानीमा गाई पालन तथा दुग्ध व्यवसाय गरी वार्षिक 15 लाख नाफा निकाल्दै आउनुभएको वहाँले आफ्ना छोरालाई वैदेशिक रोजगारीमा जानबाट रोकी स्वदेशमै उद्यममा जोड्नु भएको छ भने नेपाली सेनाका एकल महिलाहरूलाई रोजगारी समेत दिनुभएको छ। वहाँ स्वदेशमै केही गर्छु भन्नेहरूलाई नेपाली सेनाले हरेक तवरबाट सहयोग गरिरहेकोले यो सुनौलो अवसरलाई सदुपयोग गर्न सैनिकहरूलाई आग्रह गर्दै भन्नुहुन्छ।
18: मैले एउटा छोरा त अमेरिका यही फार्म सम्बन्धीकै गाई फार्ममा काम गर्ने भएपछि त यही गर्न चल कति लगानी आउनुपर्छ मलाई भनेर राखिरहेको छु। मैले चाहिँ के भन्छु भने बाहिर गएर अर्थ छैन के, तपाईँको सिडिटको कमाइ हो अनि यहाँ भनेको दीर्घकालीन कमाइ नै हो। साथीहरू अब काम गर्छु भन्ने मान्छेहरूलाई अब जुन ठाउँमा म पशुपालन गर्छु, अब पशुपालनै भन्ने छैन, घाँस खेती गरे भयो, अरू मौरी गरे भयो, जे पनि कृषिमा काम गर्छु भन्ने यताबाट निस्केर आउने साथीहरूलाई हाम्रो स्वास्थ्यसँग अहिले लैजा काम गर लैजा पैसा बेला तिर भन्दाखेरि छ थ्रो त्यसको उत्पादन प्रोडक्ट चाहिँ बजारीकरणमा के छ समस्या हो कि होइन त्यो समस्या त्यसरी पनि हेर्नु पर्यो। अधिकांशलाई म चाहिँ के भन्छु भने बाहिर जानुपर्छ भने चाहिँ मेरो नजरबाट चाहिँ यो धेरै टाढाको कुरा हो, मलाई म चाहिँ त्यो उसो छैन र मैले भन्न पनि भन्दिनँ। सरकारले ऋण दिएको छ त्यहाँबाट लिने अनि त्योबाट चाहिँ पुगेन भने अर्को पनि कृषिकै लोन लिएर पनि काम गर्छु भन्ने त खाँचो हुँदैन नि।
4: अवकाशपछि उद्यमशीलताको बाटो रोजेका नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जाका अनुभव, संघर्ष, सफलता र उनीहरूले सृजना गरेका रोजगारीका अवसरले नेपालमै ठूलो अवसर रहेको देखाउँदछ। त्यसैले अवकाश अन्त्य होइन, नयाँ सम्भावनाको शुरूआत हो। सैनिक कल्याणकारी कोषको बहुजन हिताय बहुजन सुखाय आदर्श र व्यवस्था
19: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
20: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
20: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, पङ्खुवा सभा।
21: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
1: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
24: ओहो लु नमस्कार है सर।
25: ओहो लु नमस्कार है सर। नमस्कार।
24: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
25: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
24: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
26: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
24: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
26: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
24: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
26: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
24: डिजाइनर सुमन ठटाल, 98615-39444
26: र 029-590-155।
24: More style, more design. Total Tailors.
27: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
28: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने पिच दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्री नगरपालिका 1, प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590667 र 98422267।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुन नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520555768, 98520555768।
8: साथै 98520555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई। आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुऱ्याइदिन्छ र?

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो.
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ. नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट.
3: जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ्दो. संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई. कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने.
2: कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा 2 रिट. कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त. लुम्बिनीमा 3 मन्त्री थपिए. बागमतीका मुख्यमन्त्री थापाको नियुक्ति विरूद्ध कारण देखाओ आदेश.
3: ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा अचाक्ने मूल्य वृद्धि. बजार अनुगमनको तयारी भइरहेको सरकारको जवाब.
4: थोरै भए पनि नाफा बढी कमाउने भन्ने हिसाबले राख्नु हुँदैछ. तपाईँ जिल्लामै यो बजार अनुगमन प्रभावकारी बनाउन हामीले कार्यक्रम पनि बनाइरहेका छौँ.
2: भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई वर्षको 3 ग्यास कृत्यमा दिने, झण्डै 1,30,00,000 परिवार लाभान्वित हुने योजनामा 40 अर्ब भारू खर्च हुने अनुमान.
3: र टप इण्ड T20 श्रृंखलामा नेपालले होबर्ट हरिकेन्सलाई 155 रनको लक्ष्य दियो.
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना.
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA BCA BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला.
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ.
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684. 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला.
7: Airtel Appliances का AC, Cooler, Freeze, Cooker, Induction, Air Fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. Airtel Appliances, बेचरको बानी लाग्छ.
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना.
6: विगत 3 भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 BBSC NAH भेटेनरी डाक्टर र तर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ.
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म. प्रवेश परीक्षा 2083 भाद्र 31 गते.
6: BSC AG तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ.
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन.
6: फोन 056-421-261, 596-617. मोबाइल 98550-607-68, 98511-62594, 98510-54224. तपाईँको सपना हाम्रो जिम्मेवारी. भविष्यको यात्रा आजै NPIबाट सुरु गरौं.
2: नेपाल दर्पणमा अब खबरको सिलसिला. प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन माग गरेका छन्। संविधान र मानव अधिकार सम्बन्धी नेपालले गरेका प्रतिबद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याकत संसदले राख्नुपर्ने उनीहरूको तर्क छ। बाह्रमा तीन वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको विषयसँगै विगतका कतिपय घटना समेत स्मरण गर्दै सांसदहरूले समय अनुकूल ऐन परिवर्तन गर्नुपर्नेमा जोड़ दिएका छन्। बाह्रको बालिका हत्या प्रकरणलाई लिएर सड़कदेखि सामाजिक सञ्जाल र संसदसम्म दोषीलाई फाँसी दिनुपर्ने सहितका कड़ा सजायको माग चर्किएको छ। बाह्रको घटनामा गृहमन्त्री सुदन गुरूङ, कानून मन्त्री सुविता गौतम सहित पाँचजना मन्त्रीहरूले मध्यरातमा पीड़ित पक्षसँग तीन मुद्दे सहमति गरेका छन्। सहमति अनुसार विद्यमान कानूनमा सजायको व्यवस्था पुनरावलोकन गरी सुझाव दिन सात सदस्यीय न्याय संकल्प समिति गठनको प्रक्रिया अघि बढ़ाएको कानून मन्त्रालयले जनाएको छ। सड़क, सामाजिक सञ्जाल र संसदमा उठेको मृत्युदण्डको मागबारे कानून मन्त्री सुविता गौतमले सामाजिक सञ्जालमा लेख्दै नेपालको संविधानको धारा 16 उपधारा 2 मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको उल्लेख गर्नुभएको छ। यद्यपि कानूनका जानकारहरू भने समस्या सजायको व्यवस्थामा नभई प्रहरीको फितलो अनुसन्धान र कार्यान्वयनमा रहेको बताउँछन्। मुलुकी अपराध संहिताको दफा 41(c) अनुसार बलात्कारपछि हत्या गर्ने कसुरदारलाई जीवित रहेसम्म आजीवन कारावास हुने स्पष्ट कानून व्यवस्था छ। कतिपय कानूनमा थप सुधार र भएका कानूनको प्रभावकारी कार्यान्वयनबाट बलात्कार लगायतका घटना कम गर्न वा पीड़कलाई कार्यवाही गर्न सकिने व्यवस्था छ। कानूनविदहरू विद्यमान सजाय पर्याप्त रहेको तर प्रहरी अनुसन्धानमा दक्षता र संवेदनशीलताको कमी तथा सरकारी वकिल प्रतिको अविश्वास मुख्य चुनौती रहेका बताउँछन्। त्यसैले कड़ा कानूनको मागभन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउनु नै पीड़ितलाई न्याय दिने सही बाटो रहेको विज्ञहरूको भनाइ छ।
3: यसैबीच बाराको सिमरामा बालिका बलात्कारपछि हत्या भएको घटनाका आरोपितको भिडियो खिच्ने प्रहरी हवलदार पक्राउ परेका छन्। हवलदार कुमार विकलाई पक्राउ गरेर फौजदारी कसुरमा अनुसन्धान अगाडि बढ़ाएको बाराका प्रहरी उपरीक्षक एसपी नरेन्द्र कुंवरले जानकारी दिनुभयो। बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल खलैया लगिएको थियो। यौन हिंसामा परेका बाल बालिकालाई राखिने अस्पतालकै कोठामा प्रहरी र अन्यले समेत भिडियो खिचेको पाइएको छ। त्यही भिडियो खिचेका हवलदार विक पक्राउ परेका हुन्। कानून अनुसार आरोपित बाल बालिकाको पहिचान खुलाउन र फोटो भिडियो सार्वजनिक गर्न मिल्दैन, तर ती बालकले घटनाबारे विस्तृतमा बताएका थिए, जुन भिडियो प्रहरी र अन्यले खिचेर सार्वजनिक गरेको पाइएको थियो। भिडियो सार्वजनिक भएपछि प्रहरीको चर्को आलोचना भइरहेका बेला एकजना प्रहरी पक्राउ परेका हुन्। यसैबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाउनु गलत भएको बताउनु भएको छ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभिव्यक्तिको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानून बमोजिम सजाय गर्नुपर्ने तर न्यायको प्रक्रिया उल्लंघन गर्न नहुने उल्लेख गर्नुभएको छ।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। दुवैजनाले ओआरएस मार्फत अदालतमा रिट निवेदन दिनुभएको हो। कांग्रेस केन्द्रीय समितिले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यस विरूद्ध देउवा र खड्काले रिट पेश गर्नुभएको हो। विशेष महाधिवेशन बारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्च अदालतले अनुमति पनि दिएको थियो। त्यसैले यो मुद्दा अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने देउवा र खड्का लगायत संस्थापन इतर पक्षको भनाइ छ। अहिले रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ। गएको पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन।
3: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कार्कीको पक्षमा हाल कायम रहेका 92 जना मध्ये 57 मत खसेको छ। यस्तै विपक्षमा 22 मत खसेको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन्। नेपाली कांग्रेसका सांसदहरूले विपक्षमा मत गरेका छन्।
2: यस्तै लुम्बिनी प्रदेश सरकारमा नयाँ 3 मन्त्री थपिएका छन्। आज मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख समक्ष 3 नाम सिफारिश गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नयाँ नियुक्त भएका दिपेन्द्र बहादुर कुणलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम भोलि दिउँसोका लागि तय गरिएको छ। यससँगै मन्त्री परिषदका अन्य सदस्यहरूको जिम्मेवारी हेरफेर समेत भएको छ। अब लुम्बिनी मन्त्री परिषदले पूर्णता पाएको छ।
3: उच्च अदालत पाटन हेटौडा इजलासले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले आज अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा दुवै पक्षलाई भदौ 10 गते छलफलका लागि बोलाएको छ। राप्रपा सांसद कुमारी तामाङले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दावी गर्दै आन्तरिक आदेशको माग सहित रिट दायर गर्नुभएको हो। यसैबीच मुख्यमन्त्री थापाले आजै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ, तर सत्ता साझेदार राप्रपाभित्र भने मुख्यमन्त्रीलाई समर्थन गर्ने विषयमा विवाद छर्किएको छ। पार्टी केन्द्रले विश्वासको मत नदिन र तटस्थ बस्न ह्विप जारी गरे पनि सरकारमा रहेका राप्रपाका तीन मन्त्री सहित केही सांसद भने विश्वासको मत दिने पक्षमा देखिएका छन्। विवादकै बीच राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको पत्र उपसभामुखलाई बुझाइसकेको छ।
2: उदयपुरमा अटो र स्कूल बस एक आपसमा ठोकिँदा तीनजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। बिहान विपरीत दिशामा गुडिरहेका सफल आदर्श इंग्लिश बोर्डिङ स्कूलको बस र यात्रुवाहक अटो बेलका नगरपालिका वडा नम्बर 5 जहडामा आपसमा ठोकिएका हुन्। दुर्घटनामा अटोमा सवार 5 घाइते भएका र उनीहरूलाई उपचारका लागि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकोमा उपचार क्रममा तीनजनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले जानकारी दिनुभयो। ज्यान गुमाउनेमा बेलका नगरपालिका 5 की 34 वर्षकी इन्द्रिया मगर, अटो चालक बेलका नगरपालिका 5 का 28 वर्षकी इन्द्र थापा र सुनसरीको बराहा क्षेत्र नगरपालिका 7 की 18 वर्षकी दिया राई रहेका छन्। तीनैजनालाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बढ्दो मूल्य वृद्धि र बजार अनुगमन बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943333 4935555।
13: एनबीएल अटो लोन,
14: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
13: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
13: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
16: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
13: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
16: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
16: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
13: इतिहास, गाथा र कथा, गाँठका कुरा,
16: गाँठका कुरा।
13: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ्दो, संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई, कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने, बाराको सिमरामा बालिका बलात्कारपछि हत्या भएको घटनाका आरोपितको भिडियो खिच्ने प्रहरी हवलदार पक्राउ, कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा दुईवटा रिट लगायतका खबर प्रस्तुत गरे।
3: अब बाँकी खबर। मुख्य चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाख्ली बढ़न थालेको छ। खास गरी दाल, चामल, खाने तेल, मरमसला लगायतका अत्यावश्यक खाद्य वस्तुको मूल्य पछिल्लो समय लगातार बढ़िरहेको छ। सरदरमा एक महिनामा मात्रै उपभोग्य वस्तुको मूल्य 20% बढ़ेको उपभोक्ताको गुनासो छ। व्यापारीहरूले विभिन्न वाहना बनाएर मनलाग्दी मूल्य बढ़ाउने गरेको उपभोक्ताको आरोप छ। चाडपर्वको समयमा उपभोग बढ़ने र बजारमा माग पनि बढ़ने भएकाले व्यवसायीले यही मौकामा कृत्रिम अभाव सृजना गर्ने, सामान लुकाउने तथा बढ़ी मूल्य असुल्ने सम्भावना पनि हुन्छ। बजार अनुगमन केवल चाडपर्वको समयमा गरिने औपचारिकतामा सीमित हुने गरेको गुनासो पनि छ। साथी हृदय रिमालले बजारमा अहिले देखिएको मूल्य वृद्धि स्वाभाविक हो कि अस्वाभाविक हो भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किरातीलाई सोध्नु भएको छ।
4: चाडपर्व लक्षित भनेर बजार अनुगमन गरिरहेकै छौँ। यसलाई अस्वाभाविक भन्दा पनि हामीले अहिलेसम्मको तथ्याङ्क हेर्दा चाहिँ त्यस्तो अस्वाभाविक छैन। अलिकति चाडपर्वमा हुँदा हरेक वर्ष चाहिँ यो खाद्यान्नदेखि लगायत अन्य सम्पूर्ण वस्तुहरूको चाहिँ अलिअलि चाहिँ मूल्य बढ्ने नै देखिएको ट्रेन्ड रहेछ। हामीले यसो हेर्दाखेरि अहिले पनि थोरै मात्रामा बढ्न सुरु गरेको चाहिँ छ। तथापि हामीले बजार अनुगमन गरेर सम्बन्धित संघ संस्थाहरूसँग चाहिँ कसरी यसलाई चाहिँ अस्वाभाविक ढंगले त्यो मूल्य वृद्धिको हुने सक्ने सम्भावना रोक्न सकिन्छ भन्ने छलफल पनि गरिरहेका छौँ।
12: वर्षेनी यो समस्या दोहोरिन्छ चाडपर्वमा, यो यहाँ कार्यान्वयन गर्ने निकाय मात्रै नीति निर्माण गर्ने कुरा अब मन्त्रालयसँग सरकार राख्ला, तैपनि यसमा ठोस रूपमा चाहिँ यो मूल्य समायोजन गर्ने अथवा चाहिँ तोक्ने अथवा सरकारले त्यो कुरामा कतिको प्रक्रियागत काम हुन्छ भित्री रूपमा?
4: यस्तो छ, अब कुनै पनि वस्तुको मूल्य राख्ने काम भनेको चाहिँ उत्पादनकर्ता या आयातकर्ताले गर्ने भएकोले गर्दा उहाँहरूलाई हामीले नियमन गर्दै गर्ने हो। जस्तो हामीले कुनै पनि वस्तुको मूल्य राख्न चाहिँ अलिक सम्भावना छैन, किनभने अब एउटै वस्तु पनि देशका विभिन्न ठाउँमा अथवा सहरका विभिन्न कुनामा फरक फरक तरिकाले त्यो त्यहाँ पुग्दाखेरिको खर्च लाग्ने हुँदो रहेछ। त्यो हिसाबले गर्दा हामीले चाहिँ उहाँहरूले नियमन एउटा रेन्जसम्म चाहिँ राख्न सकिन्छ कि हरेक तरिकाको उहाँहरूको ट्याक्सदेखि लिएर मुनाफा सबै जोड्दाखेरि चाहिँ एउटा कुनै पनि वस्तुको चाहिँ यतिसम्म यतिदेखि यति राख्न सकिन्छ भन्नेसम्म चाहिँ गर्न सकिँदो रहेछ। पहिला पनि केही वस्तुहरूमा अब सरकारले त्यो गरेको रहेछ। विभागले त भन्दा पनि विभागले अनुरोध गर्ने हो, मन्त्रालय मार्फत सम्बन्धित निकायसँग समन्वय गरेर गर्ने गरेको हो। अहिले पनि हामीले त्यही कोसिस गरिरहेका छौँ। अहिले बजार लक्षितमा हामीले धेरै विषयवस्तुहरू चाहिँ उहाँसँग छलफल राखेर कसरी कुनै पनि विषयवस्तु वस्तुको चाहिँ मूल्यहरूलाई अब अस्वाभाविक ढङ्गले नबढाउने त यो के हो त कारण हरेक वर्ष तपाईँले अघि राख्नु भएकै जस्तो सबैले अहिले गुनासो पनि तिरहेका छन्। हरेक वर्ष दसैँ तिहार आउने बेलामा चाडपर्व आउने बेलामा मूल्य वृद्धि हुनु कारण के भन्दा अलिकति माग बढी हुने त्यतिखेर अरू बेला भन्दा त्यो हिसाबले पनि अलिकति माग बढ्नु साथ चाहिँ व्यवसायहरू मार्फत त्यो अलिकति उहाँहरूले थोरै भए पनि नाफा बढी कमाउने भन्ने हिसाबले राख्नुहुँदो रहेछ। त्यसलाई चाहिँ अब हामीले नियमन गर्ने काम गरिरहेका छौँ।
12: यो मूल्य यो अवस्थामा रहन्छ अथवा अलिकति उपभोक्ताले सहुलियत पाउने अवस्था त्यस्तो के रहन्छ अनुमान गर्न सक्छ?
4: त्यो अनुमान गर्दाखेरि त्यसै सहुलियतै भन्ने त अब राज्यले भोलिका दिनमा सरकारले अब निर्णय गरेर गर्दा फरक कुरा हो। अहिलेसम्म चाहिँ अलिअलि चाहिँ बढ़िरहेको त्यो ट्रेन्ड हेर्दाखेरि थोरै चाहिँ अहिले हरेक वस्तुमा केही न केही चाहिँ मूल्य वृद्धि हुन्छ। अब अघि पनि भने हामी त्यसलाई कसरी एउटा थोरै मात्रै रेन्ज राखेर त्यसलाई बढाउने धेरै अस्वाभाविक ढङ्गले अब उपभोक्तालाई अप्ठ्यारो पनि तरिका नबढाउनु भन्ने अनुरोध गर्ने हो। कार्ययोजना बनाएर विभिन्न संघ संस्था हामी 14-13 संस्था र हामी सरकारी निकायहरू मिलेर एउटा कार्ययोजना बनाइरहेका छौँ। त्यो कार्ययोजनालाई काम गर्नको लागि चाहिँ जब सबै ठाउँमा देश यहाँ देशभरि काठमाडौँ मात्रै होइन कि सबै सतहत्तर जिल्लामै अलिकति यो बजार अनुगमन प्रभावकारी बनाउन हामीले कार्ययोजना पनि बनाइरहेका छौँ।
12: पसलै पछि अलिकति फरक मूल्यको अनुभव गर्ने अवस्था पनि छ भन्ने गुनासो आउँछ बेला बेला, यसका लागि उपभोक्ता पीड़ित छ भने उसले चाहिँ कसरी कहाँ खबर गर्ने?
4: अब यो यस्तो हामीले के एमआर हरेक विषयमा एमआर चिलाउने विषयमा योभन्दा अगाडि पनि सरकारबाट केही निर्देशन भएको त्यो अनुसार हामीले बजारमा पहल पनि गयौँ र केही हदसम्म बजारमा एमआरपी भएका वस्तुहरू आउन थालेका छन्। अब त्यस्तो विषयमा उहाँहरूलाई अलिकति अप्ठ्यारो भएमा जस्तै एमआरपी भन्दा बढी अब मूल्य तिर्नुपर्ने अर्थात् एमआरपी नभएका होइन अनि अस्वाभाविक ढङ्ग लागेमा त्यस्तो कुनै पनि मूल्य त्यस्तो लागेमा चाहिँ अब हामी अहिले विभिन्न ठाउँमा उजुरी गर्ने ठाउँहरू छन् भन्ने ठाउँ छन्। जस्तै हेलो सरकार मार्फत सबै ठाउँ त्यहाँबाट पनि फेरि जान्छन्। त्यसले गर्दा हाम्रै विभागलाई हेर्ने भने हामीसँग अब हाम्रै आफ्नै टोल फ्री नम्बर पनि छ, इमेल छ, होइन वाट्सएप अनि के अरे हामीले आफ्नै पोर्टल पनि बनाएका छौँ। त्यहाँ उजुरी आउँछन् र पहिलाभन्दा उजुरी एकदमै बढी आइ पनि रहेको छ। अहिले पछिल्लो समयमा ती सुविधाहरू हामीले उपभोक्तालाई दिएको कारणले गर्दा धेरैले चाहिँ आफ्नो गुनासोहरू दर्ता गरिरहनु भएको छ र हामीले निरन्तर त्यसलाई समाधान गर्ने प्रयास पनि गरिरहेका छौँ।
2: उहाँ हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किराती। नेपाल दर्पणमा खबरको सिलसिला। नागडुङ्गा सुरुङ मार्गमा आजदेखि निजी गाड़ी पनि सञ्चालन गर्न दिइएको छ। एक महिना अघि उद्घाटन गरेर आपतकालीन गाड़ीलाई मात्र प्रयोग गर्न दिइएको सुरुङ मार्गमा आजदेखि 9 जनासम्म यात्रु क्षमता रहेको निजी गाड़ीहरू कार जीप र भ्यान सञ्चालन गर्न खुल्ला गरेको नागडुङ्गा सुरुङ मार्ग सुरक्षित युनिटका उपप्रमुख कविराज श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। आज बिहानदेखि गर्जुधारामा रहेको फ्लाइओभरको बाटो पनि सञ्चालनमा आएको छ। सुरुङभित्र गाड़ी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढ़ीको गतिमा गाड़ी चलाउन पाइँदैन। गाड़ीको हेडलाइट बाल्नुपर्छ भने सुरुङभित्र गाड़ी रोक्न र ओभरटेक गर्न पाइँदैन। पैदल यात्री, द्विपाङ्रे र प्रजनशील पदार्थ बोक्ने गाड़ीले भने सुरुङ मार्गमा प्रवेश पाउने छैनन्।
3: मध्य प्रदेशमा पछिल्लो समय महिला उद्योगी तथा व्यवसायीको संख्या उल्लेख्य रूपमा बढ़न थालेको छ। सरकारले महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्दा दस्तुरमा 35% छूट दिने व्यवस्था गरेपछि गृहिणीहरू उद्यमी बन्ने क्रम बढ़ेको हो। अहिले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने नयाँ व्यवसाय मध्ये झण्डै 70% महिलाकै नाममा हुने गरेका छन्। धनुषाकी अम्बिका श्रेष्ठ र सुनिता शाह जस्ता धेरै महिलाहरू अहिले आफै मालिक बनेर जेनरल स्टोर, फेन्सी, सिलाई कटाई र कृषिजन्य उद्योगहरू सफलताका साथ चलाइरहेका छन्। गएको आर्थिक वर्ष 2082-83 मध्यप्रदेशका 8 जिल्लामा 5068 नयाँ उद्योग र 6140 भन्दा बढ़ी वाणिज्य फर्म दर्ता भएका छन्। यस अवधिमा 4878 जना महिलाले प्रत्यक्ष रोजगारी समेत पाएका छन्, जसमा सबैभन्दा बढ़ी 12 र पर्साका महिलाहरू रहेका छन्। दर्ता शुल्कमा छूट, बैंकिङ रेटमा सहजता र स्थानीय प्रशासनको सक्रियताका कारण महिलाहरू व्यापार व्यवसायतर्फ आकर्षित भएका हुन्। यसले महिला सशक्तिकरणसँगै मधेसको सामाजिक रूपान्तरणमा ठूलो योगदान पुर्याएको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात साउन 1 गते अनिवार्य रूपमा मौद्रिक नीति लाउनुपर्ने व्यवस्था गरिने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था गर्न लागि हो। सभापति डाक्टर कृष्ण हरि बुढाथोकीका अनुसार समितिको बैठकले साउन 1 गते नै मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको छ। यस्तै केन्द्रीय बैंकको सामान्य कार्यवाहीमा परेका व्यक्ति वा संचालक पनि बैंकको पदमा बस्न अयोग्य हुने सर्वोच्च अदालतको हालैको फैसलापछि बैंकिङ क्षेत्रमा त्रास फैलिएको छ। यसप्रति बैंकरहरूले गम्भीर असन्तुष्टि जनाउँदै ऐनको दफा 100 संशोधनको माग गरेका छन्। तर राष्ट्र बैंक र कानून मन्त्रालयका अधिकारीहरूले भने यस्ता विषय बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया मार्फत सम्बोधन हुनुपर्ने सुझाव दिएका छन्।
4: यस्तै सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियामा संशोधन गरी सचेत गराएका वा नसियत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्न योग्य ठहराउने गरी कानून प्रक्रिया पनि अघि बढ़ाएको छ। अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यस बारेमा जानकारी दिनुभएको हो। अहिलेको व्यवस्थामा नियमकारी निकायले कानून विपरीत कार्य गरेको भनी कार्यवाही गरेको वा त्यस्तो कार्यवाही भएको 5 वर्ष अवधि व्यतीत नभएको व्यक्ति संचालक बन्न नपाउने कड़ा प्रावधान छ। सरकारले यसमा तर सचेत गराएको वा नसचेत पाएको व्यक्तिको हकमा यो खण्ड लागू हुने छैन भन्ने वाक्यांश थप गरी संशोधन गर्ने तयारी गरेको छ।
5: हप्ताको पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले घटेर 2600 बिन्दुबाट तल झरेको छ। शेयर बजार परिसूचक नेप्सी आज 19.13 अंकले घटेर 2599.58 बिन्दुमा झरेको हो। लगातार 4 कारोबार दिन घटेर गएको बिहीबार बढ़ेको नेप्से शुक्रबार र आज पनि घटेको हो। आज सबै समूहको उपसूचक घटेर बजार राताम्य हुँदा निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,16,00,000,000 रूपियाँको कारोबार भएकोमा आज 350 कम्पनीका 85,72,000 किट्टा शेयर 3,23,97,00,000 रूपियाँमा किनबेच भएको छ।
4: मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमै समाधान खोज्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हात्ती र बाँदर जस्ता वन्यजन्तुको व्यवहार वातावरण अनुसार छिटो परिवर्तन हुने भएकाले यसको समाधान पनि स्थानीय स्तरमै खोजिनुपर्ने बताउनुभयो। झन्झटिलो राहत प्रणाली सुधारेर बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड़ छ। बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्था प्राविधिक कार्यदलका संयोजक ओम छेत्रीले सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो। वन्यजन्तुका कारण किसानले बाली नालीको क्षतिसँगै मानसिक तनाव र बसाइसराईको जोखिम समेत भोग्नु परेको उल्लेख गर्दै उहाँले किसानको जीविकोपार्जन र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन बीच सन्तुलन मिलाउनु पर्ने धारणा राख्नुभयो।
5: संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले वैशाख 12 गते यता सरकारले चलाएको विस्थापन अभियानका कारण उपत्यकामा 10 र बाहिर 2 गरी 12 सुकुम्बासीको ज्यान गएको दावी गरेको छ। मोर्चाले घटनाको निष्पक्ष छानबिन गर्न र होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमाथि भइरहेको त्रास अन्त्य गर्न सरकारसँग माग गरेको छ। थापाथलीबाट कृतिपुर हुँदै अहिले भक्तपुरको बोडेको होल्डिङ सेन्टरमा पुर्याइएका विस्थापितहरूले बारम्बारको बाढ़ी र दमनका कारण आफूहरू नागरिक सरह जीवन बिताउन बाध्य भएको भन्दै मानव अधिकारको रक्षा गर्न अपील गरेका छन्। अव्यवस्थित टहरा हटाउन डोजर प्रयोग गर्नुको साटो संवाद मार्फत दिगो समाधान खोज्न र पीड़ितहरूका लागि दिगो विकल्प दिन विस्थापितहरूले सरकार र सरकारवालासँग आग्रह गरेका छन्।
4: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको तमिलनाडु सरकारले विपन्न र कम आय भएका परिवारका लागि हरेक वर्ष तीनवटा खाना पकाउने एलपीजी ग्यास सिलिण्डर निशुल्क उपलब्ध गराउने भएको छ। तमिलनाडुका मुख्यमन्त्री श्री जोसेफ विजयले राज्यका गरीब परिवारका लागि यस्तो घोषणा गर्नुभएको हो। विधानसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री विजयले अन्नपूर्णी सुपर सिक्स योजना अन्तर्गत यो सुविधा ल्याएको जानकारी दिनुभयो। वार्षिक 2,50,000 रूपियाँसम्म आय भएका परिवारलाई कम आय वर्गको रूपमा परिभाषित गर्दै सरकारले यो कार्यक्रम तयार पारेको उहाँको भनाइ छ। योजना आउँदो जनवरीमा मनाइने तमिलहरूको मुख्य पर्व पोंगलदेखि औपचारिक रूपमा लागू हुनेछ। योजना कार्यान्वयनका लागि प्रत्यक्ष लाभ हस्तान्तरण अर्थात डीबीटी प्रणाली प्रयोग गरिनेछ, जस अनुसार उपभोक्ताले ग्यास खरिद गरेपछि त्यसको रकम सरकारले सोझै सम्बन्धित परिवारकी मुख्य महिलाको बैंक खातामा पठाइदिनेछ। सरकारको यो निर्णयबाट तमिलनाडुका झण्डै 1,30,00,000 परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान छ। यस योजना सञ्चालनका लागि राज्यको ढुकुटीबाट वार्षिक झण्डै 40 अर्ब भारतीय रूपियाँ खर्च हुने मुख्यमन्त्री विजयले बताउनु भएको छ। बढ़दो महँगीका बीच आएको यो घोषणालाई स्थानीय बासिन्दाले स्वागत गरेका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखला अन्तर्गत नेपालले होबर्ट हरिकेन्स एकाडेमीलाई 155 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेलले 39 रन बनाए भने मयन यादवले 31 रन जोड़े। कप्तान अनिल शाहले 28 रन बनाए। लोकेश बम 20 रनमा अभिजित रहे। डार्विनमा रहेको मरारा क्रिकेट मैदानमा अहिले ब्याटिङ गरिरहेको होबर्टले ताजा अवस्थामा 15
6: हेरन दिस्नु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557
9: साथै 98525557 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाई खोल्ने,
11: दाँत भर्ने, दाँतको आकृति गर्ने,
10: दाँतको एक्सप्रेस सुविधा,
11: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
12: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420550।
13: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियो कमिंग अप नेक्स्ट कान्तिपुर डायरी।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त. बागमती प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिने बैठक अझै शुरू हुन सकेन. बारामा बालिकाको बलात्कार र हत्याको आरोपमा पक्राउ परेका आरोपी किशोरको बयान खिच्ने एकजना प्रहरी हवलदार पक्राउ. बलात्कार सम्बन्धी कानूनमा संशोधन गरी पीड़कलाई कड़ा कार्यवाही गर्नुपर्ने सांसदहरूको माग. महिना दिनदेखि ठप्प चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सड़कको इको खण्ड आजदेखि सञ्चालनमा. युक्रेनद्वारा रूसको ओजोनका गोदाममा ड्रोन आक्रमण. आर्थिक क्षेत्रमा भएका आक्रमणको जवाफ रूसको चेतावनी. र टप एन टी ट्वेन्टी सिरिजमा नेपालद्वारा होवर्ड हेरिकेन्स सामु 155 रनको लक्ष्य पेश.

0: मध्ये 22 जनाले विपक्षमा मतदान गरेका हुन्। राप्रपाका प्रदेश सभामुख राप्रपाका प्रदेश सभामा सभामुख सहित 5 सदस्य छन्। उनीहरूले मतदानमा भाग लिएनन्। जनता समाजवादी पार्टीकी एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू पनि बैठकमा उपस्थित भएनन्।
1: यसैबीच बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन आज बोलाइएको प्रदेशसभा बैठक स्थगित गर्न माग गरिएको छ। कंग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले सभामुख समक्ष निवेदन दिँदै बैठक स्थगित गर्न माग गरेका हुन्। राप्रपाका प्रमुख सचेतक कुमारी तामाङ लगायतले मुख्यमन्त्री थापा मगरको नियुक्ति विरूद्ध उच्च अदालत पाटन हेटौडा इजलासमा दायर गरेको रिटमा आज सुनवाई भएको थियो। सो मुद्दामा न्यायाधीश बबिता उप्रेतीको इजलासले भदौ 10 गते छलफलका लागि पेशी तोकेको छ। मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा प्रतिसभामा छलफल गर्न नमिल्ने भन्दै महर्जनले अदालतको अर्को निर्णय नआएसम्म बैठक स्थगित गर्न माग गरेका हुन्। आजको बैठकमा मुख्यमन्त्री थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची छ, तर यो समाचार तयार पार्दासम्म प्रदेशसभाको बैठक शुरू हुन सकेको थिएन।
0: बारामा एक महिलाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका आरोपी किशोरको बयान खिच्ने एकजना प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले किशोरले बयान दिइरहेको भिडियो खिच्ने एकजना हवलदारलाई नियन्त्रणमा लिएको जानकारी दिए। एसपी कुँवरले कान्तिपुरसँग कुराकानीमा भने भिडियो खिच्ने एकजना प्रहरी हवलदारलाई पक्राउ गरिएको छ, अनि 4 जना अनुसन्धानको घेरामा छन्। पक्राउ परेका विरूद्ध फौजदारी कोषमा अनुसन्धान अगाडि बढ़ाइनेछ। एसपी कुँवरले सामाजिक सञ्जालमा सो भिडियो पोस्ट गर्ने र शेयर गर्नेहरूमाथि पनि अनुसन्धान हुने बताएका छन्।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार।
2: कान्तिपुर सविस्तार।
1: गत साता बारामा 3 वर्षीय बालिकामाथि भएको बलात्कार र हत्याको घटनाले देशलाई स्तब्ध बनाएको छ। यो घटनापछि सरकारी संयन्त्रमाथि मात्रै प्रश्न उठेको छैन, विद्यमान कानूनी प्रणालीबारे समेत बहस शुरू भएको छ। एकातिर कानून बनाउने मन्त्री, सांसद, संचारकर्मी र अधिकारकर्मीबाटै पीड़ित बालिकाको गोपनीयता भंग गरेका छन् भने अर्कोतिर प्रहरी नियन्त्रणमा रहेका नाबालिग आरोपीको बयानको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। कान्तिपुर कर्मी दया दूतराजले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
0: बालिकाको हत्या भएको 6 दिन सरकारले पीड़ित पक्षसँग सम्झौता त गर्यो, तर सरकारी पक्षले नै सार्वजनिक गरेको आधिकारिक सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरेर कानूनको उल्लंघन गरियो। सो सम्झौता पत्रमा गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सुविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बालबालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी गरी 5 जना मन्त्रीले हस्ताक्षर गरेका थिए। यति मात्र नभए गृहमन्त्री गुरूङले सामाजिक सञ्जालमा घटनाको फेहरिस्त दिँदै बालिकाको नाम र उमेर पटक पटक उल्लेख गरे भने अन्य मन्त्रीहरूले समेत बिना संकोच पीड़ित परिवारको तस्विर नै पोस्ट गरेका थिए। नेपालको संविधानको धारा 28 गोपनीयताको हक र धारा 39 बालबालिकाको हकले उनीहरूका लागि विशेष व्यवस्था गरेको छ। बालबालिका सम्बन्धी ऐन 2075 दफा 11-3 तथा नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्रले यौन हिंसाका पीड़ित र बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक गर्न पूर्ण रूपमा रोक लगाएका छन्। यति मात्र होइन, नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्रको धारा 17 र संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धिको धारा 16 पनि बालबालिका र तिनका परिवारको गोपनीयता र मर्यादाको संरक्षण गर्ने सुनिश्चित गरेको छ। संवेदनशील विषयमा सरोकारवाला निकायसँगै सर्वसाधारण र संचार माध्यमहरूले पनि कानूनको उल्लंघन गरिरहेको देखिन्छ। सामाजिक सञ्जालको वालदेखि सड़क आप्लेकारसम्म पीड़ितको नाम र तस्विर यत्र तत्र देख्न सकिन्छ। जिम्मेवार संचार माध्यमहरूले सम्पादकीय विवेक गुमाउँदै पीड़ितको तस्विर र नाम प्रयोग गरेर समाचार छापिरहेका छन्, जबकि बालमैत्री संचार निर्देशिकाले यौन हिंसा र दुर्व्यवहारमा परेका बालबालिकाको परिचय खुलाउन नहुने व्यवस्था गरेको छ भने पहिचान खुल्ने गरी तस्विर, रेखाचित्र वा श्रव्य दृश्य सामग्री प्रयोग गर्न रोक लगाइएको छ। त्यसैगरी पत्रकार आचार आचार संहिताले पीड़ितको पहिचान र गोपनीयताको संरक्षणलाई प्राथमिकता दिँदै परिचय खुल्ने तस्विर प्रकाशन वा प्रसारण गर्न नहुने स्पष्ट पारेको छ। यस्तो गम्भीर उल्लंघनमा प्रेस काउन्सिल नेपालले आचार संहिताको दफा 7 बमोजिम सचेत गराउनदेखि कालो सूचीमा राख्नेसम्मको कार्यवाही गर्न सक्ने कानूनी आधार छ। छिमेकमा रहेको भारतको सर्वोच्च अदालतले सन् 2018 एक ऐतिहासिक आदेश जारी गर्दै बलात्कार र यौन हिंसाका पीड़ितहरूको गोपनीयता र मर्यादाको रक्षा गर्नु

0: राज्य संचार माध्यम र समाजको अनिवार्य कर्तव्य रहेको ठहर गरेको थियो। अदालतले पीड़ितको मृत्यु भइसकेको अवस्थामा वा परिवारको सहमति प्राप्त भएको खण्डमा समेत उनीहरूको पहिचान खुलाउन नपाइने कड़ा व्यवस्था गरेको छ। नाबालिग पीड़ितहरूको अन्तर्वार्ता लिन पूर्ण प्रतिबन्ध छ भने तस्विरलाई धमिलो बनाएर छाप्न समेत नपाइने व्यवस्था छ। बेलायतको सेक्सुअल अफेन्सेस एमेन्डमेन्ट एक्ट 1992 यौन अपराधका पीड़ितहरूलाई आरोप लागेको क्षणदेखि नै आजीवन गोपनीयताको अधिकार दिएको छ। संचार माध्यम वा जोसुकैले पनि पीड़ितको पहिचान खुल्ने कुनै पनि संकेत, नाम, ठेगाना, विद्यालय, तस्विर सार्वजनिक गर्नुलाई त्यहाँ गम्भीर फौजदारी अपराध मानिन्छ, चाहे पीड़ित जीवित हुन् या मृतक। अधिवक्ता विराज थापाका अनुसार नाम, गाउँ वा आमा बाबुको तस्विर देखाउँदा पनि प्रत्यक्ष रूपमा पहिचान खुल्ने र यसले समाजमा गलत भाषा स्थापित गर्ने खतरा रहन्छ। अर्कोतर्फ संचार मन्त्री विक्रम तिमल सिन्हाले भने सामाजिक सञ्जाल मार्फत पीड़ितको पहिचान खुल्ने तस्विर वा भिडियो पोस्ट नगर्न र प्रकाशित भइसकेकालाई तत्काल हटाउन अपील गरेका छन्। पीड़ितको गोपनीयता उल्लंघन भइरहँदा पक्राउ परेका आरोपी किशोरले प्रहरी नियन्त्रणमा घटनाबारे बताइरहेको भिडियो फेसबुक, टिकटक, एक्स, रेडिट लगायतका संचार माध्यममा लगायत सामाजिक सञ्जालमा छताछुल्ल भएको छ, जसमा प्रहरी कर्मचारीले नै दृश्य खिचिरहेको देख्न सकिन्छ। वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 दफा 17 अनुसार अभियोग पत्र दायर नभएसम्म अनुसन्धानमा रहेको व्यक्तिको विवरण सार्वजनिक गर्न पाइँदैन। प्रहरी नियन्त्रणबाटै गोप्य भिडियो बाहिरिएपछि मध्य प्रदेश प्रहरी प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकाल र बाराका डीएसपी मीनबहादुर खलेले आन्तरिक छानबिन थालेका छन् र दोषी प्रहरीमाथि कार्यवाही गर्ने प्रतिबद्धता जनाएका छन्। सार्वजनिक भएको भिडियोमा आरोपी किशोरले घटनाको विवरण दिइरहेको देखिन्छ। भिडियोमा नेपाल प्रहरीका कर्मचारीले नै सो दृश्य खिचिरहेको देख्न सकिन्छ। सो भिडियोलाई लिएर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीको कामलाई लिएर आलोचना पनि गरेका छन्। नेपालको प्रचलित कानूनले अनुसन्धानका क्रममा रहेका आरोपीको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक गर्न रोक लगाएको छ। वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 दफा 17 अनुसन्धानको सिलसिलामा रहेका व्यक्तिलाई सार्वजनिक गर्न नहुने व्यवस्था गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालिग आरोपीको बयान सार्वजनिक गर्नु न्यायिक प्रक्रियाको गम्भीर उल्लंघन भएको बताएका छन्। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री बनाउने प्रवृत्तिले फौजदारी न्याय प्रणालीमा आँच पुर्याएको छ। विशेषज्ञहरूका अनुसार मृतक पीड़ित, उनीहरूको परिवारको मर्यादा र आरोपी बालबालिकाको कानूनी आधार रक्षाका लागि गोपनीयताको सख्त पालना गर्नु अपरिहार्य छ।
1: ओहो जेठा, बजार खरिद कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलाकको गुराँसका जस्ता पाता नै किन्ने नि लाटा।
2: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
2: त्यसो भए त म उल्लास जस्ता पाटा नै किन्छु नि काका।
4: उल्लास भए अरू किन खोज्ने?

0: टम वर्मा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसङ्ग, बलात्कार सम्बन्धी कानूनमा संशोधन गरी पीड़कलाई कड़ा कार्यवाही गर्नुपर्ने र कार्यान्वयनमा गम्भीर बन्नुपर्ने विषय संसदमा उठेको छ। बारामा एक बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाबारे सांसदहरूले रोष प्रकट गर्दै सत्ता र प्रतिपक्षका सांसदले पीड़कलाई कार्यवाही गर्ने कानून निर्माण सँगै कार्यान्वयन र सामाजिक चेतना वृद्धिमा राज्यले लगानी गर्नुपर्ने बताएका हुन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले बलात्कार जस्तो घटनामा संलग्न पीड़कलाई पर्याप्त सजायको कानूनी प्रावधान नभएको बताएका हुन्। बलात्कारमा संलग्न दोषीमाथि राज्यले दिने दण्ड पर्याप्त नभएको भन्दै कानूनी पुनरावलोकन गर्नुपर्ने उनीहरूको भनाइ छ। राज्यसभा सांसद श्रद्धा कुँवरले महिला जताततै असुरक्षित र पीड़ित भइरहेको बताइन्। एमाले सांसद पद्म अरियालले बाराको सिमारामा भएका जस्ता घटनाको सही ढंगले अनुसन्धान र कानूनी कार्यवाही गर्नुपर्ने बताइन्। राज्यसभाकी सांसद क्रान्ति शिखा धिताले भने घर नै

0: जिल्लाका लागि असुरक्षित भइरहेको बताइन्। राज्यका संरचनालाई यस्ता घटनामा गम्भीर बन्नका लागि तयार पार्नुपर्ने उनको भनाइ थियो। सांसद खुशबु ओलीले बलात्कार गर्ने अपराधीलाई नेपालमा फाँसीको सजाय किन गर्न नसकिने भनेर प्रश्न गरेकी छन्।
1: संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सुकुम्बासी विस्थापनपछि 12 जनाको मृत्यु भएको बताएको छ। उनीहरूले काठमाडौँ उपत्यकामा 10 र उपत्यका बाहिर 2 जना गरी 12 जनाको मृत्यु भएको बताउँदै यसको कारण खोज्न सरकारले उचित छानबिन गर्न आग्रह गरेका छन्। विस्थापित सुकुम्बासीहरूले संचारकर्मीहरूसँग विस्थापन पछिका घटनाक्रमबारे जानकारी दिँदै दिगो समाधानको बहस चलाइदिन पनि आग्रह गरेका छन्। उनीहरूले डोजर नभई संवाद र विस्थापन नभई दिगो समाधान खोज्न पनि आग्रह गरेका छन्। उनीहरूले होल्डिङ सेन्टरमा बसेकाहरूलाई राज्यले आतंकित पार्ने काम भइरहेको बताएका छन्। सरकारले काठमाण्डुमा वैशाख 12 गतेदेखि र बाहिरी जिल्लाका केही ठाउँमा यस अघि र पछि अव्यवस्थित घर टहरा हटाउनुका साथै त्यहाँका बसोबासीलाई हटाएको थियो।
0: उदयपुरको बेलका नगरपालिका 5 जहडामा अटो र स्कूल बस आपसमा ठोकिँदा 3 जनाको मृत्यु भएको छ, 2 जना घाइते भएका छन्। जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईका अनुसार सोमबार बिहान सुपाडेबाट लाल बजारतर्फ आउँदै गरेको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्ग्लिश बोर्डिङ स्कूलको बस जहडामा ठोकिएका थिए। दुर्घटनामा अटोमा सवार 5 जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा 3 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा 34 वर्षीय मन्दिरा मगर, 28 वर्षीय इन्द्र थापा र 18 वर्षीय दिया राईको मृत्यु भएको हो। दुर्घटनामा अटोमा सवार बेलका 5 का 18 वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। यस्तै मोरङको विराटनगर महानगरपालिका 12 का 19 वर्षीय अजित गुरूङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुवैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकोमा मगरलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्याइएको छ। प्रहरीले स्कूल बस र चालक 26 वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ।
1: हेटौडा अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढ़ेको छ। केही दिनदेखि भाइरल ज्वरोको प्रकोप बढ़ेसँगै अस्पतालको आकस्मिक कक्ष लगायतमा बिरामीको चाप बढ़ेको हो। हेटौडा लगायत क्षेत्रमा ज्वरोको प्रकोप बढ़दै गएपछि आकस्मिक कक्षका सैया 2 देखि 3 जनासम्म बिरामी राखेर उपचार गर्नु परेको हेटौडा अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन्। अहिले दैनिक 300 जना हाराहारीमा आकस्मिक कक्षमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ। यी मध्ये 70% भाइरल ज्वरो, टाइफाइड र पखालाका बिरामी आउने गरेको हेटौडा अस्पतालका प्रवक्ता उत्सव चौलागाईले बताए। आकस्मिक कक्षको एउटा सैयामा 3 जनासम्म बिरामी राखेर उपचार गरिरहनु परेको उनले बताए। बिरामीको संख्या बढ़ेसँगै अस्पतालको प्रयोगशालामा समेत भीड़ बढ़ेको हाम्रा सहकर्मी प्रताप विष्टले जनाएका छन्।
0: पछिल्लो समय गम्भीर गर्ने संस्कृति बढ़दै गएको छ। समय र आर्थिक अवस्था मिल्नेहरू हप्तामै एकपटक घुम्न निस्किन्छन्। कोही महिना वा वर्षमा एकपटक घुम्नेहरू पनि उत्तिकै छन्। विशेष गरी नयाँ ठाउँको खोजी गर्ने र लामो दूरीको पदयात्रा गर्न रुचाउनेहरूको संख्या बढ़दो छ। यस्तै पदयात्रा रुचाउनेहरूका लागि ताप्लेजुङको पापुङ स्थित लोदेन तोक्के गोला क्षेत्र नयाँ गन्तव्य बन्दै गएको छ। त्यहाँको प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाबारे पाँचथर सहकर्मी लक्ष्मी गौतमले तयार पारेको एक सामग्री।
2: ताप्लेजुङको मिकुवा खोला गाउँपालिका 5 पापुङमा पर्छन् लोदेन र तोक्पे गोला क्षेत्र, जहाँ पुग्न सदरमुकाम फुङलिङबाट फुङफुङे झरना हुँदै अगाडि बढ्नुपर्छ। फुङफुङे झरनासम्म सवारी साधनको सुविधा भए पनि त्यहाँबाट पैदलै अघि बढ्नुपर्छ। अगाडि बढ्दै जाँदा सिम्बुक, च्याङसुमा र सिद्राटार जस्ता ठाउँ भेटिन्छन्, जहाँका झरना छहरा र हरिया फाँटले यात्राको थकाई बिर्साउँदै लैजान्छन्। यस क्षेत्रका चौरमा चरिरहेका भेडा चौरीका बथान हेर्दै अगाडि बढ्दा लोदेन पुगिन्छ। समुद्री सतहबाट करिब 4,100 मिटर उचाइमा रहेको लोदेन क्षेत्रमा साना ठूला दर्जनौ पोखरी छन्, जसमध्ये लाम पोखरी, कुइने पोखरी, सोना पोखरी र काल पोखरी यहाँका प्रमुख आकर्षण हुन्। पोखरी आसपास फुल्ने केन्जो, सुनपाती र भैरुङपाती जस्ता हिमाली वनस्पतिले यहाँको सौन्दर्य थप बढाएका छन्। यहाँ पुग्ने पर्यटकले स्थानीय हिमाली जीवन शैली पनि नजिकबाट अनुभव गर्न पाउँछन्। केही स्थानीयले होम स्टे सञ्चालन शुरू गरेका छन्। सीमित संख्याका होम स्टेसँगै चौरी र भेडाका गोठमा पनि पर्यटकका लागि खाना र बासको सुविधा पाइन्छ।
3: मैले चाहिँ तोक्पे गोलामा चाहिँ होम स्टे सञ्चालन गरेको छु र मैले चाहिँ गोठ पनि पालेको छु। वर्षमा चाहिँ तोक्पे गोलामा चाहिँ 80-90 जना चाहिँ पर्यटनहरू चाहिँ आउने गरेको छ।
4: धेरै आउँछ पोखरी गोठमा, अनि यता 12 गोठ छ। 12 गोठमा अनि कुनै गुफातिर जान्छ, 2 गोठ गुफातिर जान्छ, अनि त्यहाँदेखि
2: लोदेनबाट अझ माथि बढेपछि पुगिन्छ तोक्पे गोला। तोक्पे गोला वरिपरि देखिने हिमाली दृश्य, पोखरी र खुल्ला चौरले यात्राको थकाई साम्य पार्छ। यति धेरै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हुँदाहुँदै पनि लोदेन तोक्पे गोलामा पुग्ने पर्यटकको संख्या भने निकै कम छ। पछिल्लो समय करिब 50-100 जनासम्म मात्रै पर्यटक यहाँ आइपुग्ने गरेका छन्। तर जो यहाँ पुग्छन् उनीहरू भने प्रकृतिसँग रमाउँदै भरपूर आनन्द लिन्छन् र हिमाली जीवनको सम्झनाका तरेलीहरू बोकेर फर्कन्छन्।
5: यहाँबाट सबै हिमालयको देखिहाल्छ, धाराहरू सबै देखिरहेछ, सबै देखिन्छ, पनि आइरहेछ अहिले। अहिले चाहिँ धेरै प्रसिद्ध आइरहेछ, पहिलाभन्दा धेरै बढेको छ। पहिला अगाडि त धेरै थिएन, अहिले धेरै बढिरहेको छ। हुनु त धेरै जस्तो हाम्रो नेपाली साथीहरू
6: है। मलाई चाहिँ यो ताप्लेजुङ जिल्लाको लोदेन क्षेत्र र तोक्पे गोला क्षेत्र आउँदै गर्दा चाहिँ एकदमै राम्रो लाग्यो। यहाँ चाहिँ एकदमै धेरैवटा धार्मिक तरिकाले पनि आस्था भएको पोखरीहरू रहेको छन् र त्यस पछाडि हरिया पाटनहरू, अनि यहाँ चाहिँ चौरी पालकहरूको जीवनशैलीहरू पनि नजिकैबाट आफ्नै आँखाले देख्न सकिन्छ र धेरैवटा झरनाहरू पनि देख्न सकिने रहेछ। र आगामी दिनमा सरकारले चाहिँ यसको चाहिँ पूर्वाधारको निर्माणहरू राम्ररी गर्यो भने चाहिँ मैले चाहिँ यो क्षेत्रको एकदमै पर्यटनमा धेरै सम्भावना देखेको छु।
2: फुङमिङबाट फुङफुङ्गे झरना, सिम्बुक, लोदेन हुँदै तोक्पे गोला पुगेर पुनः फुङलिङ फर्किन कम्तीमा 8 दिनको समय छुट्याउनु उपयुक्त हुने यहाँ पुगेर फर्किएकाहरूको सुझाव छ। प्राकृतिक सौन्दर्य र हिमाली जीवन शैलीको अनुभवका लागि लोदेन र तोक्पे गोला पुग्नेहरूका लागि भने यो केवल घुम्ने ठाउँ मात्रै होइन, फर्किएपछि सम्झिरहने एउटा अविस्मरणीय क्षण नै बन्ने गर्छ। रेडियो कान्तिपुरका लागि लक्ष्मी गौतम, 5 थर।
1: परराष्ट्र मन्त्री सुशील खनालको नेतृत्वमा नेपालले असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागिता जनाउने भएको छ। सर्बियाको राजधानी बेलग्रेडमा भदौ 15 र 16 गतेको सो उच्चस्तरीय स्मरण सभा आयोजना हुँदैछ। परराष्ट्र मन्त्री खनालको नेतृत्वमा 3 सदस्यीय नेपाली प्रतिनिधिमण्डलले उच्चस्तरीय स्मरण सभामा सहभागिता जनाउने निर्णय मन्त्री परिषदले केही दिन अघि गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय स्मरण सभामा सहभागी हुन मन्त्री खनाल भदौ 14 गते साँझ सर्बिया प्रस्थान गर्नेछन्। कान्तिपुर आइडीमा पुनः ब्रेकको पालो।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: ओहो जेठा, बजार हिट कि क्या हो?
10: जस्ता पाता किनौ कि भनेर नि काका।
9: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
10: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
9: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
10: उसो भए कुन किन्ने त काका?
9: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडास जस्ता पाता नै किन्ने नि लाटा।
10: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
9: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
11: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
10: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
12: हुलास भए अरू किन खोज्ने?
0: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। महिना दिनदेखि ठप्प चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सड़कको इको खण्ड आजदेखि सञ्चालनमा आएको छ। चिनिया कम्पनीले सड़क मरम्मतको काम अघि नबढ़ाएपछि सड़क निर्माण कार्यालयले जोखिममुक्त क्षेत्रमा बस्ती सुरक्षालाई प्राथमिकतामा राख्दै 4 दिन अघिबाट आफ्नै स्रोत साधन र परिचालन गरी काम शुरू गरेको थियो। सड़कको नयाँ ट्रयाक खुलेसँगै महिना दिनपछि सवारी साधन आउजाउ गर्न थालेका छन्। कोदारी बजारमा रोकिएका कन्टेनर समेत भोटेको से तीन दुगुना स्थित भन्सारतर्फ लाग्न थालेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य शारदा प्रसाद पराजुलीले सड़क खुलेसँगै कोदारी बजारमा रुकिएका कन्टेनर भारततर्फ जान थालेको बताए। यसअघि डाकलाङमा 26 दिन पसेर इकोमा झण्डै एक महिनापछि एकतर्फी ट्र्याक खोलिएको थियो, तर लिपिङमा सड़क भाषणका साथै चीनतर्फ नयाँ पहिरो खसेपछि तात्पन नाका अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। It's always fun when you hit the road.

सर्वोच्च अदालतले किसानलाई दिन बाँकी दूधको भुक्तानी तत्काल गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पौषमा फैसला भए पनि हिजो मात्र त्यसको पूर्ण पाठ सार्वजनिक भएको हो। न्यायाधीश द्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानहरूले डेयरी उद्योगहरूबाट समयमा भुक्तानी नपाएको र त्यसले किसानहरू मारमा परेको ठहर सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगहरूलाई किसानहरूले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। फैसलामा भनिएको छ, दूध उत्पादक किसानलाई तिर्नुपर्ने बाँकी रकम समयमा भुक्तानी नगर्दा निवेदकहरूको संविधान प्रदत्त सम्पत्तिको हक, सामाजिक न्यायको हक र सम्मानपूर्वक बाँच्न पाउने हकको समेत गम्भीर हनन हुन गएको देखिन्छ। सर्वोच्चले किसानका समस्या समाधानका लागि नीतिगत, कानूनी एवं व्यवस्थापकीय प्रबन्ध गर्न पनि सरकारलाई आदेश दिएको छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
3: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 98562-60177।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 09356580, 99520-160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, संखुवा सभा।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29047, 99009-00062।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
14: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
16: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, इस्टिम दिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिम दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुला सभा, सम्पर्क नम्बर 0295625901 97449922।
17: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
17: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
17: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
13: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
13: सम्पर्क नम्बर 9860964000
12: र 9193376775।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गरिमा र खुशी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्नै प्रश्न, छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग, अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन।
1: गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
0: काठमाडौँमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रसारण कर्मी भेला, एआईको जिम्मेवार प्रयोगबारे छलफल, पोषण स्वास्थ्यका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण।
2: सुगर स्वीटेन बेभरेज चकलेट भन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौ।
0: कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाए तेस्रो पटक विश्वासको मत, फ्री भिसा फ्री टिकटमा अझै पनि असुली, श्रमिकमाथि शोषण रोक्न सरकारलाई दबाव, मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दै।
3: मन्त्रालय गरेको निर्णय हामी मान्न तयार छौँ, सम्पूर्ण व्यवसायीहरूले समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धता उहाँले जनाउनु भएको छ।
0: र अस्ट्रेलियामा जारी टप एन T20 श्रृंखलामा नेपालको पहिलो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: नेपाली समाजमा बलात्कार लगायतका अपराध रोक्न कानूनको कड़ाई मात्र पर्याप्त हुँदैन, सामाजिक चेतना पनि उत्तिकै आवश्यक छ। पीड़ितलाई दोष दिने प्रवृत्ति अन्त्य गरी अपराधीलाई कड़ा सजाय सुनिश्चित गर्नुपर्छ। विद्यालयदेखि नै लैंगिक शिक्षा, सम्मान र नैतिकता, आत्मरक्षाको विषयको अध्ययन र प्रहरी प्रशासनलाई संवेदनशील र उत्तरदायी बनाउनु पनि उत्तिकै आवश्यक छ। परिवार, समाज र राज्य सबैको संयुक्त प्रयासबाट मात्रै यस्ता जघन्य अपराध नियन्त्रण सम्भव छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सभामुखको डोल प्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अरियालले भदौ 1 र भदौ 3 गतेका बैठकमा बोलिएका केही शब्दहरू संसदको गरिमा विपरीत रहेको ठहर गर्दै संसदीय संसद संघीय संसद सचिवालयलाई ती शब्द हटाउन निर्देशन दिनुभएको हो। निर्देशन अनुसार भदौ 1 गतेको बैठकमा रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्दलाई अमर्यादित तथा अनावश्यक शब्दहरू भन्दै संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको थियो। त्यसै गरी बैठक भदौ 3 गतेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गर्नुभएका केही शब्द र वाक्यांशहरू पनि हटाउन निर्देशन दिनुभएको छ। बैठकमा बोल्दा मर्यादित भाषाको प्रयोग गर्नुपर्ने र कसैको मानमर्दन हुने गरी शब्द चयन गर्न नहुने भन्दै सांसदहरूको ध्यानकर्षण समेत गराउनुभयो।
1: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
5: यसैबीच आजको बैठकमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षी दलका सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। आजको बैठकमा आकस्मिक समयमा बोले अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति समेत जनाउनु भएको छ।
6: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौं जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।
5: प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सांसद प्रमिला गच्छुदारले अबोध बालिकाको जीवनको मोल केही पैसामा तौल नहुने समेत उहाँले तर्क गर्नुभएको छ।
7: जब घटना घट्छ, सड़क ताच्छ, अनि सरकार र परिवार बीच दुई बुधे, तीन बुधे, सात बुधे सहमति हुन्छ। गरिमा

0: भएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग उहाँले माग समेत गर्नुभयो।
1: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाओ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु। सरकार बिनाको राज्य र प्रधानमन्त्री बिनाको सरकारको परिकल्पना एक सेकेण्ड पनि गरिएको हुँदैन। निजी जीवन भए तापनि प्रधानमन्त्री सार्वजनिक पदबाट कहिले पनि मुक्त भएको मानिँदैन। त्यसकारणले म हाम्रो देशका प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा भीभीआईपीको सुरक्षा प्रोटोकलमा आफ्नो यात्रा गर्न, कार्य सम्पादन गर्न र राज्यका स्रोत र साधनहरूको सदुपयोग गरेर अगाडि बढ्नको लागि आह्वान गर्न चाहन्छु।
0: एशिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा आजदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एशिया पेसिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी रहेको छ। कार्यशालाको उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डु टोइले युनेस्को र एआईबीडीको बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै उहाँले सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभएको छ। एआईबीडीका सीईओ फिलोमेना न्याना प्रकाशमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा समेत राख्नुभयो। एआईको प्रयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि यो कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि दुई दिन छलफल हुने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा अकुराबका निर्देशक श्रीमणि ढुङ्गानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गरे पनि अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनु भएको थियो। कार्यशालाको पहिलो दिन संसदलाई पारदर्शी, खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र त्यसका लागि एआईको प्रयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोगको रोक्न संचार माध्यमको भूमिका र बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा सरकारवाला बीच छुट्टा छुट्टै छलफल भएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नसकिने धारणा राख्नुभयो।
1: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारण
2: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रोपर कानून पनि छैन। त्यो हुँदाखेरि आइरहेछ, जसरी अल्कोहल र टोबाको प्रडक्टमा चाहिँ विज्ञापन गर्न नपाइने भन्ने छ। यो ट्रान्सफ्याट, सुगर स्वेटन बेभरेज, चकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौँ। अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठूलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त, ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि।
0: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यास छोड्नुपर्ने बताउनुभयो।
3: नेपाल आफैमा पनि हिमाल, पहाड़, तराई, यो विविध तरिकाका खाद्यान्न, फलफूल, तरकारी, जड़ीबुटीहरू पाइन्छन् यहाँ। त्यसैले यो चीजलाई चाहिँ अब फेरि हामीले ब्याक टु द नेचर, एकदमै हाम्रै पुर्खौली, हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली, स्वस्थ जीवनशैली, स्वस्थ विचार, स्वस्थ ज्ञानमा जानुपर्नेछ। यो कुराहरूलाई मीडियाहरूले कभर गरिदिनुहोला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु।
0: पहिलो दिनको कार्यशालाको समापन गर्दै अकोराबका अध्यक्ष अर्जुन गिरीले आज दिनभरमा भएका छलफल सरकारवाला निकायका लागि उपयुक्त भएको समेत उल्लेख गर्नुभयो।
4: यो अवसर नेपालमा भोलि महत्वपूर्ण दिन हो। हामीले चाहिँ यो एआईबीडी ले 50 वर्षमा प्रवेश गर्दैछ। यो एसिया प्रशान्त क्षेत्रमा एउटा मीडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ। यसले चाहिँ यो सन् 2012 यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं। त्यसका लागि एआईबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै, खास गरी अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू, यहाँको सांस्कृतिक, भौगोलिक, रमणीय वातावरणमा यहाँहरूको यो सन्ध्याकालीन समय बितोस्, त्यसका लागि शुभकामना छ।
0: एसिया प्रशान्त क्षेत्रका 30 भन्दा बढ़ी देशका करिब 200 प्रसारणकर्मी तथा संचार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गरिएको हो।

0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा 57 मत पाउनु भएको थियो। त्यस्तै प्रस्तावको विपक्षमा 22 मत पर्यो भने मत दिन्न भने सांसदको संख्या 4 रहेको थियो। मुख्यमन्त्री कार्कीले पाएको उक्त मत 92 सदस्यीय प्रदेश सभाको बहुमत 47 भन्दा बढ़ी हो। मत विभाजनमा 83 जना सांसद सहभागी हुनुभएको थियो। प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बु भने अनुपस्थिति हुनुभएको छ। मलेसियाको वैदेशिक श्रमिक केन्द्र बिन्दु व्यवस्थापन प्रणालीमा सूचीकृत नेपालका 25 म्यान पावर कम्पनीले प्रणालीबाट आफ्नो नाम हटाउने भएका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा 25 कम्पनीले तत्काल एफडब्ल्यूसीएमएसबाट नाम हटाउने सहमति गरेका हुन्। सीमित कम्पनीलाई मात्रै मलेसियाली रोजगारदातासँग जोड्ने व्यवस्था सिन्डिकेट हुन सक्ने भन्दै वैदेशिक रोजगार व्यवसायले यसका विरूद्धमा विरोध जनाएको वैदेशिक रोजगार व्यवसाय संघका महासचिव वैदेशिक रोजगार विभाग संघका महासचिव हरि डाँगीले सीआईएमसँग बताउनुभयो।
1: मन्त्रालयमा श्रीमान सचिवज्यू अनि त्यसै गरी मन्त्रालय मन्त्रीज्यूको चाहिँ सल्लाहकार होइन अनि त्यसै गरी महानिर्देशकज्यू लगायत हामी व्यवसायीज्यूहरू नेपाल वैदेशिक व्यवसाय संघको कार्य समिति विभिन्न घरक संस्थाका अध्यक्षज्यूहरू र सल्लाहकारज्यूको रोभरमा जो 25 एफडब्ल्यूसीएमएसमा समावेश भएका थिए यी व्यवसायीज्यूहरू उहाँहरूले सम्पूर्ण व्यवसायको माझमा र मन्त्रालयको माझमा हामी मन्त्रालयले गरेको निर्णय र व्यवसाय संघले गरेको निर्णय मान्छौ हामी थाहा नभएर कुनै पनि थाहा नभएर त्यहाँको नाम आयो यसमा चाहिँ हामीले चाहिँ आत्मलोचना गर्दै संघले गरेको निर्णय र हाम्रो मन्त्रालयले गरेको निर्णय हामी मान्न गएका छौँ। सम्पूर्ण व्यवसायीहरूले समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धता उहाँले जनाउनु भएको छ।
0: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकबाट म्यान पावर कम्पनीले तोकिएका भन्दा बढ़ी रकम असुल्ने प्रविधि अझै नरोकिएको भन्दै संसदमा सरकारको ध्यानकर्षण गराउनु भएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियाको नर्थर्न टेरिटोरीमा जारी टप एण्ड टी 20 सीरिजमा नेपालले पहिलो जीत हासिल गरेको छ। आज भएको खेलमा नेपालले रोबर्ट हाइकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको हो। नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको रोबाटा 18.3 ओभरमा 115 रनमा अल आउट भयो। यसअघि नेपालले शुरूआती दुई खेलमा हार बेहोरेको थियो। नेपालले आफ्नो चौथो खेल बुधबार एसीटी कोमेन्ससँग खेल्ने भएको छ।
2: सन्तोष गन्धर्व राप्ती सुनारी अस्पतालमा 24 घण्टा सेवा पाएपछि स्थानीय खुशी।
3: मलाई त थाहा पनि थिएन अहिले डाक्टरहरू आउनु भएको छ भनेर। बिहान आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखे, परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुशी लाग्यो।
2: उपचारका लागि नेपालगंज र कोहलपुर धाउनुपर्ने बाध्यता हट्दै रिपोर्ट। नेपालमा खुला संसदको अभ्यासका लागि संघीय संसदले गरेको र बनाएको थप योजना, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्यास्ट फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास्ट फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकेको राप्ती सुनारी गाउँपालिका चारमा रहेको 1500 राप्ती सुनारी अस्पताल भदौदेखि 24 घण्टा सञ्चालनमा आएपछि बिरामीलाई सजिलो भएको छ। गाउँमै 24 घण्टा सेवा पाउन थालेपछि स्थानीय वासिन्दा उपचारका लागि नेपालगंज र कोहलपुर धाउनुपर्ने बाध्यताबाट हटेको छ।
10: बाँकेको राप्ती सुनारी गाउँपालिका तीनका रामकृष्ण चौधरीकी श्रीमतीको केही समय अघि नेपालगंज स्थित भेरी अस्पतालमा अपरेशन मार्फत सुत्केरी गराइएको थियो। अपरेशनको घाउ पाकेपछि थप उपचारका लागि उहाँलाई राप्ती सुनारी अस्पतालमा रेफर गरिएको छ। गाउँमै रहेको 1500 अस्पतालबाट सेवा पाएपछि खुशी लागेको उहाँको भनाइ छ।
11: टाँगा खोलाएर घर लगाउँला भनेर आएको, अनि खोल्ने बेला पाकेको थियो, त्यही भएर डाक्टरहरूको सल्लाह अनुसार हिँडिराखेको छु। मलाई त थाहा पनि थिएन अहिले डाक्टरहरू आउनु भएको छ भनेर, बिहान आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखेँ, परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुसी लाग्यो। अब हाम्रो घर पनि नजिकै, गाउँठाउँ नजिकै, बाहिर जाँदा जाने बेला चाहिँ अलिकति बढी खर्च हुने, नजिक भएपछि एकदमै सहज भयो।
10: राप्ती सुनारीकी बिन्दु थारू देउरानीलाई सुत्केरी गराउन यही अस्पताल आइपुग्नु भयो। उहाँले अस्पतालमै सामान्य प्रस्तुतिबाट छोरालाई जन्म दिनु भएको छ। राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको यो अस्पतालमा भदौ 1 गतेदेखि 24 घण्टा सेवा दिन एमबीबीएस डाक्टर, एनेस्थेटिक मेडिकल अधिकृत र 2 जना स्टाफ नर्स गरी 5 जना स्वास्थ्य कर्मी परिचालन गरिएको छ। अस्पतालमा एक्सरे, ल्याब र अल्ट्रासाउण्ड सेवा उपलब्ध छन्। अस्पतालकी सिनियर अनामी बबिना नगरकोटी राप्ती सुनारी गाउँपालिका, लुम्बिनी प्रदेश र संघीय सरकारको करिब 1 करोड़ रूपियाँ लगानीमा अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण व्यवस्थापनको प्रक्रिया अघि बढ़ाइएको छ। अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका राप्ती सुनारी चारका वडाध्यक्ष मिनराज खड्का,
12: यो साल हामीले पालिका र प्रदेश संघ सरकारको 1 करोड़ लगानीमा अहिले थप सेवा विस्तार गरिराखेका छौँ। सम्भवतः हामीले असोजदेखि सीएसका जुन अपरेशन, डेलिभरी अपरेशनहरू, हड्डी फ्याक्चर भएका र अन्य जनरल ओपिडीका सेवाहरू सेवा विस्तार गर्ने तयारी छौ।
10: हाल अस्पतालमा 3 वटा ओपिडी सञ्चालनमा छन्। राप्ती सुनारी गाउँपालिकाले अस्पतालमै गाउँभित्र रहेका आधारभूत स्वास्थ्य केन्द्रको समेत स्तर वृद्धि गरी स्थानीय स्तरमै गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराएर उपचारका लागि नेपालगंज र कोहलपुर जानुपर्ने बाध्यता अन्त्य गर्ने गरी काम गरिरहेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेल बताउनुहुन्छ।
13: नेपालगंज जानुपर्ने बाध्यता कोहलपुर जाने बाध्यताको अन्त गर्दछौ। स्वास्थ्य मौलिक अधिकार हो, आधारभूत स्वास्थ्य केन्द्रहरूमा पनि हामीले क्षमता अभिवृद्धि गरेका छौँ। हाम्रा हर वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरूमा ल्याबको व्यवस्थापन गरेका छौँ, बर्थिङ सेन्टरको व्यवस्थापन गरेका छौँ, अल्ट्रासाउण्डको व्यवस्थापन गरेका छौँ।
10: अस्पतालमा शल्यक्रिया सहितको सेवा विस्तारका लागि राप्ती सुनारी गाउँपालिका, निक्स साइमन इन्स्टिच्युट र राप्ती सुनारी अस्पताल विकास समिति बीच सम्झौता भएको छ। निशु जोशी, सीआईएन रेडियो कृष्णसार, नेपालगंज।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्वसाधारणका लागि नयाँ संसद भवनमा खुला राख्न खोजिएको व्यवस्था।
14: हामी नयाँ भवनमा सरिसके पछाडि हामी सञ्चारकर्मी साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ।
2: खुला संसदको आवश्यकता र सुधारका लागि गरिएको प्रयास कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब संसदको खुलापन र यसको प्रभाव। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि सातै प्रदेश सभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यावहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा साथी लील प्रकाश चन्दले नागरिकको सवाल सहित संवाद गर्नुभएको छ।
14: नागरिकसँग संसदको गतिविधि, संसद भन्नाले समितिको बैठकहरू, समितिका क्रियाकलापहरू, त्यसबाहेक संसदले गर्ने अन्य क्रियाकलापहरू पुग्न जरूरी छ भन्ने मान्यता संघीय संसद सचिवालयले पनि राख्छ।
16: यो पनि हामीले गरेका थियौँ भन्न पाए हुन्थ्यो भन्ने लागेको छ भने त्यतातिर लाग्नु
14: होइन, हामीले धेरै आस्पेक्टहरूमा गइरहेछौँ। हामीले गर्न नसकेको चाहिँ भनौँ बरु, हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौँ। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढी छ नेपालमा, धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौँ। अरूमा त हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायतका अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरूबाट खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौँ।
16: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौं, यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
14: हामी नयाँ भवनमा सरिसके पछाडि हामी सञ्चारकर्मी साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गराइआएकै हौं। त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौं र आगामी दिनमा पनि गराउँछौ। हामी अहिलेको सूचना प्रविधिको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। मक पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो। हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
16: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतार ले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौ। त्यो खालको भीडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन, अथवा यो ठिक हो भन्ने पनि लागेको हुन सक्छ संघीय संसद सचिवालयलाई?
14: पहिलो कुरा त लोकतान्त्रिक प्रणालीमा सञ्चार माध्यमहरूको विकास जरूरी छ। त्यो विकास भनेको संख्यामा अभिवृद्धि पनि हो। मीडिया खास गरी मास मीडियाको सन्दर्भमा त अहिले पछिल्लो चरणमा पहिला जति हुनुहुन्थ्यो त्यति नै स्थिर भएको जस्तो देखिन्छ भने सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु, किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ। त्यसकारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ। पहिलो कुरा, दोस्रो कुरा, मीडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मिडियालाई, र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं भनेर अहिले विश्लेषणकै चरणमा छ। तर संसदको बाहिरपट्टि जुन सोसियल मिडियाहरूको उपस्थिति छ त्यसलाई हामीले अहिले इन्करेज पनि गरेका छैनौं, डिस्करेज पनि गरेका छैनौं, तर त्यसका केही ड्रब्याक्सहरू छन्। त्यसलाई कसरी न्यूनीकरण गरेर त्यसको सदुपयोग गर्न सकिन्छ भन्ने पक्षमा हामी अध्ययनरत छौं। यसको मतलब अहिलेको मास मिडियालाई हामीले प्रतिस्थापन गर्न विस्थापन गर्न खोजेका चाहिँ होइनौ।
17: म अरुणा जोशी, म युनेस्कोबाट गाइडलाइनको बारेमा चाहिँ थोरै जानकारी, कस्तो खालको गाइडलाइन भन्नुभएको, सोसियल मिडिया गाइडलाइन भन्नुभएको कि कस्तो गाइडलाइन चाहिँ भन्नुभएको भने त्यो बारेमा चाहिँ अलिकति भन्नुभयो हुन्थ्यो भने।
14: प्रश्नको लागि धन्यवाद। मैले सिधै प्रश्न यता लिल सल्लाह मौकै नदेखि आफैले बोल्न थाले। कस्तो भन्दाखेरि जस्तो मिडियाहरूको चाहिँ काउन्सिल छ होइन, अब सरकारले पनि कानूनी रूपमा नियमन गरेकै छ, सूचना विभाग छ, विभिन्न छ, सोसियल मिडियाको के छ त? केही पनि छैन। नेपाल सरकारलाई चाहिँ अनुरोध गरिरहेको अवस्था के हो भन्दाखेरि चाहिँ यो सबभन्ने एउटा नियमन गर्ने कानून चाहिन्छ भनेर हो। बाहिर भएन कानून अन्त ढिलो हुन्छ, त्यसको अवस्थामा हामी कसरी व्यवस्थापन गर्ने? अब जस्तो विभिन्न अब शेरफेरो.com भन्नुहोस् अथवा कुनै युट्युब च्यानलहरू होला जसले राम्रो कभर गरिरहेको छ, ठिक छ, त्यसलाई किन प्रमोट नगर्ने? त्यस्तोलाई आम नागरिकहरू अहिले मल्टिमिडियामा अभ्यस्त छन्, खास गरी भिडियो दृश्य सामग्रीहरूमा अझ बढी अभ्यस्त छन्, उनीहरू हेर्न चाहन्छन्, त्यसमा उहाँहरूको बडी ल्याङ्ग्वेज हेर्न चाहलन्। त्यो पक्ष समेतमा सचिवालय संवेदनशील छ, नेपाल सरकारसँगै छैन अहिले त्यो सम्बन्धी सोसियल मिडियालाई नियमन गर्ने गाइडलाइन। तर सचिवालयले अहिले पत्रकारहरूका लागि नै, एउटा संचारकर्मीका लागि नै एउटा नयाँ निर्देशिका जस्तो बनाएको छ। यदि त्यो एप्रुभ भएको छैन त्यसको संयोजक मै नै थिए। अहिले हामीले त्यसको पास वितरणदेखि लिएर सिट व्यवस्थापनदेखि लिएर सबै सबै कुरालाई त्यसैमा आधारित भएर एउटा संसदको मात्रै डेडिकेटेड रूपमा गर्न चाहनेको सोसियल मिडिया छन्, तिनीहरूले चाहिँ डेडिकेटेड रूपमा गर्छन्, उनीहरूको राम्रो प्लेटफर्म छ, उनीहरू रजिस्टर छन्, उनीहरू वैधानिक रूपमा नेपाल सरकारलाई आएको कुराहरूको कर तिर्छन् लगायतका विभिन्न पक्षहरूलाई हेरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ भनेर विचार गरिएको हो, पहिलो कुरा। दोस्रो कुरा, अघि नै मैले भनेको गाइडलाइन चाहिँ दुई खालको गाइडलाइन छन्, एउटा अर्को चाहिँ खुला संसदको बारेमा विभिन्न सूचकाङ्क छन्, ती सूचकाङ्क गाइडलाइन भनेको हो मैले। ती गाइडलाइनहरू भनेको चाहिँ अब एउटा गाइडलाइनको त खास गरी एसियाली संसदहरूको खुलापनको सूचकाङ्कको त यही अगस्तको अन्तिमसम्ममा रिपोर्ट आउँछ, त्यसमा नेपाल कुन स्थानमा पर्छ त्यो हेर्न बाँकी नै छ। जस्तो अर्को पनि छ, खुला बजेट गाइडलाइन के इन्डेक्स पनि छ, एउटा ओपन बजेट इन्डेक्स पनि छ, त्यसमा नेपाल 2017 चाहिँ 52 रेङ्किङमा परेको थियो, यसको मतलब भारत 47 थियो। त्यो गाइडलाइनहरू भनेको हामीले त्यसरी पनि डेभलप गरिरहेका हुन्छौँ, उताका हेरेर पनि गरिरहेका हुन्छौँ।
2: गरिमा र खुशी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्नै प्रश्न, छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग गरिएको छ, अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन छ, काठमाण्डुमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रसारणकर्मीको भेला शुरू भएको छ, एआईको जिम्मेवार प्रयोगबारे छलफल भएको छ, पोषण स्वास्थ्यका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने विज्ञको भनाइ छ, कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ, फ्री भिसा फ्री टिकटमा अझै पनि असुली, श्रमिकमाथि शोषण रोक्न सरकारलाई दवाब दिएका छ, मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दैछन् र अस्ट्रेलियामा जारी टप एण्ड टी20 श्रृंखलामा नेपालले पहिलो जीत हासिल गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
18: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: ओहो लु नमस्कार है सर
2: ओहो लु नमस्कार है सर नमस्कार
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
2: हो नि सर थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो
3: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ
3: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
1: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 029590155
2: More style, more design. Total Tailors.
4: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
5: किन त काका
4: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
5: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
4: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
5: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
5: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
5: प्रोप्राइटर सुनु एन भीम कदाइली
4: सम्पर्क 029140084 र 98040485827
6: नमस्कार है वडाध्यक्षज्यू
7: नमस्ते नमस्ते के भन्नु भएको
6: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
7: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त भनी तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यहीँ सिलाउँछु
8: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
5: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
9: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
12: आयो सबको घर घरमा आयो।
13: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
16: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, इस्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 201 97 4 29 22 520।
17: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
18: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
19: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
20: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
21: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
22: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98 163 55 553 र 98 4 23 18 49।
23: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
24: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
23: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
24: हाम्रा सेवाहरू
23: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
24: दाँत खोल्ने, दाँत सफा गर्ने,
23: दाँतको एक्सरे गर्ने,
24: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
23: झिक्न मिल्ने आरपीडी लगाइने,
24: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने
24: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
24: सम्पर्क नम्बर 0295906667 र 98422267।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
6: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 98520 60 177।
7: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संख सभा 95.5 MHz।

संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संख सभा 95.5 MHz।

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा बालिका बलात्कार र हत्याको प्रसंगमा मृत्युदण्डको मागले तात्यो संसद,
1: सघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नुपर्छ,
2: हत्यारा र बलात्कारीलाई प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं,
3: मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन।
0: तर एक कानूनविद भन्छन्,
4: फाँसिएर मात्रै पनि त यो समाधान हुने विषय होइन, सेक्सुअल भायोलेन्सका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर अनुसन्धान गर्नुपर्छ।
0: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिस प्रधानमन्त्रीको प्रतिबद्धता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। किएव भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रूसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन्। युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रूसी क्षेप्यास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए। ब्रिटेनले खास गरी लामो दूरीका क्रूज क्षेप्यास्त्र बनाउनका लागि सघाउने बर्नमले वाचा गरे। उनका अनुसार त्यस्ता क्षेप्यास्त्रहरूले रूसको भित्री भूभागसम्म मार हान्न सक्नेछन्। बर्नमले भने, तपाईहरूले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ। आफ्नो र आफ्ना बालबच्चाको सुन्दर भविष्य बनाउने तपाईहरूको अधिकार हो। त्यो दिन नआएसम्म हामी तपाईहरूसँगै हुनेछौ। ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नम। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेन नझुक्ने भन्दै कड़ा अभिव्यक्ति दिए। संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्रागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौंदेखि हुँदै आएको छ। यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिणसँग संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए। सिरियाको एउटा अदालतले एक उच्च मुस्लिम धर्मगुरूलाई आफ्नो पदको दुरूपयोग गरेको र हिंसा भड़काएको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति बसर अल असदको पालामा अहमद हासुन सिरियाका अति प्रभावशाली धार्मिक व्यक्तित्व थिए। तत्कालीन शासनप्रति उनको दृढ़ समर्थनलाई लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुनलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे। सन् 2024 को डिसेम्बरमा नयाँ सत्ता आएपछि सजाय पाउने असरकालका उनी दशौं ठूला व्यक्ति हुन्। पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वाशिङटनले इरान विरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरूद्धको सबैभन्दा ठूलो आर्थिक कार्यवाही भनी व्याख्या गरेका छन्। र यसै महिनाको शुरूतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका पाँचजना सदस्यलाई गिरफ्तार गरेको छ। पंजाब प्रान्तको तक्षशिलामा सामसु बीबीको गोली हानी हत्या गरिएको थियो। आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बीबीका 13 लाख फलोअर थिए। प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बीबीका बुवा र भाई समेत छन्। पीड़ितको फोन र 100 भन्दा बढ़ी सीसीटीभी क्यामेराको जाँच गरेपछि संदिग्ध बारे निष्कर्षमा पुगिएको प्रहरीले बीबीसीलाई बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईलाई स्वागत छ। बारा जिल्लामा एकजना 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ। त्यसमा सत्तापक्ष र विपक्षी दलका सांसदहरू एकमुख देखिएका छन्। बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ़दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। त्यसमा सत्तापक्षकै सांसदहरू पनि थिए। सांसद प्रकाश पाठक,
2: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन, प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
0: नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन्।
6: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानून परिमार्जन गर्नुपर्छ।
0: सत्ता पक्षीय अर्की सांसद आशा झा
7: भन्छन्, आवश्यकता नै आविष्कारको जननी हो, अनि एक ज्यान जानुको बदला मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन।
0: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ, तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको तर्क छ,
8: एउटी नेपाली छोरीको जीवन भन्दा ठूलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानूनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु।
0: बाराको उक्त घटनाको अनुसन्धानको क्रममा दुई नाबालक सहित अहिलेसम्म 9 जनालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। कि अहिलेको नेपालको कानूनमा दण्डको व्यवस्था अपर्याप्त नै छ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल भन्छन्,
4: हाम्रो कानूनमा ग्याप छैन, त्यति धेरै फितलो कानून चाहिँ होइन, सजायमा पनि हामी कहाँ कमजोर छैन, सजाय पनि सफिसियन्ट रूपमै छ, तर हामी कहाँ जुन अनुसन्धान गर्ने प्रक्रिया नै असत्य फितलो, एकाउन्टेबल नहुने, संवेदनशील नहुने, होइन, अनुसन्धान गर्ने मेकानिजमको जुन खालको प्रभावकारिता चुस्तता हुनु पर्थ्यो नि त्यो नै छैन कि, अनि त्यस पछाडि समाजमा जुन प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुराहरू, अवेरनेसका कुराहरू, अहिले त हरेक स्थानीय तहमा प्रहरीहरू छ नि त, होइन, स्थानीय तह र प्रहरी मिलेर यस्तो घटना भयो भने तुरन्त कम्प्लेन मेकानिजमहरू अलिक स्ट्रङ बनाउने, कम्प्लेन गर्न लगाउने, यसको बारेमा जानकारी तुरन्त दिनु भन्ने त्यो खालको चाहिँ भएन कि। हामी एडभोकेसी त गऱ्यौँ, अलिक सबै एडभोकेसी भयो जस्तो छ कि, सजायमा मात्रै केन्द्रित भएर फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त।
9: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन्, त्यसमा चाहिँ तपाईँको धारणा?
4: मेरो त के हो भने अब नेपालले चाहिँ 1998 मृत्युदण्ड उन्मूलन गर्ने गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेका छ, होइन, अनुमोदनै गरेको छ, त्यसो हुँदा तत्काल नेपालले मृत्युदण्ड दिने गरी कानून बनाउन सक्दैन। अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिनै सक्दैन, बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा, त्यसको प्रोसेस लामो हुन्छ, होइन, तर अब त्यो एउटा पाटो छ। मैले भने कानून कमजोर छैन हामी कहाँ, अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनु पर्छ, उनीहरूको संवेदनशीलता, पीड़ितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ, जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ हामी कहाँ त्यो देखिएन के।
9: वर्षेनी तथ्याङ्क हेर्ने हो भने घटनाहरू न्यूनीकरण गर्न नसक्नुको कारण चाहिँ यो जुन
4: मैले एकाउन्टेबलै नभएको हो, एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भएन, अनि तपाईँको अहिले त प्रहरीमा गयो जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले, तर कम्प्लेन सुन्ने त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छ नि त। प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको त्यो हाई कमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन्, तर जुन फिल्डमा खट्ने मान्छेहरू छन् नि जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू, उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन। मैले प्रहरीलाई दोष लाउँदिन, स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो, जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो, क्यापेसिटी बिल्डिङका कुरा सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक चुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन नि तबसम्म पीड़ितले न्याय पनि पाउँदैन र पीड़ितको न्यायमा पहुँच पनि हुँदैन कि। अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ, उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ, स्कूल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ, यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने, कसलाई समाउने, होइन, सोच मात्रै होइन, कानून त राम्रो बनाएर मात्रै हुँदैन, कानूनलाई चलाउने संयन्त्रहरू, ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो, अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो, एकाउन्टेबल बनाउनु पर्यो।
9: यो तपाईँले अघि जाहेरी पनि लिन मान्दैनन् भन्नुभयो नि, त्यो किन?
4: अब त्यो कति हो नमान्नेमा त एउटा कुरा के हुन सक्छ भने कतिपय ठाउँमा फेक जाहेरीहरू पनि लिएर जाने, होइन, त्यस्तो खालको पनि छ नि त, धेरै भन्दिनँ म, तर केही फेक जाहेरीहरू लिएर जाने कारणले जाहेरी दरखास्त दर्ता गर्दा बित्तिकै त फेरि त्यसको लिगल प्रोसिड्योर त प्रहरीले अगाडि लानै पर्छ नि, त्यस्तोमा बरु ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरु, तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने, किनभने मान्छेको त राइट टु एउटा डिग्निटी पनि हो नि त, लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त्यो प्रभावकारी हुन्छ।
9: तपाईँले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ?
4: त्यहाँ तीन चारवटा क्याटेगोरी छ। रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिताको दफा 41 नै भन्छ, रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो, कहिले बाहिर आउनै पाउँदैन, जिन्दगीभरि उपासन जेल हो नि त। जन्म कैद अर्को पनि छ, त्यो चाहिँ 25 वर्ष हो।
9: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास, अब यसमा त झन् 3 वर्षीय बालिका होइन?
4: त्यही त, 10 वर्ष भन्दा मुनिको बालिकालाई यदि कसैले रेप गर्यो भने त यसै पनि 20 वर्ष कैद छ हाम्रो सजाय। 20 वर्ष भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त आजीवन कारावास हो।
9: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छैन अहिले कानुनी?
4: मेरा बात त्यो कानुनै सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो। जो जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ, के संवेदनशीलता नै भएन क्या। हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ, छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ के।
0: उनी थिइन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल विनिता दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। एउटा संक्षिप्त प्रसंग, सभामुखले आज दुईजना सांसदको अभिव्यक्तिका केही अंश संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन्। त्यसमा सत्तापक्ष र विपक्षी सांसद छन्। सभामुख डोलप्रसाद अर्याल।
10: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
0: उनले सांसदहरूलाई सचेत गराउँदै भने,
10: अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
0: बेला बखत सांसदहरूका अभिव्यक्ति चरम विवादमा आउने गरेका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नमले रूसबाट चरम खतराको सामना गर्नु परेको भए पनि आफ्नो देशले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। किएवको भ्रमणमा रहेका उनले रूस र युक्रेन बीचको द्वन्दका कारण सबै सुरक्षाहरू दाउमा परेको टिप्पणी गरेका छन्। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट गनी अन्सारीबाट।
11: आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा ब्रिटिश प्रधानमन्त्री बर्नमले किएवलाई सहयोग गर्ने मामिलामा युकेले सुदृढ नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। युक्रेनलाई सहयोग गर्ने विषयमा रूसको चेतावनी बारे बोल्दै उनले भने, हामीले युक्रेनलाई गर्ने सहयोग बारे हामी दृढ छौं र युक्रेनको स्वतन्त्रता दिवसका दिन युक्रेनी नागरिकहरूलाई यही सन्देश दिनका निम्ति म यहाँ आएको हुँ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिटेनले आगोमा घिउ थप्न लागेको भन्ने आरोप लगाएपछि बर्नमले त्यसको जवाफ फर्काएका छन्। आगो कसले लगायो त्यो चाहिँ प्रश्न हो, होइन र? किएवमा पत्रकारहरूसँग उनले भने, बर्नमले साझेदारसँगको बैठकमा क्षेप्यास्त्र प्रतिरोधको मुद्दा मुख्य विषय हुने बताए। किएव आफैले लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउन सकोस् भनेर युकेले युक्रेनलाई ब्लू प्रिन्टहरू दिन लागेको जनाएको छ। रूसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेप्यास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रूसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: BBC.
1: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at BBC World Service.
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
3: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: सदा शिव भगवान को
1: जय जय हो।
2: घरमा भएका बाबा आमाहरूलाई हेला नगरौं, मन्दिर मन्दिर धाउँछौ भगवानको खोजीमा, तर आफ्नै घरमा भएका बाबा आमाहरूलाई हेला गरेर कहीँ कतै हाम्रो समाजमा वृद्ध आश्रमको बाटोतिर धकिलिरहेका छौ। यसो कदापि पनि नगर्नुहोला, किनकि मन्दिर मन्दिर धाउने भगवान त्यही घरभित्र हुन्छ। मन्दिर मन्दिर धाएर खोज्ने भगवान त्यही घरमा भएका बाबा आमाहरूको सेवा गरेर मिल्छ। तसर्थ बाबा आमाको सेवा गरौं।

0: आज विक्रम सम्म 2083 भदौ 9 गते मंगलबार साउन शुक्ल द्वादशी 25 अगस्त 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: बारा घटनाको पीड़ितका विवरण र आरोपितका बयान छताछुल्ल। बञ्चरे डाँडावासीसँग पटक पटकको सहमति समस्या उस्तै। अधिवेशन रोक्न माग गर्दै देउवा र खड्काद्वारा अदालतमा माग। ढुंगा गिटी र बालुवामा संघीय सरकारको नजर लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको स्वदेशमै रोजगारी र आमदानीको अवसर शीर्षकको शुभ समाचार।
0: वैदेशिक रोजगारीका लागि युवा विदेशी नै क्रम बढ़िरहेका बेला हेटौड़ाको चुच्चे खोलामा खुवा अर्थात कुराउनी उत्पादन र बिक्री व्यवसायले युवालाई स्वदेशमै रोजगारी र आमदानीको अवसर दिएको छ। खुवाका लागि प्रख्यात हेटौड़ा उपमहानगरपालिका वडा नम्बर 6 र 17 क्षेत्रका नयाँ तथा पुराना व्यवसायीले दूधजन्य परिकार उत्पादनबाट मासिक 10,000 देखि लाखौं रूपियाँसम्म आमदानी गर्न सफल भएका छन्। व्यवसाय विस्तारसँगै दुग्ध उत्पादक किसान डेरी सामुदायिक वन र श्रमिक समेत लाभान्वित भएका छन्। हेटौड़ा काठमाडौँ सड़क खण्डको कान्ति लोकपथ अन्तर्गत पर्ने चुच्चे खोला खुवा उत्पादन केन्द्रका रूपमा परिचित भएको छ। यहाँ एक दर्जन भन्दा बढ़ी व्यवसायीले दैनिक 100 लिटर दूध घोड्दै खुवा गुदपात पुष्टकारी पेड़ा बर्फी लगायतका परिकार उत्पादन गर्दै आइरहेका छन्। हेटौड़ाबाट काठमाडौँ आवाजावत गर्ने यात्रुले समेत यहाँका उत्पादन कोसेलीका रूपमा लैजाने गर्दछन्। सड़क सञ्जालको विस्तारसँगै यहाँको खुवा व्यापार तथा व्यवसाय विस्तार भएको पाइन्छ। हेटौड़ा सत्रका लकेश सापकोटाले साथीभाइ विदेशिएपछि आफ्नै ठाउँमा भैँसीको दूधबाट खुवा उत्पादन गरी व्यवसाय शुरू गर्नुभएको हो। बीबीएस तेस्रो वर्षमा अध्ययनरत उहाँले मासिक करिब 50,000 रूपियाँ आमदानी गर्दै आइरहनु भएको छ। उहाँलाई आमा बुबाले पनि व्यवसायमा सहयोग गरिरहनु भएको छ। सापकोटाका अनुसार उत्पादन भएको खुवा गुदपाक पुष्टकारी लगायतका सामग्री हेटौड़ा काठमाडौँ रूटमा चल्ने सवारीका यात्रुले कोसेलीको रूपमा लैजाने गरेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइसरे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा पहिलो पृष्ठका खबर। बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन। पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। गत साता बारामा बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि मात्रै प्रश्न उठेको छैन, विद्यमान कानूनी प्रणाली बारे समेत बहस शुरू भएको छ। घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन्। कतिसम्म भने यो घटना मा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे। सरकार र पीड़ित पक्ष बीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँच पाँच जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको छ। नेपालको अपराध पीड़ित संरक्षण ऐन 2075 को दफा 6 गम्भीर प्रकृतिका अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। पीड़ितको प्रारम्भिक सूचनामा प्रहरीको सधैं बेवास्ता उपशीर्षकमा यससँगै खबर छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नी नाबालक छोरी बिहान 8 बजेदेखि हराएको भन्दै खोज तलाशका लागि बुबा आमाले 31 साउनमा लिखित निवेदन दिए। घर छेवैमा खेलिरहेकी छोरी एकाएक हराएपछि शुरूमा परिवार आफैले खोजी गर्यो, पछि स्थानीयको समेत सहयोग लिएर खोज तलाश भयो। फेरि फेला नपरेपछि इलाका प्रहरी कार्यालय सिमरामा 11:15 बजे आमाले लिखित निवेदन दिँदै प्रहरीको सहयोग खोजेकी थिइन्। तर प्रहरीले उजुरीलाई जति गम्भीर बनेर लिनुपर्ने थियो त्यति नदेखाएको परिवारको गुनासो छ। बुबाका अनुसार गाउँले मिलेर खोज्दा छोरी सधैं गइरहने एउटा बन्द घरभित्र हेर्न खोजिएको थियो। मैले किन नखोलेको भनेर सोद्धा जंगीले हामीलाई नै दोष देखाउने काम गरे। बुबा भन्छन् प्रहरीलाई पनि भन्यो तर मौखिक मात्र भनेर मिल्दैन, जाहेरी दिनुहोस् भने। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो, बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा।
0: बंचरे डाँडा ल्याण्डफील्ड साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका त्यो छन्। कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आइरहेका छन्। भएका सहमति, कार्यान्वयनमा व्यवस्था, स्रोतमा फोहोर नछुटाउनु र जग्गा अधिग्रहण तथा मुआब्जाको जटिलताले गर्दा समस्या हुने गरेको हो। फोहोर पुर्याउन हुने अवरोधपछि छुट्टा छुट्टै समयमा साना ठूला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन् तर कतिपय कार्यान्वयन नभएको उनीहरूको गुनासो छ। 2062 जेठ 6 गतेदेखि नुवाकोटको बंचरे डाँडामा फोहोर फाल्न थालिएको हो। तीस यता स्थानीयले गर्ने अवरोध हटाउन 175 भन्दा बढ़ी सहमति भइसकेका छन्। वर्तमान सरकारले पनि बंचरे डाँडाको समस्याको दीर्घकालीन समाधानका लागि पहल शुरू गरेको छ। केही दिन अघि सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले उपत्यका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोड़िएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बंचरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयका प्रतिनिधिको सहभागितामा छलफल गराउनु भएको थियो। मन्त्री तिमिल सिन्हाले ल्याण्डफील्ड साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर छलफल शुरू गरेको बताउनु भएको थियो। बंचरे डाँडा ल्याण्डफील्ड साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ।
2: नेपाली कंग्रेसको आधिकारिकता सम्बन्धी विवाद बारे संस्थापन इतर देउवा पक्षले सर्वोच्च अदालतमा 2 रिट पेश गरेको छ। कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै संस्थापनेतर समूह फेरि सर्वोच्च अदालत पुगेको हो। पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। शेरबहादुर देउवाको तर्फबाट वारिस असरूल हकले महाधिवेशनका गतिविधि रोक्न माग गर्दै रिट पेश गर्नुभएको छ भने खड्काको वारिस श्रवण कुमार श्रेष्ठ रहनु भएको छ। तर सर्वोच्चमा पेश रिट आज अर्थात मंगलबार मात्रै दर्ता हुने भएको छ। पूर्व सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पेश गरेको रिट सोमबार पनि दर्ता नभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले दुवै निवेदन मंगलबार मात्र दर्ता हुने जानकारी दिनुभयो। कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन।

0: लेखेकी छन्। संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र अधिकार क्षेत्र स्पष्ट पार्ने उद्देश्यले खानी तथा खनिजजन्य पदार्थ सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न खानी तथा खनिज पदार्थ विधेयक 2083 तर्जुमा गरिएको हो। 14 साउनमा प्रदेश सभामा दर्ता भएको विधेयकमा ढुङ्गा गिटी र बालुवा लगायतका खानी तथा खनिजन्य पदार्थको अन्वेषण प्रदेशले गर्न पाउने तर उत्खननको निर्णायक अधिकार संघमा रहने व्यवस्था गरिएको छ। स्थानीय तहलाई संरक्षणको मात्रै जिम्मेवारी दिने भनिएको छ। यसमा पनि संघ सरकारले तोक्न पाउने भनेर आफैमा अधिकार राख्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। आजको मध्याह दैनिकमा ढुङ्गा गिटी र बालुवामा संघको नजर खुम्च्याइँदै प्रदेश र स्थानीय तहको अधिकार शीर्षकमा खबर छापिएको छ।
1: निजी सवारी साधनलाई पनि खुल्यो नागढुङ्गा सुरुङ शीर्षकमा कारोबार दैनिक खबर लेख्छ। नागढुङ्गा सुरुङ मार्ग निजी सवारी साधनका लागि पनि संचालनमा ल्याइएको छ। 9 जनासम्म यात्रु क्षमता भएका कार जीप भ्यान लगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गर्न अनुमति दिइएको हो। उद्घाटनको समयदेखि आपतकालीन सवारी साधन मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो। सोमबार बिहान 9 बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारी सहित 9 सेटसम्मका निजी सवारी साधनलाई आवागमन खुल्ला गरिएको नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताउनुभयो। परीक्षण स्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो। त्यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुल्ला गर्ने तयारी छ। तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढ़ी गतिमा चलाउन, सवारीको हेडलाइट बाल्न, गाड़ी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ। करिब 29 अर्ब रूपियाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको 7 वर्षपछि साउन 11 उद्घाटन गरिएको थियो। 2076 कार्तिक 4 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गर्नुभएको थियो। प्रारम्भिक सम्झौता अनुसार यसको निर्माण 42 महिनामा सकिनुपर्ने थियो। कोविड, मुआवजा विवाद लगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर र आपतकालीन सुरुङको लम्बाई 2.557 किलोमिटर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको संसदमा प्रश्नोत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रश्न दर्ता नगराएका हुन्। रासपाका सांसदहरूले 7 वटा प्रश्न दर्ता गराउन पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा मात्र प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुनेछ। संसद सचिवालयका अनुसार रासपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदहरूमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरूङ हुनुहुन्छ। यस्तै नेकपा एमालेका ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वर्षमान पुन र परमेश हमालले दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। सभामुखको रूलिङ अनुसार सबै दलबाट एक एक प्रश्नको प्रत्युत्तर सुनिश्चित गरिएको थियो, जस अनुसार 6 दलबाट 6 वटा र बाँकी 9 वटा प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वको आधारमा भाग लगाइएको थियो। 11 सांसदका जवाफ दिँदै प्रधानमन्त्री शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
1: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई पनि नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा ल्याइने भएको छ। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै सोमबार राष्ट्र बैंकले नियमन गर्ने क्षेत्र विस्तार